माता पिताको सहयोग तथा समर्थनले कृतिमानी काम गर्न सकिनेछ। अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ। माया प्रेममा रमाउन महानेहरूका लागि समय उत्तम रहेको छ। मिथुन राशि, सामाजिक तथा धार्मिक काममा अभिरुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिरको तिरको यात्रा गर्ने अवसर जुड्नेछ। पढ़ाई लेखाईको सिलसिलामा लामो दूरीको यात्रा हुनेछ। भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयासले ठूलो उपलब्धि हासिल हुनेछ। प्रेममा आत्मीयता बढ्नेछ। खाद्यान्न, निर्माण सामग्री तथा औषधिजन्य सामानको व्यापारबाट मनज्ञ धन आर्जन गर्न सकिनेछ। कर्कट राशि, भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला। अप्रिय घटना नहोला भन्न सकिन्न। माया प्रेममा दुःख तथा अविश्वास हुनेछ। खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ। सानातिना घरेलु समस्या सुल्झाउँदै समय बित्नेछ। आफन्त तथा चेली माइती बीच मनमुटाव सिर्जना नहोला भन्न सकिन्न। साँझपख छोटो दूरीको रमाइलो यात्राको तय हुनेछ। व्यापारबाट फाइदा हुनेछ। सिंह राशि, रमाइलो तथा पारिवारिक माहौलमा दिन बित्नेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। व्यापार तथा उद्योगमा सानो लगानीबाट पनि मनज्ञ धन आर्जन गर्न सकिनेछ। अध्ययनमा तपाईँको नाम उग्र स्थानमा आउनेछ। भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ। प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ। नसोचेको धन तथा सम्पत्ति प्राप्तिको योग रहेको छ। कन्या राशि, विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टामा पार्न सकिनेछ। शत्रु परास्त हुनेछन्। व्यापार तथा शेयर बजारको लगानीबाट प्रशस्त आमदानी हुनेछ। पुराना ऋण रोग तथा शत्रुबाट छुटकारा पाइने हुनाले मन प्रसन्न हुनेछ। आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ। यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यतीत हुनेछ। तुला राशि, अध्ययनमा भने जस्तो उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दूरीको यात्रा हुनेछ। परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनज्ञ धन आर्जन गर्न सकिनेछ। सेवामूलक काम वा शिक्षा क्षेत्रको कामबाट मनज्ञ धन आर्जन गर्न सकिनेछ। प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ। खाद्यान्न, निर्माण सामग्री तथा विलासी सामानको व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ। वृश्चिक राशि, आफन्तहरू टाढिने तथा पति पत्नी बीच सामान्य मनमुटावको सिर्जना हुनेछ। राजनीतिक तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागि समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाइनेछ। व्यापार व्यवसायमा नाफा कमाउन

गठबन्धन कसिलो हुने तथा जनजीवनको जीवनसाथीको सहयोग पाइनेछ। घुमफिर तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ। खाद्यान्न, निर्माण सामग्री तथा अटो पार्ट्स सम्बन्धी सामानको व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ। अन्तिममा मीन राशि, दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकूल बन्नेछ। आफन्त तथा अपरिचित व्यक्तिको विश्वास गर्नाले धोका पाइनेछ। स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ। साँझ पख विदेशी सामानको व्यापार तथा विदेशी संस्थामा काम गर्नेहरूको लागि समय उत्तम रहेको छ। अध्ययन तथा कामको लागि छोटो दूरीको यात्रा गर्न सकिनेछ। राजनीतिक क्षेत्रमा सामाजिक काममा जनताको गतिलो समर्थन पाइनेछ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाई सम्पूर्णमा रेडियो ढोरबाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुति सँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौं र तपाईँको जन्मदिनको शुभकामना रेडियो मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई अघिल्लो दिनै टिपाउन सक्नुहुनेछ। जन्मदिनको शुभकामना टिपाउनको लागि हाम्रो फोन नम्बर 0965414100 सधैँ खुल्ला रहनेछ र हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत शुभकामना पठाउन सक्नुहुनेछ। र आजको श्रृंखलाबाट म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा, प्रोपाइटर पासा।

0: मोबाइल 9806613195 र 9847153368।
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
2: के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
1: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9864608302।
4: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि,
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
9: एभुडी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
10: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
11: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
11: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9465010950।
13: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धी।
14: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10, मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
8: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10, मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
15: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806618115।
16: स्टुडियो अहिले बिहानको 6 बज्यो। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पो चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816395301
17: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
18: Where do we begin?
17: With international news you can trust, BBC News.
18: Journeys into the heart of global events.
17: And voices from around the globe.
19: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
17: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
20: Kisan Pipe Products Prali.
21: Rashtra Kusan. Kisan.
20: A complete piping solution.
22: Kaya Kairan Suru Garon Mukhe Mukhe Khabar Ka Sirsakaru
23: तराई मधेशको अवस्था सामान्य बन्दै सुनसरीमा कर्फ्यू र वीरगंजमा निषेधाज्ञा हट्यो
22: कांग्रेस भित्रको आन्तरिक विवाद विभाजन उन्मुख विभाजन भएमा समग्र राष्ट्रिय राजनीतिक दिशामै प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाई
23: बिल लिँदा नगद उपहार पाइने सरकारी योजना सुरु राजस्व विभागको छुट्टै अनलाइन पोर्टलमा बिल पेश गरेर पुरस्कार दावी गर्न सकिने
22: स्पेनमा आप्रवासी प्रवेश गरेको बारे छलफल गर्न यूद्वारा आपतकालीन बैठकको आह्वान सबैजसो फर्किसकेका स्पेनी अधिकारीको भनाई
23: र साफ च्याम्पियनशीपको ड्र सार्वजनिक प्रतिबन्धको कारण नेपाललाई समावेश गरिएन
24: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
25: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01590169 मोबाइल 97072540 89

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको झडप र त्यसपछि सृजित परिस्थितिबाट अशान्त तराई मधेसको सुरक्षा अवस्था सामान्य उन्मुख बन्दै गएको छ। स्थानीय प्रशासनले देवानगंज सहित सुनसरीका 10 पालिकामा लगाउँदै आएको कर्फ्यू हिजोदेखि हटाएर निषेध आदेश कायम गरेको छ भने सिराको गोलबजार सहितका क्षेत्रमा गएको बिहिबारदेखि कायम भएको कर्फ्यू पनि हिजो 2 घण्टा खुकुलो बनाएर सुरक्षा अवस्था विश्लेषण गरिएको छ। यस्तै गएको बिहिबारदेखि कर्फ्यू लागू भएका धनुषाको जनकपुरधाम, सिराको लाहान र सप्तरीको बोधे बर्साइनको पनि हिजोदेखि निषेधाज्ञा कायम गरिएको छ। पर्साको वीरगंजमा निषेधाज्ञा हटाइएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालले गएको आइतबारको घटनामा ज्यान गुमाएका परिवारसँग सात बुँदे सहमति गरेपछि सुरक्षा अवस्था सामान्य उन्मुख बन्दै गएको बताउनुभयो। तर पनि एक ठाउँमा भेला भएर कुनै योजना बनाउन नपाउन् भनेर निषेध आदेश कायम गरेका छौं। अरियालले भन्नुभयो, 5 भन्दा बढ़ी भेला हुन पाइँदैन, हिण्डुल गर्न, बजार खोल्न, गाड़ी चलाउन रोक छैन। अहिले पनि फिल्डमा सेना प्रहरी र सशस्त्र प्रहरी परिचालन छ। सिराहाको गोलबजार नगरपालिका 4 क्याम्पस चोकमा बिहिबार दिउँसो गोली लागेर ज्यान गुमाएका औरै गाउँपालिका 2 तुलसीपुर गाउँका 17 गणेश यादवको शव हिजो साँझ गाउँ लगेर गागन खोला किनारमा दाह संस्कार गरिएको छ। सुनसरीको धरानको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पोस्टमार्टम गरी सेनाको हेलिकप्टर मार्फत शव ल्याएर दाह संस्कार गरिएको हो। सुनसरीको कप्तानगंजमा गएको आइतबार राति भएको झडपका क्रममा ज्यान गुमाएका 24 ओम प्रकाश मेहता र 22 जयप्रकाश मेहताको शव आफन्तले बुझेर अस्ति शुक्रबार दाह संस्कार गरेका छन्। यसैबीच नेपाल सरकार र संयुक्त हिन्दू मोर्चाबीच वार्ता भएको छ। हिजो राति भएको वार्ता 13 बुँदे मागपत्र सहित टुंगो लागेको छ। मागपत्र बुझाएसँगै मोर्चाले आफ्नो आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि हिजोदेखि स्थगित गर्ने घोषणा गरेको छ।
2: देशकै पुरानो लोकतान्त्रिक दल कांग्रेसभित्रको आन्तरिक विवाद विभाजन उन्मुख बनेको छ। कुनै नाटकीय राजनैतिक सहमति वा अप्रत्याशित घटनाक्रम विकसित नभए विभाजनलाई औपचारिकता दिन मात्र बाँकी छ। प्रमुख प्रतिपक्षी दल कांग्रेस विभाजनतर्फ अघि बढ़े त्यसले लोकतान्त्रिक शक्तिहरूको एकता आउँदो चुनावको राजनैतिक समीकरण तथा समग्र राष्ट्रिय राजनैतिक दिशामै गम्भीर प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाई छ। विवादका बीच कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका छोरा तथा पूर्व महामन्त्री डाक्टर शशांक कोइराला 14 महाधिवेशन पक्षधर अर्थात संस्थापन इतर समूहको नेतृत्वमा आउनु भएको छ। आउँदो साउन 29 हुने राष्ट्रिय कार्यकर्ता भेलाका लागि उहाँ 521 सदस्यीय मूल आयोजक समितिका संयोजक हुनुहुन्छ। पूर्व उपसभापति विमलेन्द्र निधिका अनुसार 14 महाधिवेशन पक्षधरले सर्वसम्मत रूपमा कोइरालालाई समूहको नेतृत्व सुम्पिएको हो। समूहका नेताहरूका अनुसार साउन 29 संस्थापन पक्षसँग एकताको सहमति हुन नसके शशांककै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने तयारी छ। यो परिस्थितिका लागि दुवै पक्षले एकअर्कालाई जिम्मेवार ठहराएका छन्। आज हामीले शशांक कोइरालालाई हाम्रो समूहको नेताका रूपमा घोषणा गर्दै स्पष्ट सन्देश दिएका छौं। हामी बीच एकता छैन भन्ने टीका टिप्पणीलाई यो निर्णयले अन्त्य गरेको छ, निधिले भन्नुभयो। नयाँ पार्टी गठनबारे भने साउन 29 राष्ट्रिय भेलाले निर्णय गर्ने उहाँले स्पष्ट पार्नुभयो। अहिलेसम्म नयाँ पार्टी खुलिसकेको छैन। पूर्व उपसभापति विमलेन्द्र निधिका अनुसार 14 महाधिवेशन पक्षधरले सर्वसम्मत रूपमा पूर्व महामन्त्री शशांक कोइरालालाई समूहको नेतृत्व सुम्पिएको हो। हिजो चुनदेवी स्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा राजनैतिक, सांगठनिक, विधान संशोधन, आर्थिक नीति तथा प्रचार प्रसार लगायत 16 समिति गठन गरिएको छ। पत्रकार सम्मेलनमा शशांक कोइरालासँगै पूर्व उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्व महामन्त्री कृष्ण सिटौला, नेता एनपी साउद, मीन विश्वकर्मा लगायत सहभागी हुनुहुन्थ्यो। सभापति शेरबहादुर देउवा विदेशमा रहेकोले उपस्थित हुनुभएन भने निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला अनुपस्थित रहनुभयो। शेखर कोइराला निकट नेता केदार कार्कीले वर्तमान राष्ट्रिय परिस्थिति र कांग्रेसको कमजोर बन्दै गएको राजनैतिक प्रभावलाई ध्यानमा राख्दै पार्टी एकताबद्ध हुनुपर्नेमा जोड़ दिनुभएको छ। अहिले कांग्रेसको अन्तर पार्टी सरकारसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय प्रभाव सबै कमजोर देखिएको छ। पार्टी एक भयो भने त्यसको लाभ कांग्रेसलाई मात्र होइन राष्ट्रलाई पनि पुग्छ। अध्यक्ष सभापति गगन थापासँग अझै पनि पार्टीलाई एकताबद्ध गर्ने अवसर रहेको टिप्पणी गर्दै उहाँले सभापतिलाई यो अन्तिम गोल्डेन चान्स हो भनेर भन्नुभएको छ। कांग्रेस विभाजन औपचारिकतामा मात्र बाँकी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: विश्वका 8000 मिटर भन्दा अग्ला सबै 14 हिमाल 6 महिनामै आरोहण गरेर पर्वतारोहण जगतलाई चकित पारेका निर्मल पूर्जा अर्थात निम्स दाईको पाकिस्तानको ब्रड पीक आरोहणका क्रममा निधन भएको छ। कृतिमानी नेपाली पर्वतारोही उहाँको निधन भएको एलिट एक्सपर्टले पुष्टि गरेको छ। पूर्जा एलिट एक्सपर्टका संस्थापक पनि हुनुहुन्थ्यो। हिजो सार्वजनिक गरेको शोक वक्तव्यमा कम्पनीले गहिरो दुःख र अपार पीड़ाका साथ ब्रड पीकमा भएको हिम पहिरोपछि निर्मल पूर्जाले दुःखद रूपमा ज्यान गुमाएको पुष्टि गर्दछौ भनेको छ। साथै दुर्घटनामा अभियानका अरू सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको कम्पनीले जनाएको छ। नेपालमा जन्मिएका पूर्व बेलायती विशेष फौजी सैनिक समेत रहेका 43 वर्षीय पूर्जा सहितको टोली बिहिबारको हिम पहिरोमा परेको हो। पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले घटनापछि पूर्जा सहितको आरोहण टोलीसँग कुनै सम्पर्क हुन नसकेको बताएका थिए। प्रतिनिधि सभा सदस्य तथा पूर्जाका व्यावसायिक साझेदार मिङमा ग्याबु शेर्पाले हिम पहिरोपछि ट्रयाकिङ डेटाले पूर्जाको उपस्थिति पहिला तलतिर बगेको र त्यसपछि सिग्नल रोकिएको ठाउँबाट फेरि केही सरेको देखाएको बताउनु भएको थियो। तर उहाँ संस्थापक रहेको एलिट एक्सपर्टले हिजो अपरान्न पूर्जाको निधन भएको पुष्टि गरेको हो। यसैबीच पूर्जाले आफ्नो जीवनको धेरै समय हिमाल आरोहणमा मानव सहनशीलताको चरम सीमालाई चुनौती दिँदै बिताउनुभयो। दृढ इच्छा शक्ति र सकारात्मक सोच भए असम्भव पनि सम्भव हुन्छ भन्ने विश्वास उहाँको जीवनको आधार थियो। कान्तिपुरमा खबर छ।
2: पर्सा बारा चितवन र नवलप्रासीमा गैराती ठूलो वर्षा भएको छ। पर्सा कोठोरी बाराको सिमरा नवलप्रासीको नवलपुर सीतापुर लगायतका क्षेत्रमा अति ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै पर्सा कोठोरीमा झण्डै 154 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै बाराको सिमरामा 144 र नवलप्रासीको सीतापुरमा 140 मिलिमिटर वर्षा मापन भएको छ। चितवन सहित अरू एक दुई ठाउँमा पनि ठूलो पानी परेको छ। बाढ़ी पूर्वानुमान महाशाखा शाखाले ठूलो पानी परेका क्षेत्रमा आज बिहानैसम्म सतर्कता अपनाउन आग्रह गरेको छ। कोशी बागमती र गण्डकी प्रदेशको केही ठाउँ तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। आज दिउँसो पनि कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
1: कायाकैरनमा सातै प्रदेशमा सुविधा सम्पन्न जलनउपचार केन्द्र स्थापना गर्नको लागि चुनौती र सम्भावना बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको।
4: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
5: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
4: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
5: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
4: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
5: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
4: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712040।
1: सुनसरीमा कर्फ्यू र वीरगंजमा निषेधाज्ञा हट्यो। कांग्रेस भित्रको आन्तरिक विवाद विभाजन उन्मुख, पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा निर्मल पूर्जाको निधन, पर्सा बारा चितवन र नवलप्राचीमा गैराति ठूलो वर्षा, आज पनि केही ठाउँमा मुसलधारले पानी पर्ने सम्भावना लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर, अब 100 रूपियाँ भन्दा बढ़ीको सामान वा सेवा खरिद गर्दा बिल लिनु कर दायित्व मात्र नभई 1 लाखदेखि 10 लाख रूपियाँसम्म जित्ने अवसर पनि बनेको छ। सरकारले हिजोदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 कार्यान्वयनमा ल्याउँदै दैनिक 1 लाख र प्रत्येक 15 दिनमा 10 लाख रूपियाँ नगद पुरस्कार दिने व्यवस्था शुरू गरेको छ। पसलबाट वस्तु वा सेवा खरिद गर्दा कर बीजक अर्थात बिल लिने अन्तिम उपभोक्तालाई प्रोत्साहन गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 लागू भएको हो। आन्तरिक राजस्व विभागले गएको साउन 1 गतेदेखि जारी भएका योग्य कर बीजकको आधारमा उपभोक्ताले उपहार जित्न सक्ने व्यवस्था कार्यान्वयन गर्दै सहभागी हुन आह्वान गरेको छ। विभागका सूचना अधिकारी केशव रघुवंशीले केही प्राविधिक पक्ष मिलाएर छिट्टै 1 देखि 15 साउनसम्म दर्ता भएका योग्य बीजकको आधारमा विजेता घोषणा गर्ने बताउनुभयो। विभागले हिजो सार्वजनिक सूचना मार्फत नगद भुक्तानी गरी आफ्नै प्रयोजनका लागि नेपालभित्र एकपटकमा 100 रूपियाँ भन्दा बढ़ी मूल्यका वस्तु वा सेवा खरिद गरी कर बीजक लिएका अन्तिम उपभोक्ताले विभागको वेबसाइटमा खरिद विवरण प्रविष्ट गरी कार्यक्रममा सहभागी हुन सक्ने जनाएको छ। डिजिटल माध्यमबाट भुक्तानी गर्ने उपभोक्ता भने स्वत कार्यक्रममा समावेश हुने भएकाले उनीहरूले छुट्टै विवरण प्रविष्ट गर्नुपर्ने छैन। सरकारले कर छली नियन्त्रण, वास्तविक कारोबार अभिलेखीकरण तथा उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 सञ्चालनका लागि छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। उपभोक्ताले वस्तु वा सेवा खरिद गर्दा प्राप्त कर बीजक दर्ता गरी पुरस्कार कूपन प्राप्त गर्न सक्नेछन्। वेबसाइटमा प्रविष्ट विवरण प्रविष्ट गरेपछि उपहार कूपन स्वत उत्पन्न हुनेछ। यो कूपनमा रहेको नम्बर लक्की ड्रमा समावेश हुनेछ। विजेता घोषित भएमा सम्बन्धित बिलको फोटो र आवश्यक विवरण पेश गरी पुरस्कार दावी गर्न सकिने व्यवस्था गरिएको छ। नगद र विद्युतीय भुक्तानीका लागि फरक फरक व्यवस्था गरिएको छ। नगदमा भुक्तानी गरी खरिद गर्ने उपभोक्ताले बिल नम्बर, विक्रेताको प्यान नम्बर, बिल मिति, कुल रकम तथा आफ्नो नाम, मोबाइल नम्बर र ठेगाना प्रविष्ट गरी बिल दर्ता गर्नुपर्नेछ। तर क्यूआर कोड वा कार्ड मार्फत गरिएको विद्युतीय भुक्तानी स्वत प्रणालीमा समावेश हुने भएकोले छुट्टै विवरण भर्नुपर्ने छैन। विभागले स्पष्ट, वास्तविक र वैध बिल मात्र दर्ता गर्न आग्रह गरेको छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।
1: जलनका बिरामीले प्रदेशमै विशेषज्ञ उपचार पाउने व्यवस्था मिलाउन, सातै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री बालेन्द्र शाहले निर्देशन दिएसँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यसबारे आवश्यक छलफल थालेको छ। यस्ता सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापनाको लागि चुनौती र सम्भावनाबारे साथी सम्झना महर्जनले कीर्तिपुर अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीलाई सोध्नु भएको छ।
6: जलनको उपचार गर्नलाई जुन नेतृत्व लिनुपर्ने जलन सर्जनहरूको अथवा प्लास्टिक सर्जनहरूको अभाव नै छ अहिले, र त्यो ठाउँमा एउटा टोली पनि हुनुपर्छ, उपचार गर्ने एउटा टोली हुनुपर्छ, डाक्टरले मात्रै सक्दैन, र टोलीहरू पनि खडा गरिएको चाहिँ छैन, त्यो पनि गर्नुपर्ने छ।
7: सबैभन्दा अहिले खड्किएको विषय जनशक्ति अभाव मात्रै हो कि पूर्वाधार र प्रविधि पनि हो?
6: प्रविधि त अब अहिले हामीले एक्जिस्टिङ प्रविधिमा पनि धेरै बिरामीहरूको उपचार गर्न सकिन्छ, होइन, अब त्यसलाई अब अत्याधुनिकरण गर्नलाई अब समय पनि लाग्छ, स्रोत साधन पनि धेरै नै लाग्छ। पूर्वाधार पनि कतिपय अस्पतालहरूमा वार्डहरू छुट्टै राखेको नै छ, त्यसमा चाहिँ अब थोरै लगानीमै हामीले पूर्वाधारमा व्यवस्थापन गर्न सकिने अवस्था हुन्छ।
7: विशेष गरेर संघ प्रदेश र पालिका बीचको समन्वय चाहिँ कतिको महत्वपूर्ण छ त यो सातै प्रदेशमा जलन उपचार केन्द्र स्थापना गर्न?
6: त्यो पनि महत्वपूर्ण हुन सक्छ, किन भन्दाखेरि हामीले एउटा स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल अनुसार चाहिँ 4 तहको जलन उपचार सेवाको परिकल्पना गरेका छौँ। नेपाल सरकारले भनेको कम्तीमा 2 देखि 3 तेस्रो तहको चाहिँ अस्पतालको कुरा गरेको हुनुपर्छ। प्राथमिक तहको जलन उपचारको सेवा चाहिँ हामीले गाउँ गाउँमै पुर्याउनुपर्छ। हरेक बिरामीले 2 घण्टाभित्रमा प्राथमिक उपचार र प्रारम्भिक उपचार 24 घण्टाको पाउनुपर्छ। गाउँ गाउँमै गएर दिनको लागि हामीले तयारी गरिरहेका छौँ कीर्तिपुर अस्पतालबाट, र अहिले नेपाल सरकारले गर्न थालेको चाहिँ 2 देखि 3 तहको जलन उपचार केन्द्रको सञ्चालनको लागि चाहिँ एउटा जलन उपचार टोली खडा गर्नुपर्छ र त्यो टोलीमा चाहिँ सर्जनको नेतृत्वमा 3-4 जना हामीले नर्सहरूलाई पनि तालिम दियौं भने 1 महिना तालिम दियौं भने उहाँहरूले मफसलमा धेरै जसो बिरामीहरूलाई त्यही नै उपचार गर्न सक्नुहुन्छ र काठमाडौँ आउनुपर्ने बिरामीको संख्या धेरै नै घट्छ।
7: सरकारलाई तपाईँले सुझाव दिनु पर्दाखेरि बुँदागत रूपमा के सुझाव दिनुहुन्छ?
6: प्राथमिक उपचार राम्रो भएन भने त्यो बिरामीलाई तपाईँले नेपालमा जतिसुकै राम्रो अस्पताल खोले पनि बचाउन सक्नुहुन्न र विदेशी पुर्याए पनि बचाउन सक्नुहुन्न। त्यस कारणले गर्दाखेरि जुन सुरुको 24 घण्टाको उपचार एकदमै महत्व छ, त्यसलाई पनि हामीले छोड्न मिल्दैन होइन। र त्यसको साथसाथै अब अहिले चाहिँ अब यो चाहिँ जुन अब प्रादेशिक रूपमा अस्पतालहरू खोल्ने कुरा छ, त्यसलाई चाहिँ अब नेपाल धेरै सानो देश हो, अब जलनको बिरामी पनि धेरै एकदमै धेरै चाहिँ होइन। अस्पताल उपचार चाहिने बिरामीहरू सरकारको तथ्याङ्क भन्दा लगभग 10% अथवा 20% भन्दा बढी छैन। गम्भीर जलन भएको बिरामीहरू अस्पताल उपचार चाहिने बिरामीहरू त्योभन्दा धेरै छैनन्। त्यस कारणले गर्दाखेरि त्यस्तो बिरामीहरूलाई हामीले चाहिँ काठमाडौँमै पनि राम्रो जलन उपचार केन्द्र हामीले स्थापना गरेर ट्रान्सपोर्टको व्यवस्था मिलाउने हो भने त्यो नेपाल जस्तो सानो देशको लागि असम्भव त छैन। तर नेपाल सरकारले अब प्रादेशिक अस्पतालहरूमा जलनको उपचार केन्द्रहरू खोल्ने भनेर भनिसकेपछि हामीले त्यसलाई हामीले आत्मसात गरेर त्यो अनुसार सहयोग गर्नु चाहिँ हाम्रो कर्तव्य पनि हुन्छ। पहिलो प्रायोरिटी चाहिँ हाम्रो चाहिँ प्राथमिक उपचार गाउँ गाउँमा चाहिँ बिरामीहरूले 2 घण्टाभित्र पाउनु पर्यो र उहाँहरूलाई चाहिँ छनौट गरेर कुन लेभलको अस्पतालमा पुर्याउने भन्ने त्यस्तो ट्रान्सपोर्ट सिस्टम चाहिँ हामीले गर्न सक्यौं र जलन उपचार कोष पनि हामीले स्थापना गर्न सक्यौं भने जलनको समस्या समाधान गर्न धेरै गाह्रो हुँदैन।
1: उहाँ हुनुहुन्थ्यो किर्तिपुर अस्पतालका निर्देशक डाक्टर किरण नकर्मी। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
9: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
8: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। एक समय गरीबको खाना भनेर चिनिएको कोदो अहिले सुपरफूड र भविष्यको खाद्य सुरक्षाका रूपमा पुनः चर्चामा आएको छ। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ़दो चुनौती, खाद्यान्न आयातमा निर्भरता र पोषण संकटका बीच नेपालले आफ्नो पुरानो रैथाने बालीलाई पुनर्जीवित गर्ने प्रयास थालेको हो। दोस्रो राष्ट्रिय कोदो दिवसको अवसरमा सरकार, किसान र कृषि क्षेत्रका सरोकारवालाले कोदोको संरक्षण, उत्पादन वृद्धि र बजारीकरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिएका छन्। कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन भन्ने मूल नारासहित हिजो मनाएको दिवसमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कोदो नेपालको ऐतिहासिक, सांस्कृतिक तथा खाद्य प्रणालीसँग जोड़िएको महत्वपूर्ण बाली रहेको बताउनुभयो। कृषि तथा पोषण विज्ञ कृष्ण धितालका अनुसार कोदोमा क्याल्सियम, आइरन, प्रोटीन र रेशा प्रशस्त मात्रामा पाइन्छ। चामल र गहुँको तुलनामा बढ़ी पोषक तत्व भएकोले बाल बालिका, गर्भवती महिला र ज्येष्ठ नागरिकका लागि समेत उपयोगी मानिन्छ। नेपालमा अझै कुपोषण चुनौतीका रूपमा रहेकाले कोदोको उत्पादन र उपभोग बढ़ाउन सके स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्ने धितालले बताउनुभयो। पछिल्लो समय कोदोको पोषण र औषधीय गुणबारे जनचेतना बढ़दै गएको आयुर्वेदिक चिकित्सक डाक्टर मनोज चौधरीले बताउनु भएको छ। अहिले शहरका होटल, रेस्टुरा र खाद्य उद्योगहरूले समेत कोदोलाई नयाँ रूपमा प्रस्तुत गर्न थालेका छन्। सुपर फूड बन्दै कोदोको परिकार शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
5: अब विदेशको खबर। मोरक्कोबाट स्पेनको सेउटामा आप्रवासी प्रवेश गरेको विषयमा छलफल गर्न युरोपेली संघ ईयूले आपतकालीन बैठकको आह्वान गरेको छ। स्पेन र अरू सदस्य देशहरूबीच तनावपूर्ण अवस्थापछि युरोपेली संघले सेउटामा देखिएको आप्रवासी संकटबारे छलफल गर्न तत्काल आपतकालीन बैठक आयोजना गर्न लागेको बीबीसीले जनाएको छ। मोरक्कोबाट झण्डै 60,000 आप्रवासी स्पेनको भागमा प्रवेश गरेपछि 22 सदस्य देशहरूले समन्वयात्मक कदम चाल्न र युरोपेली संघको बाह्य सीमालाई सुदृढ़ बनाउन आह्वान गर्दै संयुक्त पत्र जारी गरिसकेका छन्। स्पेनी अधिकारीहरूका अनुसार सेउटा पुगेका लगभग सबै आप्रवासी फर्किसकेका छन्। यो घटनामा ज्यान गुमाउनेको संख्या कम्तीमा 67 पुगेको छ। स्पेनका प्रधानमन्त्री पेद्रो सान्जेजले स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइसकेको बताउनु भएको छ।
6: अब खेल खबर। साफ च्याम्पियनशीप सन् 2026 ड्र हिजो सार्वजनिक भएको छ, त्यसमा नेपाल समावेश छैन। नेपाल अहिले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्धबाट गुज्रिरहेको छ, तर प्रतियोगिता शुरू हुनु अगाडिसम्म दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई भने कुर्नेछ। भूटानको थिम्पूमा आयोजित कार्यक्रममा सार्वजनिक ड्र अनुसार समूह एमा आयोजक बंगलादेश सहित श्रीलंका र भूटान रहेका छन्। यदि प्रतियोगिता शुरू हुनु अगाडि प्रतिबन्ध फुकुवा हुन्छ भने नेपाल पनि यही समूह एमा पर्नेछ। समूह बीमा भारत, मालदिव्स र पाकिस्तान रहेका छन्। प्रतियोगिता आउँदो नोभेम्बर 4 17 तारीकसम्म बंगलादेशको ढाकामा हुनेछ। समूहका विजेता र उपविजेता सेमी फाइनलमा प्रवेश गर्नेछन्।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। नेपाल भारत सीमा विवाद चर्चामा रहेका बेला दुवै देशले सीमा सम्बन्धी प्राविधिक विषयमा छलफल गर्ने भएका छन्। नेपालको नापी विभागका एक वरिष्ठ अधिकारीका अनुसार नापी विभागका उप महानिर्देशकको नेतृत्वमा सर्वे अफिसियल कमिटी एसओसीको 13 बैठक 27-29 साउनसम्म भारतको लखनऊमा आयोजना हुने भएको छ। नेपाल र भारतबीच सीमा समस्या समाधानका लागि प्राविधिक तहमा 3 तहका संयन्त्र छन्, जसमा नापी विभागका महानिर्देशकको नेतृत्वमा रहेका बाउन्डी वर्किङ ग्रुप बीडब्ल्यूजी उपमहानिर्देशकको नेतृत्वमा सर्वे अफिसियल कमिटी एसओसी र प्रमुख जिल्ला अधिकारी सीडीओको नेतृत्वमा फिल्ड सर्वे टीम एफएसटी छन्। कान्तिपुरमा खबर छ,
6: नेपाल आयल निगमले पर्याप्त मात्रामा खाना पकाउने एलपी ग्यास आयात र मजदात रहेको दावी गरिरहेकै बेला बजारमा 10 दिनदेखि ग्यासको अभाव देखिएको छ। निगमले आपूर्तिमा समस्या नरहेको जनाएको भने डिपो संचालकहरूले उद्योगबाट ग्यास लिन आएको बताउँछन्, जसले आपूर्ति व्यवस्थापनमा उद्योगी संघको सम्भावित मिलेमतोबारे प्रश्न उठाएको छ। बजारमा अभाव देखिएपछि नेपाल आयल निगमले टेकुमा रहेको कार्यालयबाट पनि ग्यासको बिक्री वितरण शुरू गरेको छ। 14.2 केजीको ग्यास सिलिण्डर को बिक्री वितरणको शुरूआत गरेसँगै ग्यासको अभाव देखिएपछि निगमले हिजोदेखि टेको स्थित कार्यालयबाट ग्यासको बिक्री शुरू गरेको हो। अन्नपूर्ण पोस्ट दैनिकमा यो खबर छ।
5: सरकारले 7 वर्ष अघि ल्याएको राष्ट्रिय जलवायु परिवर्तन नीति परिमार्जन गर्दै जलवायु संकटसँग जुझ्न नयाँ रणनीति अघि सारेको छ। जलवायु परिवर्तनका असर तीव्र बन्दै गएपछि सरकार नीति परिमार्जन गरेर संघ प्रदेश र पालिकाको भूमिका स्पष्ट बनाउने, निजी क्षेत्रलाई जलवायु वित्तमा जोड्ने र समुदाय केन्द्रित अनुकूलनलाई प्राथमिकता दिने तयारीमा पुगेको खबर नयाँ पत्रिकाले लेखेको छ।
6: नेपाल धितोपत्र बोर्डले नेपालमा धितोपत्र वित्तीय सेवाको मुख्य नियामकीय रूपरेखा 2083 सार्वजनिक गरेको छ। बोर्डले अनुशासन सहितको विकास, इमान्दारिता सहितको नवीनता र स्थायित्व सहितको वृद्धिका लागि भन्दै नियामकीय रूपरेखा सार्वजनिक गरेको हो। यसमा नेपाली शेयर बजारमा मार्जिन लेन्डिङ, धितोपत्र सापटी तथा उद्योग सेक्युरिटी लेन्डिङ एण्ड बरोइङ, सर्ट सेलिङ र डेरिभेट्स जस्ता विषयहरू कसरी अगाडि बढ़ाउने भन्ने विषय उल्लेख गरिएको खबर कारोबार दैनिकले छापेको छ।
5: दिन प्रतिदिन मानसिक स्वास्थ्य समस्या र रोगीहरूको संख्या बढ़दै गइरहे पनि कोशी प्रदेश सरकारले भने नीति बनाउन, उपचार र सचेतनाका लागि बजेट विनियोजन गर्न व्यवस्था गर्दै आइरहेको छ। कोशी प्रदेशमा न मानसिक स्वास्थ्य नीति छ, न उपचार र सचेतनाका लागि बजेट नै विनियोजन हुने गरेको छ। सामाजिक विकास मन्त्रालय मार्फत विद्यालयमा नर्स र केही मनोविमर्शकर्ताहरूलाई अभिमुखीकरण गराउने गरे पनि प्रदेशको स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा मानसिक स्वास्थ्य नपरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
6: किसानलाई सरकारले दिने सेवा सुविधा, अनुदान लगायतका विषयलाई पारदर्शी बनाउने उद्देश्यले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले 2077 साल फागुनमा किसान सूचीकरण कार्यक्रम उद्घाटन गर्नुभएको थियो। कार्यक्रम उद्घाटनपछि अहिलेसम्म देशमा 5 वटा सरकार बने तर किसान सूचीकरणको कार्यक्रम पूरा भएको छैन, न त किसानले परिचय पत्र पाउन सकेका छन्। 5 वटा सरकारले गर्न नसकेको किसान सूचीकरण शीर्षकको खबर कारोबार दैनिकले छापेको छ।
5: हेटौडामा निर्माण हुने बागमती प्रदेश सरकारको एकीकृत प्रादेशिक प्रशासन केन्द्रका लागि रूख कटान र ठेक्का प्रक्रिया सँगसँगै अघि बढ़ने भएको छ। प्रदेशकी भौतिक पूर्वाधार विकास मन्त्री विनु रायमाझीले हेटौडा उपमहानगरपालिका 16 र 17 को प्रस्तावित निर्माण स्थलको निरीक्षण गर्दै प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिनुभएको थियो।
6: शेयर बजारको निरन्तर घट्दो लय कहिले फर्कन्छ अनुमान लगाउन गाह्रो छ। आशय आशामा रहेका लगानीकर्तामा भरोसा र आत्मबल बढ़ेको देखिँदैन। सरकार गठनको 4 मास बितिसकेको छ। गएको चैत 12 गते 2950 अंकमा रहेको नेपाल स्टक एक्सचेन्ज नेप्से 265 तल झरेको छ। त्यसबेला 50.9 खर्बमा रहेको शेयर बजार पूँजीकरणमा लगभग 4 खर्बले गिरावट आएको छ। प्रधानमन्त्रीले सक्रियता देखाउँदा पनि शेयर बजार घट्दो लयमा शीर्षकको खबर अन्नपूर्ण पोस्टले छापेको छ। बोली फुकियो कि कुरा फुस्कियो,
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: तराई मधेसको अवस्था सामान्य बन्दै सुनसरीमा कर्फ्यू र वीरगंजमा निषेधाज्ञा हट्यो।
5: काँग्रेसभित्रको आन्तरिक विवाद विभाजन उन्मुख, विभाजन भएमा समग्र राष्ट्रिय राजनीतिक दिशामै प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाई।
6: बिल लिँदा नगद उपहार पाइने सरकारी योजना शुरू, राजस्व विभागको छुट्टै अनलाइन पोर्टलमा बिल पेश गरेर पुरस्कार दावी गर्न सकिने।
5: स्पेनमा आप्रवासी प्रवेश गरेको बारे छलफल गर्न ईयूद्वारा आपतकालीन बैठकको आह्वान, सबैजसो फर्किसकेका स्पेनी अधिकारीको भनाई।
6: र साफ च्याम्पियनशीपको ड्र सार्वजनिक, प्रतिबन्धको कारण नेपाललाई समावेश गरिएन।
5: र अन्त्यमा आजको कार्टुन, आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। तराई मधेसमा उत्पन्न तनाव कम गर्न प्रधानमन्त्रीले बेलैमा पहल नगरेको जनगुनासोसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्री जस्तै देखिने मान्छे

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9850602065 र 9840664145।
3: ए सबिना, यस्तो हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9840788528 र 9808-16142।
6: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
3: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
6: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया, फोन 0654141042, 9850203128, 9462614726।
5: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
7: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
8: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
7: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
8: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
7: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
8: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
7: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
8: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
7: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
8: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नु।

0: सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा माछा पुछरे बैंकको ठिक पारिपट्टी। फोन 0565939769।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: नमस्कार, म डाक्टर नवीन चापागाई।
1: मोटोपन घटाउने कुरा गर्नु भन्दा अगाडि वास्तवमा हामी कसरी मोटाउँछौ अनि के भएर चाहिँ मोटाउँछौ त सो बारेमा पहिला बुझौ। मोटो हुने कारणहरू। मोटोपना सामान्यतया धेरै खाने र धेरै कम हिँड्ने कारण हुन्छ। यदि तपाईँ उच्च मात्रामा विशेष गरी बोसो र चिनीहरू सेवन गर्नुहुन्छ तर शारीरिक व्यायाम र विभिन्न शारीरिक गतिविधि मार्फत आफ्नो क्यालोरीलाई खर्च गर्नुहुन्न भने धेरै अनावश्यक क्यालोरी शरीरले बोसोको रूपमा भण्डारण गर्दछ। खानाको ऊर्जालाई क्यालोरी भनिने इकाइमा मापन गरिन्छ। औसत शारीरिक रूपमा सक्रिय पुरुषलाई स्वस्थ तौल कायम राख्न दिनमा लगभग 2000 क्यालोरी चाहिन्छ र औसत शारीरिक रूपमा एक सक्रिय महिलालाई दिनमा लगभग 1600 क्यालोरी चाहिन्छ। यो क्यालोरीको विषयमा पनि म अर्को भिडियोमा तपाईँलाई बताउनेछु। हाम्रो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने गरिहाल्नुहोला अनि हामीलाई फलो गरिरहनुहोला। धेरै व्यक्तिहरूले शारीरिक गतिविधि गर्दैनन्, त्यसैले सेवन गरेको अतिरिक्त क्यालोरीहरू शरीरमा बोसोको रूपमा भण्डारण हुन्छन् अनि उनीहरू मोटो र भद्दा देखिन्छन्। त्यस्तै अधिक आहार र जीवन शैलीहरूले अधिक वजनको विकास गराउँछ। प्रशोधित वा फास्ट फूडको ठूलो मात्रा खानाले पनि हाम्रो शरीरमा अधिक बोसो लाग्दछ। बोसो र चिनी भएको खानाले हामी धेरै मोटाउँछौ। त्यस्तै धेरै रक्सी पिउनु, रक्सीमा धेरै क्यालोरी हुन्छ जसले गर्दा पनि हामी मोटो हुन सक्छौ। धेरै मात्रामा खानेकुरा खानु, रेस्टुरेन्टमा पकाइएको खानामा बोसो तेल र चिनी बढी हुन सक्छ। तपाईँलाई आवश्यक भन्दा ठूलो भाग खाने अनि धेरै गुलियोयुक्त पेय पदार्थ पिउने, गुलियो खानेकुराहरू खाने गरेमा पनि हामी अधिक मोटो हुन्छौ। त्यसै गरी समाजमा आएको परिवर्तन सँगै स्वस्थ आहार लिन पनि मानिसलाई आजकल गाह्रो बनाएको छ। उच्च क्यालोरी खाना सस्तो र अधिक सुविधाजनक भएको छ अनि भारी विज्ञापन र प्रचार गरिएको कारण हामी त्यस्तै खाना खानमा जोड दिन्छौ जसले गर्दा हामी मोटो र भद्दा हुँदै गइरहेका छौ। त्यस्तै शारीरिक गतिविधिको कमी मोटोपना हुने अर्को महत्वपूर्ण कारण हो। धेरै मानिसहरूमा बसेर गर्ने कामहरू हुन्छन् जसमा अधिकांश समय कुर्सीमा बस्नु परेको छ। तिनीहरू पनि हिँड्ने वा साइकल चलाउनुको सट्टा आफ्नो कारमा शानसँग हेर्छन्। धेरै मानिसहरू टिभी हेर्ने, इन्टरनेट ब्राउज चलाउने वा कम्प्युटर गेमहरू खेल्ने र उनीहरू नियमित व्यायाम पनि गर्दैनन्। सो कारण मानिस मोटो हुँदै गइरहेका छन्। यदि तपाईँ पर्याप्त सक्रिय हुनुहुन्न भने तपाईँले खाएको खानाबाट प्राप्त गरिएको ऊर्जा खर्च गर्नुहुन्न र तपाईँले उपभोग गर्नुभएको अतिरिक्त ऊर्जा शरीरले बोसोको रूपमा भण्डारण गर्दछ अनि मोटो हुँदै गइन्छ। त्यस्तै गरी अनुवंशिकी अर्थात केही वंशानुगत कारणले पनि अधिक तौल बढ्ने र मोटोपना निम्त्याउन सक्छ। जस्तै प्राडर विल्ली सिन्ड्रोम। धेरै अवस्थामा विभिन्न मोटोपना वातावरणीय कारकहरूसँग पनि सम्बन्धित हुन्छन्। जस्तै स्वस्थ खानामा सहज पहुँच नहुनु वा बाल्यकालमा सिकेका अस्वस्थ खाने बानीहरू पनि मोटोपना निम्त्याउने कारणहरू हुन्। त्यस्तै गरी केही चिकित्सकीय कारणहरू जस्तै थाइरोइडको कारणले कम सक्रिय थाइरोइड ग्रन्थि, हाइपोथाइरोइडिज्म जहाँ तपाईँको थाइरोइड ग्रन्थिले पर्याप्त हर्मोन उत्पादन गर्दैन। त्यस्तै कुसिङ सिन्ड्रोम, यो एक दुर्लभ विकार हो जसले स्टेरोइड हर्मोनको अत्यधिक उत्पादनको कारण मोटो बनाउँछ। त्यस्तै केही औषधिहरू, केही स्टेरोइडहरू, मिर्गी र मधुमेहका लागि प्रयोग गरिने औषधिहरू र मानसिक रोगहरूको उपचार गर्न प्रयोग गरिने औषधिहरू, केही एन्टिडिप्रेसेन्ट र सिजोफ्रेनियाका लागि दिइने औषधिहरूले पनि वजन बढाउने हुन्छ। अर्को तपाईँलाई थाहा नभएको वजन बढ्ने कारण हो धूम्रपान रोक्नु, स्टप स्मोकिङ। कहिलेकाहीँ धूम्रपान रोक्नुको असरले पनि वजन बढ्न सक्छ। धूम्रपानले भोक घटाउन सक्छ र मेटाबोलिजम बढाउँछ अनि मानिस लुते भएको हुन्छ। तर जब व्यक्तिले धूम्रपान छोड्दछ उसको भोक फिर्ता हुन्छ, खाना रुच्न थाल्छ अनि वजन बढ्न सक्छ। त्यस्तै प्रेग्नेन्सीको कारणले पनि मोटोपना निम्त्याउने हुन सक्छ। बुझ्नुभयो? यी त भए मोटोपन हुने कारणहरू। तपाईलाई हतार भइसक्यो होला, होइन त? एकछिन पर्खिनुहोस्, अब म मोटोपन घट्ने टेक्निक तपाईलाई बताइहाल्छु। अब म मोटोपन अर्थात तौल कसरी घटाउने, अर्थात हामी कसरी स्लिम बन्ने त बिना पैसा, फ्री अफ कस्ट, कुनै पनि औषधि प्रयोग नगरिकनै मोटोपन घटाउने टेक्निकको बारेमा म तपाईँलाई सिकाउँदैछु। अलिकति टेक्निक जानियो भने महिनामा मिनिमम पनि 10 केजी वजन सजिलै घटाउन सकिन्छ। त्यसैले यो महत्वपूर्ण भिडियो छोडेर कतै नजानु होला, ध्यानपूर्वक भिडियो हेर्नु है। पहिलो छ कम मात्रामा खानेकुराहरू खाने। वास्तवमा हामीले खान नजानेर अनि चाहिने भन्दा बढी खाएर हाम्रो वजन बढेको हुन्छ, अर्थात धेरै क्यालोरीको सेवन गरेर वजन बढ्दछ। त्यसैले पहिलो कुरा के बुझ्नु पर्यो भने हामीले कम मात्रामा र कम क्यालोरी भएको खानेकुराहरू खानु पर्दछ। के खाने के नखाने मात्र टेक्निक बुझ्नु पर्यो। हाम्रो शरीरलाई क्यालोरीको जरुरत पर्दछ, जुन खानेकुरा फूडबाट प्राप्त गरिन्छ। यदि तपाईँ बहुत कम क्यालोरीवाला खाना खानु सुरु गर्नुभयो भने तपाईँको शरीरमा क्यालोरीको कमी हुन जान्छ। यो समयमा बडीले तपाईँमा भएको फ्याटलाई गलाएर क्यालोरी निकाल्न थाल्दछ। त्यसैले बोसो अर्थात फ्याट गल्यो भने तपाईँको वजन अटोमेटिकल्ली कम हुन सुरु भइहाल्छ। त्यसैले के याद राख्नु पर्यो भने लो क्यालोरी वाला फूड मात्र खानु पर्यो, जो लो क्यालोरी होस् अनि हाम्रो पेट पनि भरियोस् अघाइयोस् पनि। के खाने त त्यसो भए फ्रुट्स अनि भेजिटेबल्सहरू खाने, सलाद खाने, काँक्रा, मुला, गाजर, टमाटर, ब्रोकाउली, फुलकोपी, बन्दाकोपी, हरिया सागपात इत्यादि अघाउजी खानुहोस्, यिनीहरूमा क्यालोरी कम हुन्छ। आँप, उखु अनि केरा बाहेक सम्पूर्ण हामी कहाँ उपलब्ध फलफूल तपाईँले खान सक्नुहुन्छ, जस्तै स्याउ, नासपाती, अनार, अम्बक, नरिवल, एभोकाडो, सुन्तला, अंगुर, खरबुजा, मेवा इत्यादि जति पनि छन् तपाईँले सबै खान सक्नुहुन्छ। यदि तपाईँ यी दुईटा चिज भेजिटेबल र फ्रुट्सबाट पेट भर्न थाल्नुहुन्छ, त्यस्तै गरी सागसब्जी बिना तेल पकाएर खानुहोस्, तर मरमसला सबै खान सक्नुहुन्छ। मरमसला लगाएपछि तरकारी मिठो भइहाल्छ, तेल चाहिँदैन, तेल खाँदा मात्र मिठो हुन्छ भन्ने कुरो तपाईँले दिमागबाट हटाइहाल्नुहोस्। हाम्रो भान्साबाट सकेसम्म तेल हटाउनुहोस्, साग सब्जी अघाउजी खानुहोस्। हामीले नखानु पर्ने चिज हो अन्न अर्थात कार्बोहाइड्रेट युक्त खानेकुरा, चामल, मकै, गहुँ नखानुहोस्। वजन छिट्टै घटाउने हो भने कार्बोहाइड्रेट बन्द गर्नुहोस्, तर जिन्दगी भर बन्द गर्नु पर्दैन। कति किलो वजन घटाउने हो सो घटेपछि कम से कम एकदमै थोरै मात्रामा कार्बोहाइड्रेट लिन सक्नुहुन्छ। अर्को महत्वपूर्ण कुरो छ चिनी बन्द, गुलियो अर्थात चिनी नखानुहोस्। चिनीबाट बनेका चिज, चिनी मिसिएका झोलहरू, मिठाई, बिस्कुट, ड्रिङ्क्सहरू इत्यादि बिल्कुलै नखानुहोस्। त्यस्तै अर्को छ जनावर, पशु पक्षी नखानुहोस्। पशु पक्षीबाट प्राप्त चिज जस्तै डेरी प्रोडक्ट पनि नखानुहोस्। ड्रिङ्क्स आइटम कोका कोला, पेप्सी जस्ता पेय पदार्थ अनि अल्कोहलको सेवन बिल्कुलै नगर्नुहोस्। होटेलका खानेकुरा, मैदायुक्त चिजहरू नखानुहोस्। अनि यो पृथ्वीमा उत्पत्ति भएका साग सब्जी, फलफूल, सलाद अघाउजी खानुहोस्। अनि दिनको दुई पटक बिहान बेलुका घटीमा पनि आधा आधा घण्टा छिटो छिटो हिँड्नुहोला, पसिना चाहिँ निकाल्नु है, जादु जस्तो वजन कम हुँदै जान्छ। त्यसै गरी पानी दिनभरिमा 2-2.5 लिटर पानी पिउनुहोला, बुझ्नुभयो? ल, यो नियम फलो गर्नुहोला आजैबाट, बिना पैसा महिनामा 10 केजीसम्म वेट लस हुन्छ। धेरै पैसा खर्च गरेर अनावश्यक विज्ञापनको पछि नलाग्नुहोस् भन्न चाहन्छु। तपाईँलाई कुनै मेसिन किन्नु पर्दैन, कुनै जिम खानामा पनि जानु पर्दैन, बिना खर्च गरेरै वजन घट्छ अनि बिना कमजोरी वजन घट्न जान्छ। तपाईँलाई भात नखाई, दुध दही नखाई, मासु नखाई कसरी जिउनु, कसरी बाँच्नु भन्ने लाग्छ, होइन त? यो सबै दिमागको खेल अर्थात चिन्ता मात्र हो। त्यत्रो फलफूल अनि भेजिटेबलहरू अघाउजी दिनमा दुईदेखि तीन पटक खाँदा आफ्नो शरीरलाई चाहिने सम्पूर्ण तत्त्वहरू सबै नै तपाईँले पाउनुहुन्छ। सो टेन्सन लिनु पर्दैन अनि मनमा स्ट्रेस पीर चिन्ता लिनु हुँदैन अनि सात आठ घण्टा आरामसँग निदाउनु पर्छ। बुझ्नुभयो? लु यो नियम आजैबाट फलो गर्नुहोस्। वजन सजिलै घटाउन सकिने केही महत्वपूर्ण 10 सूत्रहरू तपाईँलाई दिँदैछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने गरिहाल्नुहोला। लु अब सुरु गरौं। पहिलो सूत्र छ, प्रशस्त मात्रामा पानी पिउनुपर्छ। पानी हाम्रो जीवनको लागि नभई नहुने वस्तु हो। पानी हाम्रो शरीरलाई राम्ररी सञ्चालन गर्नका लागि एकदमै महत्वपूर्ण चीज हो। एक शब्दमा भन्नुपर्दा पानी जीवन हो। तौल घटाउने पहिलो चरण भनेको पानीको मात्रामा सुधार गर्नु हो। दिनभरि कम्तीमा 2.5 लिटरदेखि 3 लिटर पानी पिउनु आवश्यक छ। यसले तपाईँको शरीरको फोहोरलाई घटाउँछ, पाचन क्रियामा सुधार ल्याउँछ। वास्तवमा यो दावीमा सत्यता छ कि पानी पिउनाले वजन घटाउन मदत गर्दछ। त्यसैले जल जीवन हो भन्ने मन्त्र धारण गर्नुहोस्। पानीको चर्चा गर्दा मेरो पानीको भिडियोमा पानीको बारे सम्पूर्ण कुराको जानकारी मैले अघिल्लो एपिसोडमा दिएको छु। पानी कुन कुन समयमा कसरी पिउने, कति मात्रामा पिउने, सब थोक त्यो भिडियोमा छर्लङ्ग तपाईँले पाउनुहुनेछ। त्यसैले मेरो च्यानलमा गएर अवश्य त्यो पानीको फाइदाहरूको भिडियो हेर्नुहोला। त्यस्तै मोटोपन घटाउने अरू भिडियोहरू पनि मेरो च्यानलमा छन्, मेरो च्यानलमा गएर हेर्नुहोला। त्यस्तै दोस्रो सूत्र छ, चिनीबाट अर्थात गुलियोबाट टाढा रहनुहोस्, गुलियो नखानुहोस्। चिनीले तौल बढाउनमा ठूलो भूमिका खेल्छ। दिनभरि चिया कफी मिठाई र चिसो पेय पदार्थको सहारा लिएर आफ्नो काम पूरा गरिरहनु भएको पो छ कि? त्यस्तै दिउँसो र बेलुकाको खानापछि मिठाई खाएर मनलाई आनन्द अनि सन्तुष्टि पनि दिइरहनु भएको होला, होइन त? तर यदि तपाईँ तौल घटाउन चाहनुहुन्छ भने तपाईँले यो दिनचर्यालाई तपाईँले त्याग गर्नुपर्छ। चिया र कफीमा चिनीको मात्रा रोक्नुपर्छ। चिनीमा कुनै भिटामिन हुँदैन, यसमा मात्र क्यालोरी हुन्छ। यसले भरपूर वजन बढाउने हुन्छ। चिनीले खालि क्यालोरी मात्र होइन, यसले मोटोपना र मोटुसँग सम्बन्धित समस्याहरू पनि निम्त्याउन सक्दछ। चिनी, चिनी मिसिएका मिठाई, बिस्कुट, चकलेट, विभिन्न सुगर भएका ड्रिङ्क्स सबै हामीले बन्द गर्नुपर्छ। अर्को सूत्र छ, प्रोटिनको सेवन बढाउनुहोस्। उच्च प्रोटिन भएको आहार वजन कम गर्नको लागि एक सफल रणनीतिको रूपमा पनि लिन सकिन्छ। उच्च प्रोटिनयुक्त खानेकुराको सेवनले तपाईँको मेटाबोलिज्ममा सुधार गर्छ, पूर्णताको अनुभूति लामो समयसम्म रहन्छ र शरीरलाई प्रशस्त मात्रामा ऊर्जा पनि प्राप्त हुन्छ। यदि तपाईँको आहारमा प्रोटिनको मात्रा कम छ भने यसलाई सुधार गर्नुहोला। आफ्नो आहारमा अधिक प्रोटिन समावेश गर्नुहोला। दैनिक दाल, अण्डा, चीज, सोयाबिन, पनीर, ड्राई फ्रुट एवं भटमासको उपभोग गर्नुहोस्। नन भेज खानेले माछा, बोसो अनि छाला नभएको मासु पनि खान सक्नुहुन्छ। यसबाट तपाईँ तौल घटाउने दिशामा एक कदम अगाडि बढ्न सक्नुहुन्छ। अब अर्को सूत्र छ, हिँड्न शुरू गर्नुहोस् अर्थात व्यायाम गर्नुहोस्। तौल घटाउनका लागि आहारसँगै सक्रिय रहनु एकदमै जरुरी छ। सोफामा अनि घुम्ने कुर्सीमा मात्र बस्दा तौल घटाउने तपाईँको सपना सपनै रहन्छ। त्यसैले आफैलाई धकेल्नुहोस् र घर वरपरको खुल्ला ठाउँमा हिँड्नुहोस्, दौडिनुहोस्, शारीरिक काम गर्ने नियम बनाउनुहोस्। तौल घटाउनको लागि दैनिक कम्तीमा 45 मिनट छिटो छिटो हिँड्नुपर्छ। तर यदि तपाईँ योग गर्न सक्नुहुन्न भने बिहान र बेलुका आधा घण्टा भए पनि हिँड्ने प्रयास गर्नुहोस्। आफ्नो शरीरको स्टामिना अनुसार यो समय विस्तारै बढाउन सक्नुहुन्छ। हिँड्दा भित्री अङ्गहरूको चलायमान हुनुका साथै मेटाबोलिजम बढाउन मदत गर्दछ। खलखली पसिना बग्ने गरी अनि श्वास प्रश्वास र मुटुको चाल छिटो छिटो हुने गरी दौडिनु होला। प्रत्येक खाना खाएपछि 1000 पाइला हिँड्ने प्रयास गर्नुहोस्। यदि तपाईँ छिट्टै तौल घटाउन चाहनुहुन्छ भने यो एकदमै उत्तम मन्त्र हो। अब अर्को सूत्र छ, खानामा फाइबरको मात्रा बढाउनुहोस्। भुटेको मसलादार खाना सबैलाई मन पर्न सक्छ, विशेष गरी पिठोबाट बनेका चीजहरू हाम्रो आहारको हिस्सा बनिसकेका छन्। तर तौल घटाउन यी कुराबाट धेरै टाढा हुनुपर्छ। आफ्नो आहारबाट पिठो अनि चामल पनि धेरै नै कम गर्नुपर्छ र फाइबरयुक्त वस्तुहरू यसमा समावेश गर्नुपर्छ। फाइबरले कोलेस्ट्रोल मात्र कम गर्दैन, यसले त आन्द्रालाई सफा पनि राख्दछ। यदि तपाईँ छिट्टै तौल घटाउन चाहनुहुन्छ भने आफ्नो आहारमा साइलियम हस्क अर्थात इसबगोल, चिया सिड, फलफूल र हरियो सागसब्जी, काँक्रा, मुला, गाजर इत्यादि समावेश गर्नुहोला। त्यस्तै अर्को महत्वपूर्ण सूत्र हो, खानामा तेल कम गर्नुहोस्। तेल नखाने अर्थात एकदमै थोरै मात्र सेवन गर्ने। तेलले लामो समयसम्म हाम्रो शरीरलाई तृप्त बनाएर राख्दछ। हाम्रो भान्सा घरमा परौठा, पुरी, तेलमा तारेका बढी मसलादार खालका चीज हामी बढी खान्छौं। यो तेलले तपाईँको तौल घटाउने सपनाको बाटोमा अवरोध सिर्जना गर्दछ। तरकारीहरू बिना तेल पकाउने बानी बसाल्नुपर्छ या एकदमै थोरै मात्र तेलको प्रयोग गर्नुपर्छ। कराईमा नटासियोस् भनेर पानीको मात्रा बढाउनुपर्छ र पुरी परौठा तेलमा तारेका खानेकुराको प्रलोभन त्याग्नुपर्छ। तब मात्र फिट हुने तपाईँको सपना साकार हुनेछ। त्यस्तै अर्को महत्वपूर्ण सूत्र छ, खाना बिस्तारै बिस्तारै चपाएर खानुपर्छ। धेरै अनुसन्धानले पत्ता लगाएका छन् कि यदि हामीले हाम्रो खाना बिस्तारै बिस्तारै लामो समयसम्म चपाएर स्वाद लिएर खान्छौ भने हामीले हाम्रो खानाको आनन्द लिने मात्र होइन पूर्ण तृप्तिको राम्रो अनुभूति पनि पाउँदछौ। थोरै खाने तर लामो समयसम्म चपाई चपाई सेवन गर्ने, यसो गर्दा वजन घट्नुको साथसाथै पाचन प्रणाली पनि चुस्त दुरुस्त हुन्छ। त्यस्तै अर्को सूत्र छ, खाना खान भने नछोड्नुहोस्। धेरै पटक तौल घटाउनका लागि मानिसहरू नखाएर धेरै समयसम्म भोकै बसेर क्यालोरी नियन्त्रण गर्ने प्रयास गर्दछन्। शरीरलाई काम गर्न ऊर्जा चाहिन्छ, शक्ति चाहिन्छ, त्यसैले खाना नछोड्नुहोला। खानाको क्वान्टिटी मात्र घटाउनुपर्छ। क्यालोरी कम भएका खानेकुराहरू बढी से बढी सेवन गर्नुपर्छ तर भोकै चाहिँ बस्नु हुँदैन। अर्को सूत्र छ, खाने समय र मात्रामा अनुशासित हुनुपर्छ। तपाईँले दिनभरि जे पनि खानुहुन्छ त्यसको समय निर्धारण गर्नुपर्छ। बिहानको खाना धेरै लिनुहोस् र बेलुकाको खानामा धेरै कम र हल्का मात्र सेवन गर्नुहोस्। तौल घटाउन र समग्र स्वास्थ्य सुधार गर्न चाहनेहरूले यो नियम पालना गरे राम्रो नतिजा प्राप्त गर्न सक्दछन्। सकेसम्म बेलुका 5 बजेदेखि 6 बजे भित्रमा बेलुकाको खाना खाइसक्नुपर्छ। 7 बजेपछि केही पनि खानु हुँदैन र भोलिपल्ट बिहान 7 बजे थोरै राम्रो र पौष्टिक खालको थोरै नास्ता खानुपर्छ। यसो गर्नाले तपाईँको शरीरले खाना पचाउन पूर्ण समय पाउनेछ र तौल नियन्त्रण रहनेछ। बिहानको खाना भने 9 देखि 10 बजे भित्रमा सेवन गर्नुहोस्। त्यसै गरी अर्को महत्वपूर्ण सूत्र छ, क्यालोरीको सन्तुलन। कम क्यालोरी भएको खानेकुराहरू खानुपर्दछ। सधैँभन्दा आधा मात्र खाने गर्नुपर्दछ। कुनै पनि व्यक्ति सधैँ खानपानमा पूर्ण अनुशासित रहन सक्दैन। धेरै पटक विवाह, पार्टी वा कुनै चाडपर्वको अवसरमा धेरै तेल र मसला भएको खाना यदि तपाईँले प्रशस्त खाइहाल्नुभयो भने तपाईँले आगामी दिनमा यस खानाबाट थप हुन सक्ने क्यालोरीलाई कसरी नियन्त्रण गर्नुहुन्छ? प्रश्न यो छ, धेरै खाएपछि
0: अर्को दुई तीन दिनसम्म फेरि हल्का मात्रै तपाईँले सेवन गर्नुपर्छ। तपाईँको शरीरमा अतिरिक्त क्यालोरीहरू सन्तुलनमा राख्नको लागि हामीले अधिक पानी पिउनुपर्छ र काँक्रा, खरबुजा, ग्रीन लिफी भेजिटेबल्सहरू जस्ता चीजहरू प्रशस्त खानुपर्छ। बुझ्नुभयो? हो, यति मात्र कुरा हृदयबाटै मनभित्रैबाट ध्यान दिनुभयो भने अवश्य पनि मोटोबाट पातलो बन्न तपाईँ सक्नुहुनेछ। ल त आजलाई यति नै, तपाईँको दिन शुभ रहोस्। नमस्ते।

0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98 2 53 99 100 122, 98 0 58 00 08 र 98 4 60 69 246।
3: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
0: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98 5 60 32 475 र 98 0 11 32 475।
5: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0 65 5 90 0 65, मोबाइल 98 1 66 34 372। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98 1 65 95 301।
7: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
0: धोरबाराही हाइलाइट्सको साथमा
8: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98 4 61 49 304।

0: नमस्कार, बिहान 7 बजेको ढोरवराई हाइलाइट्समा म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। गृहमन्त्री सुदन गुरूङ सहितको सरकारी वार्ता टोली र हिन्दूवासी संगठनका प्रतिनिधिहरू बीच 13 बुधे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा हिजो राति सम्पन्न वार्तामा 13 बुधे सहमति भएको हो। वार्तामा आन्दोलनरत हिन्दू सम्राट सेना लगायतका संयुक्त हिन्दू मोर्चाले धार्मिक सद्भाव, सामाजिक शान्ति र राष्ट्रिय पहिचानसँग सम्बन्धित विषय उठाउँदै 13 बुधे मागपत्र पेश गरेको थियो। सोही मागपत्रका आधारमा सहमति भएको जनाइएको छ। सहमति अनुसार नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने विषयमा 3 महिनाभित्र सर्वदलीय छलफल प्रक्रिया अघि बढ़ाउने, धार्मिक स्थलमा हतियार प्रदर्शन तथा उत्तेजक गतिविधि नियन्त्रण गर्न मठ मन्दिर, मस्जिद, गुम्बा र चर्च लगायतका धार्मिक स्थलमा जडान गरिएका लाउड स्पीकर तथा ध्वनि विस्तारका उपकरणको प्रयोगलाई व्यवस्थित गरिने, आवश्यक धार्मिक गतिविधिमा सीमित ध्वनि प्रयोगको अव्यवस्था मिलाइ सहमति भएको छ। वार्तामा गृहमन्त्री गुरूङ, मध्य प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, मध्य प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराई, गृह संचार तथा कानून मन्त्री फकीरा महतो, प्रतिनिधि सभा सदस्य मनिषा झा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाह र हिन्दू सम्राट सेना लगायतका हिन्दूवासी संगठनका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। सुनसरीको देवानगंज 3 कप्तानगंजमा भएको घटनापछि अशान्त बनेको तराई मधेसको जनजीवन विस्तारै लयमा फर्कन थालेको छ। सरकार, विपक्षी दल, नागरिक समाज, सामाजिक संघ संस्था, विभिन्न धर्मका गुरू र स्थानीय समुदायको सर्वपक्षीय पहलपछि तनाव कम हुँदै गएको हो। सुनसरी, सिरहा, सप्तरी, धनुषा, पर्सा लगायतका ठाउँमा सुरक्षा व्यवस्था प्रभावकारी बनेको छ भने ठाउँ ठाउँमा सद्भाव र्याली तथा आपसी सम्वादले निरन्तरता पाएको छ। गंज, हेटौड़ा लगायतका विभिन्न ठाउँमा हिजो सद्भाव र्याली निकालिएको थियो। आज सुनसरी, सप्तरी लगायतका विभिन्न ठाउँमा सद्भाव र्याली निकाल्ने तयारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्सारे वीरगंजमा लगाउँदै गएको निषेधाज्ञा हटाइएको छ। सिराहाको गोलबजार घटनाका पीड़ित परिवार र सरकारबीच 8 बुधे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढ़ेसँगै केही दिनदेखि आन्दोलनरत संघ संस्थाहरूले आफ्ना सबै विरोधका कार्यमा तत्कालका लागि सबै विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन्। ब्रडफिक हिमालमा आएको हिमपहिरोमा परि प्रसिद्ध आरोही निर्मल पूर्जा सहित 10 जनाकै मृत्यु भएको छ। पाकिस्तानको काराकोरम क्षेत्रमा बिहिबार गएको सो दुर्घटनामा 10 आरोही परेका थिए। निम्स्ताई फाउण्डेशन र एलिट एक्सपिडिसनले शनिबार सामाजिक सञ्जाल मार्फत मृत्युको आधिकारिक पुष्टि गरेका हुन्। हिम पहिरोले उनीहरूलाई 6000 मिटर भन्दा माथिबाट करिब 800 मिटर तलसम्म बगाएको थियो। खराब मौसमका कारण तत्काल उद्धार कार्यमा बाधा पुगेको थियो। बेपत्ता मध्ये 4 जनाको शव शुक्रबार फेला परेको थियो। बाँकी 6 जनाको पनि मृत्यु भएको जानकारी प्राप्त भएको छ। सो घटनामा म्याग्दीको दानामा जन्मिएका पूर्व बेलायती गोर्खा निर्मल पूर्जा निम्स्ताईसँगै 6 नेपालीले ज्यान गुमाएका छन्। ज्यान गुमाउने अन्य नेपालीमा गोर्खाका पूर्वहादुर गुरूङ र संखुवा सभाका निमा शेर्पा छन्। यस्तै दुलखाका किली पेम्बा शेर्पा, ओखलढुङ्गाका ग्यालु शेर्पा र संखुवा सभाका नवाङ थिण्डु शेर्पाको पनि निधन भएको छ। दुर्घटनामा 4 विदेशी आरोहीको पनि ज्यान गएको छ। काठमाडौँ उपत्यकाका नदीकिनार सार्वजनिक स्वर्गमा बसोबास गरेका सुकुम्बासीलाई सम्बन्धित स्थानीय तहमा व्यवस्थापन गरिने भएको छ। काठमाडौँ उपत्यकाका 7 होल्डिङ सेन्टरमा राखिएका 378 परिवारका 1478 जनाले नागरिकता आधारमा स्थायी बसोबासका लागि उनीहरूकै जिल्लामा स्थानीय तहमा जग्गा दिएर राखिने भएको छ। भूमि समस्या समाधान समितिका प्रमुख नापी अधिकृत एवं सूचना अधिकारी संजीव कुमार शाहले काठमाडौँमा बसोबास गर्ने सुकुम्बासीलाई सम्बन्धित स्थानीय तहमा जग्गा दिने प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम जिल्ला अधिवेशनबाट धालेन्द्र रायमाझी सभापतिमा निर्वाचित हुनुभएको छ। हिजो सदरमुकाम बागलुङ बजारमा भएको मतदानमा रायमाझी 93 मत प्राप्त गरी विजय हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी पूनम शर्माले 82 मत प्राप्त गर्नुभएको थियो। कुल 227 जिल्ला प्रतिनिधि मध्ये मतदानमा 180 मत खसेको थियो। 4 वर्ष अघि गठित तदर्थ समितिका उपसभापति रायमाझी र हालै पार्टी समावेश गर्नुभएकी शर्माबीच सभापतिका लागि प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा अन्य पदाधिकारीका लागि समेत दुई जनाको उम्मेद्वारी परेको थियो। उपसभापतिमा खिमानन्द पौडेल विजय हुनुभएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी ठगी सम्बन्धी मुद्दाको छिटो र छरितो ढंगले न्याय निरूपण गर्नका लागि सहकारी कसुर हेर्ने सम्पत्ति समर्पित अदालत गठन गर्न भन्दै सर्वोच्च अदालतका प्रधान न्यायाधीशहरूलाई प्रतिवेदन पेश गरेको छ। सहकारी ठगी सम्बन्धी मुद्दाको चाप बढ़िरहेकाले सो मुद्दा फस्यौटका लागि समर्पित अदालत गठन गर्न अनुरोध गरिएको हो। मन्त्रालयले समर्पित अदालत गठन गर्नुको आवश्यकता र औचित्यको विषयमा कार्यदल गठन गरेर तयार पारेको प्रतिवेदन प्रधान न्यायाधीशलाई बुझाएको मन्त्रीको निजी सचिवालयले जनाएको छ। सर्वोच्च अदालतले 2082 माघ 11 गते जारी गरेको निर्देशनात्मक आदेशमा सहकारी कसुर सम्बन्धी मुद्दाको चाप बढ़ी भएका जिल्ला अदालतमा अत्यावश्यक अनुसार समर्पित इजालस स्थापना गर्न अध्ययन गरी निष्कर्षका आधारमा कार्यान्वयन गर्ने आदेश दिएपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले कार्यदलका सदस्य सहित उक्त प्रतिवेदन सर्वोच्च अदालतका प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई बुझाउनु भएको हो। कार्यदलको प्रतिवेदनमा सहकारी कसुरलाई सामान्य ठगीको घटना भन्दा फरक ठूलो संख्यामा नागरिकको जीवन सम्पत्ति र मुलुकको वित्तीय प्रणालीसँग प्रत्यक्ष सम्बन्धित सामाजिक आर्थिक अपराधका रूपमा व्याख्या गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ़दै जाँदा काकाभिट्टा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्ष 2082-83 अलैँची निर्यातबाट रु 12,63,70,000 कारोबारको बराबरको कारोबारी भएको छ। काकाभिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 यस नाकाबाट रु 7,67,40,37,000 बराबरको अलैँची निर्यात भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात कारोबार रु 4,96,29,33,000 वृद्धि भएको हो। प्रतिशतका आधारमा अलैँची निर्यात करिब 64.65% बढ़ेको देखिएको छ। नेपाल आयल निगमले ग्यास उद्योगीहरूलाई आपूर्तिको सहज बनाउन निर्देशन दिएको छ। निगमले हिजो शनिबार विज्ञप्ति जारी गरेर ग्यास उद्योगीहरूलाई बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन अनुरोध गरेको हो। 14.2 केजीको ग्यास सिलिण्डरको बिक्री वितरणको शुरूआत पश्चात बजारमा ग्यास अभाव भन्ने उपभोक्ता वर्गबाट गुनासो आइरहेकोले सम्पूर्ण ग्यास उद्योगीहरूले बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउनु हुन अनुरोध छ। आयल निगमले विक्रेताहरूलाई घरयासी प्रयोजनका उपभोक्ताहरूलाई प्राथमिकतामा राखेर खरिदकर्ताको नाम ठेगाना र सम्पर्क नम्बरको रेकर्ड राखेर व्यवस्थित रूपमा ग्यासको बिक्री वितरण गर्न पनि अनुरोध गरेको छ। आयल निगमले ग्यास नपाएका अवस्थामा हटलाइन नम्बर 01597190902 कार्यालय समयभित्रमा सम्पर्क गर्न पनि आग्रह गरेको छ। तनहुको शुक्लागण्डकी 9 स्थित शुक्ला हिले 4 शिवालय क्षेत्र व्यवस्थापन समितिलाई ढोरेली सेवा समाज काठमाडौँले 6,50,875 रूपियाँ आर्थिक सहयोग गरेको छ। हिजो शनिबार आयोजित कार्यक्रममा समाजकी अध्यक्ष शिवकुमारी कार्कीले व्यवस्थापन समितिका अध्यक्ष परशुराम भण्डारीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो। समाजले सदस्यहरूबाट सहयोग संकलन गरी निर्माणाधीन शिव मन्दिर तथा अन्य संरचना निर्माणका लागि रकम उपलब्ध गराएको जनाएको छ। कार्यक्रममा शुक्लागण्डकी 4 वडाध्यक्ष राजु वाग्ले शुक्ला हिलेटार क्षेत्र धार्मिक पर्यटनको सम्भावना बोकेको ऐतिहासिक स्थल भएकाले यसको विकासमा सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ। निर्माण उपसमितिका अनुसार शिव मन्दिर लगायतका संरचना निर्माणका लागि 1,37,00,000 रूपियाँ लागत अनुमान गरिएको छ भने हालसम्म 21,00,000 रूपियाँ सहयोग संकलन भइसकेको छ। तनहुँको म्याग्दी गाउँपालिका वडा नम्बर 8 27 लाख रूपियाँ लागतमा निर्माण गरिएको बोहोरी बोट झ्याले रह खानेपानी योजना सम्पन्न भएको छ। हिजो शनिबार आयोजित एक समारोहका बीच म्याग्दी गाउँपालिका वडा नम्बर 8 का वडा अध्यक्ष हिरालाल गुरूङले आयोजनाको उद्घाटन गर्नुभएको हो। आयोजना उपभोक्ता समितिका अध्यक्ष रित बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष गुरूङले योजना सम्पन्न भएसँगै उक्त क्षेत्रका स्थानीयवासी खानेपानी समस्याबाट मुक्त हुने विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा वडा सदस्य युक्त राज वागले शुक्लगण्डकी नगरपालिका वडा नम्बर 7 का वडा सदस्य राजबहादुर थापा, म्याग्दे गाउँपालिका वडा नम्बर 6 की वडा सदस्य विष्णुमाया कोइराला, वडा नम्बर वडा सदस्य बुद्धिबहादुर थापा, विजयराज पौडेल, पशुपति अर्याल लगायतले ग्रामीण क्षेत्रमा खानेपानी समस्या समाधान गर्न वडा कार्यालयले प्रभावकारी भूमिका खेलेको बताउनु भएको छ। वडा अध्यक्ष गुरूङका अनुसार आयोजना सम्पन्न गर्न म्याग्दे गाउँपालिकाबाट 25 लाख रूपियाँ, स्थानीयवासीबाट करिब 2 लाख रूपियाँ बराबरको जनश्रम दान जुटाइएको हो। कुल 27 लाख रूपियाँको लागतमा सम्पन्न भएको यस आयोजनाबाट स्थानीय सत्ताइस परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। शुक्लगण्डकी नगरपालिका 4 दुलगौडामा रहेको भण्डारी एग्रो भेट एण्ड पेट सपले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा एक दिवसीय निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ। स्याङ्जाको हरिनाश गाउँपालिका 1 साल डाँडामा उक्त शिविर आयोजना गरिएको हो। विशेष गरी ग्रामीण भेगका किसानहरूलाई पशु हेरचाह तथा स्वास्थ्य सम्बन्धी व्यावहारिक जानकारी दिने उद्देश्यले शिविर सञ्चालन गरिएको एग्रोभेटका प्रोप्राइटर सूरज भण्डारीले जानकारी दिनुभएको छ। शिविरमा स्थानीय किसानहरूले पालेका पशु चौपाएको गोबर परीक्षण गर्नुका साथै पशुपालनका क्रममा देखिएका विभिन्न स्वास्थ्य समस्याबारे विशेषज्ञद्वारा परामर्श प्रदान गरिएको थियो। सो क्रममा किसान आवश्यक पर्ने विभिन्न प्रकारका औषधिहरू समेत निशुल्क वितरण गरिएको थियो। हरिनाश गाउँपालिका 1 का वडाध्यक्ष इन्द्रबहादुर गुरूङले ग्रामीण क्षेत्रका पशुपालन कृषकको समस्या समाधान गर्न भण्डारी एग्रोफेटले उदाहरणीय कार्य गरेको बताउनु भएको छ। पर्यटकीय क्षेत्रको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय तनहुँले प्रसिद्ध पर्यटकीय गन्तव्य मानुङकोट क्षेत्रमा 2 दिने विशेष पैदल गस्ती सम्पन्न गरेको छ। प्रहरी नायब निरीक्षकको कमाण्डमा 15 जनाको टोली साउन 15 गते अपरान्ह 4 बजे जिल्ला प्रहरी कार्यालयबाट गस्तीका लागि प्रस्थान गरेको थियो। टोलीले व्यास 3 को दुर्गा मन्दिर, मादी पुल र व्यास 5 को चापाघाट हुँदै मानुङकोटसम्म पैदल गस्ती गरेको थियो। गस्ती टोलीले मानुङकोट स्थित भ्यू टावरमा अस्थायी मुकाम बनाएर रात बिताएको थियो। त्यसपछि साउन 16 गते बिहान 4:30 बजे प्रहरी नायब परीक्षक डीएसपी द्वारिका प्रसाद घिमिरेको नेतृत्वमा प्रहरी निरीक्षक अमृत लामिछाने सहित 7 सदस्य अर्को टोली पनि मानुङकोट पुगेको थियो। दुवै टोली बीच वस्तुस्थितिको समीक्षा तथा भेटघाटपछि बिहान 8:15 बजे टोली पैदल नै फर्किएको र बिहान 11 बजे जिल्ला प्रहरी कार्यालय तनहु सुरक्षित आइपुगेको प्रहरीले जनाएको छ। पर्सा 12 चितवन र नवलपरासीमा गए राति ठूलो वर्षा भएको छ। पर्साको छोरी 12 को सिमारा, नवलपरासीको नवलपुर, सीतापुर लगायतका क्षेत्रमा अति ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै पर्साको ठोरीमा झण्डै 154 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै 12 को सिमारामा 144 र नवलपरासीको सीतापुरमा 140 मिलिमिटर वर्षा मापन भएको छ। चितवन सहित अरू 1-2 ठाउँमा पनि ठूलो पानी परेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले ठूलो पानी परेका क्षेत्रमा आज बिहानसम्म सतर्कता अप्नाउन आग्रह गरेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। आज दिउँसो पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। मोरक्कोबाट स्पेनको सेउटामा आप्रवासी प्रवेश गरेको विषयमा छलफल गर्न युरोपेली संघ ईयूले आपतकालीन बैठकको आह्वान गरेको छ। स्पेन र अन्य सदस्यहरू देशहरूबीच तनावपूर्ण अवस्था भएपछि युरोपेली संघले सेउटामा देखिएको आप्रवासी संकटबारे छलफल गर्न तत्कालीन आपतकालीन बैठक आयोजना गर्न लागेको बीबीसीले जनाएको छ। मोरक्कोबाट झण्डै 60,000 आप्रवासी स्पेनको भागमा प्रवेश गरेपछि 22 सदस्य देशहरूले समन्वयात्मक कदम चाल्न र युरोपेली संघको बाह्य सीमालाई सुदृढ बनाउन आह्वान गर्दै संयुक्त पत्र जारी गरिसकेका छन्। स्पेनी अधिकारीहरूका अनुसार सेउटा पुगेका लगभग सबै आप्रवासी फर्किसकेका छन्। सो घटनामा ज्यान गुमाउनेको संख्या कम्तीमा 67 पुगेको छ। स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइसकेको बताउनु भएको छ। अन्तिममा खेल समाचार। सफ च्याम्पियनशीप सन् 2026 ड्र हिजो सार्वजनिक भएको छ। त्यसमा नेपाल समावेश छैन। नेपाल अहिले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्धबाट गुज्रिरहेको छ, तर प्रतियोगिता शुरू हुनु अगाडिसम्म दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई भन्ने कुर्नेछ। भुटानको थिम्पूमा आयोजित कार्यक्रममा सार्वजनिक ड्र अनुसार समूह एमा आयोजक बंगलादेश सहित श्रीलंका र भुटान रहेका छन्। यदि प्रतियोगिता शुरू हुनु अगाडि प्रतिबन्ध फुकुवा हुन्छ भने नेपाल पनि यही समूह एमा पर्नेछ। समूह बीमा भारत, मालदिव्स र पाकिस्तान रहेका छन्। प्रतियोगिता आउँदो नोभेम्बर 4 देखि 17 तारीकसम्म बंगलादेशको ढाकामा हुनेछ। समूह विजेता र उपविजेता सेमी फाइनलमा प्रवेश गर्नेछन्। हवस्, त नै खबरहरूसँगै बिहान 7 बजेको ढोरवाराई हाइलाइट्स अलिक लागिसकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट्ने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
6: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भोज बहादुर सुना,
5: मोबाइल 98058-35537।
7: मम्मी भोक लाग्यो, खाजा खाम न।
8: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
7: हस् मम्मी।
9: मैले सुने छोरी, ल जाम हिँड।
8: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
9: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
8: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई स्टेक वा चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
9: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
10: सधैं पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
11: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
10: ए हो र, ल त ल।
12: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98562196।
13: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
14: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
13: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
14: सेवा लिने क्रममा चाहिने जानकारी
13: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
14: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
13: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
14: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा। फोन 0615524,95,552,494,582,778।
15: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
15: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
16: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
15: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
16: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
15: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
9: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
17: प्रोपाइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ। मोबाइल 98461,56,99 छ।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
0: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
2: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850557731 9806657731
3: सुवर्ण अवसर
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
3: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
4: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
3: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
4: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
3: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
4: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
3: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
4: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
3: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार

0: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
1: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
2: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
3: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौंडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
5: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
6: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
5: ओके ल डन।
6: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
5: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9847000787।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
8: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
8: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
9: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
10: म्याडम, धुम्रपान भनेको के हो?
9: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
10: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
9: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
11: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 5 71 240
2: कहाँ जाने
3: सिधै मयाम चिसा पानीबाट काठमाडौँ काठमाडौँबाट मयाम चिसा पानी
2: अनि बिचमा नझर्ने
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी मलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
2: के हो र यस्तो सुविधा पनि आइसक्यो र जाम जाम
1: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825552663 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बाया पोन
0: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
0: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्युरो फोन 0165901625
6: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at College Administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: कान्छे भोलि घर पूजा गर्नुपर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
8: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
2: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
8: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848385222।
9: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
10: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
11: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
9: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।

0: 103.8 अन्तर्मन को आवाज
1: स्टुडियो साइड
2: अहिले बिहानको 8 बज्यो
1: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
3: कहिले भरियाको सुस्केर आवाज कहिले गाइने दाईको मन दुख्ने कथा कहिले दुखमा कहिले सुखमा तपाईँ हाम्रै गाउँ घर उकाली ओह्रालो भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
4: कार्यक्रम लोक भाका
3: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा

आणि हा जे कॅनडा सांगितलं अभिवादन सुरू आहे. 3.5 GHz अंतर संपूर्ण आज मा कार्यक्रम रहन्छु अब 9 बजेसम्म. तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोलबाडा 3.8 MHz अन्तरमा. इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiothodwarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ. र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं आइतबारको श्रृंखलामा. र आजको श्रृंखलामा चाहिँ हामीले नयाँ नयाँ गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिनेछौं. यस समय अवधिभर अन्तिमसम्म सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको सुरुवातमा राख्दैछु वनमा बएर बोलको भाका जसमा आवाज रहेको छ निलेश परियार अनि विपना परियारको. भर्खर मात्र बजारमा आएको भाका रहेको छ वनमा बएर बोलको भाका. कार्यक्रममा स्थान दिँदैछु, स्वीकार्नुहोला है.

हजुर, वनमा भएर जिन्दगी काट्न पाऊ तिम्रे भएर निकै नै रमाइलो भागा रहेको थियो कार्यक्रम स्थान दिइसकेकी छु। यसमा चाहिँ आवाज रहेको थियो निलेश परियार अनि विपना परियारको, एकदमै रमाइलो भाका रहेको थियो। कार्यक्रम स्थान दिइसकेकी छु, फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रम स्थान दिँदैछु। मायाले मलाई हेरेको हेरेबोलको भाका, जसमा आवाज रहेको छ खेन सेन्चुरी अनि कल्पना देवकोटाको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

0: calm the chaos with Envato. You're all in one creative act.
1: हजुर, निकै नै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु. फेरि पनि ढिला नगरिकन चर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु. कास्की दिरै घर सबुलको भाका जसमा आवाज रहेको छ महेन्द्र भण्डारी अनि सीमा नेपालीको, र यो भाका सँगसँगै चाहिँ हामी छोटो व्यावसायिक विश्राम जानुपर्ने बेला पनि भइसकेको छ. हामी केही समय लगत्तै फेरि पनि उपस्थित हुने नै छौ. त्यतिसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त.

0: 103.8 अन्तर्मनको आवाज।
1: लौ आयो खुशीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर।
2: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
3: आहा, घर त साह्रै कित्तो बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
5: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्ट चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचा
5: राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र?

0: राष्ट्रिय उद्योग प्रणाली द्वारा संचालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
1: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौड़ामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौड़ा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856011445 र 9856020445।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
8: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
9: खै दिनुहोस् त। ए

0: चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
0: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्बिसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
4: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
0: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
5: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
5: छुटका दायराहरू:
0: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
5: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
5: थप जानकारीका लागि सम्पर्क 0658-71479, मोबाइल 98560-62265 र 98468-64145।
1: हजुर, केही छिनको छोटो व्यवसाय विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म, कार्यक्रम प्रस्तुता सृष्टि खत्री, र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरकवार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी आइतबारको श्रृंखलामा रहेर यस्तै नयाँ नयाँ गीत संगीतलाई कार्यक्रममा स्थान दिइरहेका छौं र रहन्छौं। अबको केही बेरसम्म सुनेर साथ दिँदै गर्नुहोला भन्दै फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। पोखरेली नानी बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ मौसम गुरूङ अनि मेलिना राईको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, पोखरी नानी बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो मौसम गुरुङ अनि मेलिना राईको। निकै रमाइलो भाका रहेको थियो, कार्यक्रममा स्थान दिइसकेकी छु। फेरि पनि ढिला नगरिकन चाहिँ उमेर 55 बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ लक्ष्मी परियार अनि चिज गुरुङ अनि अर्जुन गहतराजको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर भाका सँगसँगै हामी कार्यक्रमको अन्तिममा छौं। छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धन्यवाद दिँदै अन्तिममा चाहिँ मायालीको काख बोलको फाकालाई कार्यक्रममा स्थान दिँदै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज सुन्दै गर्नुहोला है त।

0: 103.8 अन्तर्मनको आवाज।
1: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाथे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
3: अफिसबाट अमितको फोन।
4: हस् म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
5: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
6: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
1: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा। प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 98560 20279। टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98165 95301।

0: सुधार संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सञ्चुपुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सुनसरीबाट तराईका जिल्लाहरूमा विस्तारित विवाद साम्य हुँदै विभिन्न जिल्लाको सुरक्षा अवस्थामा सुधार, सप्तरीमा कर्फ्यू जारी।
0: कुवेतमा इरानी आक्रमणमा मारिएका सोम तामाङको शव नेपाल ल्याइयो। नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु।
1: काठमाडौँको गोकर्णेश्वर 5 मा भीषण आग लागि 14 वटा व्यावसायिक सटरमा क्षति।
0: अमेरिकाले आक्रमण गरे, शक्तिशाली जवाफ दिन इरानको चेतावनी। आफ्ना नागरिकलाई पश्चिम एसिया छोड्न तयार रहन अमेरिकाको निर्देशन।
1: र फिफाको निलम्बनका कारण नेपालको साफ च्याम्पियनशीप यात्रा अन्यलमा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सुनसरीमा भएको झडपपछि तराई मधेसका जिल्लाहरूमा फैलिएको विवाद मत्थर हुँदै गएको छ। गृहमन्त्री सुदन गुरूङले सुनसरी र सिरामा भएको प्रदर्शनमा प्रहरीको गोली लागि मृत्यु भएका परिवारसँग सम्झौता गरेसँगै विवाद समाधान उन्मुख हुँदै गएको हो। सुनसरी र सिरामा लगाइएको कर्फ्यू पनि हटेको छ। जनजीवन सामान्यतर्फ अघि बढ़ेको स्थानीय प्रशासनले जनाएका छन्। सप्तरीमा भने कर्फ्यू जारी नै छ। जिल्ला प्रशासन कार्यालयले बिहान कर्फ्यू केही खुकुलो पारेको छ। अत्यावश्यक दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्नका लागि बिहान 7 बजेदेखि 11 बजेसम्म कर्फ्यू खुकुलो पारेको आज बिहान विज्ञप्ति मार्फत जनाइएको छ। यस्तै कार्यालयको अनुमति लिई सद्भाव र्याली गर्ने प्रयोजनका लागि पनि कर्फ्यू आदेश केही खुकुलो गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ। सप्तरीको बोधे वर्षाइनमा गत साउन 14 गते राति 10 बजेदेखि र राजविराजमा 15 गते 8 बजेदेखि प्रमुख जिल्ला अधिकारीबाट कर्फ्यू आदेश जारी गरिएको थियो।
1: कुवेतमा मिसाइल आक्रमणमा परिमृत्यु भएका 44 वर्षीय नेपाली कामदार सोम कुमार तामाङको शव नेपाल आइपुगेको छ। तेह्रथुम जिल्ला निवासी तामाङको शव गए राति कुवेत एयरवेजको उडान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। सन् 2022 खाड़ी राष्ट्र कुवेतमा चालकका रूपमा कार्यरत तामाङको गत बिहिबार उत्तरी कुवेतमा रहेको एक चिनिया कम्पनीको भवनमा इरानी मिसाइल आक्रमणमा परिमृत्यु भएको थियो। कुवेत स्थित नेपाली दूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी शव नेपाल पठाएको हो। पश्चिम एसियामा चर्किएको द्वन्द्वमा ज्यान गुमाउने सोमबहादुर दोस्रो नेपाली कामदार हुन् यसअघि युएईमा गोर्खाका दिवस श्रेष्ठको मृत्यु भएको थियो।
0: नवलपरासी पश्चिमको पालहीनन्दन गाउँपालिका 2 हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। पछाडि सवार 2 जना घाइते भएका छन्। दुर्घटनामा घाइते मोटरसाइकल चालक भारतको कुशीनगर जिल्ला रामकोला गाउँघर भएका 25 वर्षीय विजय चौहानको उपचारका क्रममा मृत्यु भएको सिद्धार्थ सिटी अस्पताल भैरहवामा मृत्यु भएको जनाइएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारत घर भएका 23 वर्षीय सतीश कुमार चमार र रूपन्देहीको बुटौल उपमहानगरपालिका 3 बस्ने 36 वर्षीय कमल राणाको उपचार भइरहेको प्रहरीले जनाएको छ। भारतीय नम्बर प्लेटको UP57BP4162 नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिएको थियो।
1: काठमाडौँको गोकर्णेश्वर नगरपालिका 5 गोठटार स्थित पहेँलो पुल नजिकै गैराती भीषण आग लागि भएको छ। रविन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम र सटरहरूमा विद्युत सट भई आग लागि भएको हो। प्रहरीका अनुसार राति सभा 9 बजेतिर शुरू भएको आग लागि 11 बजे मात्रै पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगो निभाउने क्रममा एकजना घाइते भएका छन्। गोठाटारका 37 वर्षीय नरेश थापा घाइते भएका हुन्। उनलाई टहराको जस्ता पाता खसेर लाग्दा घाइते भएको प्रहरीको भनाइ छ। आगलागीबाट 14 वटा विभिन्न व्यवसाय सञ्चालन रहेका सटरहरूमा क्षति पुगेको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी छ। आगो 9 दमकल 3 पानी ट्याङ्करको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका प्रहरी वृत्त बौद्धले जनाएको छ।
0: काठमाडौँको बुडानेन कण्ठ नगरपालिका 13 चुनी खेलबाट प्रहरीले गैराती एकजनालाई गोली प्रहार गरी पक्राउ गरेको छ। सिटी सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। राति 10:25 बजे उनलाई पक्राउ गर्न खोज्दा साथमा रहेको खुकुरीले प्रहार गरी आक्रमण गर्ने प्रयास गरेपछि 3 गोली प्रहार गरिएको थियो। घाइते अवस्थामा नियन्त्रणमा लिइएका तामाङको साथबाट घटनामा प्रयोग भएको खुकुरी समेत बरामद गरिएको प्रहरीको भनाइ छ। उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
1: नेपाली सेनाले जटिल भूबनौट भएका 32 सड़क आयोजनाका काम सम्पन्न गरी 1411.54 किलोमिटर सड़क निर्माण गरेको छ। सेनाको व्यवस्थापनमा हालसम्म कान्तिलोकपथ कर्णाली राजमार्ग, जाजरको डोल्पा पेन्सी शहर चामे, कालीगण्डकी करिडोर, कर्णाली करिडोर लगायत आयोजना सम्पन्न भइसकेका छन्। सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले सीमित स्रोत साधन, प्रतिकूल मौसम तथा जटिल भूबनौटको बावजूद सेनाले राष्ट्रिय गौरव तथा प्राथमिकताका सड़क आयोजना सफलतापूर्वक कार्यान्वयन गरिरहेको बताउनु भएको छ। पूर्वी नेपालको रणनीतिक महत्वको खादबारी किमाथाङका सड़क आयोजना अन्तर्गत सेनाले 10.51 किलोमिटर सड़क निर्माण सम्पन्न गरी गत वैशाख 28 गते सड़क विभागलाई हस्तान्तरण गरेको छ। हाल सेनाले मुख्य गरी कर्णाली करिडोर, दार्चुला तिंकर र बेनीघाट आरू घाट लार्के भन्ज्याङ गरी 3 सड़क मार्ग निर्माण गरिरहेको छ। महाकाली करिडोर अन्तर्गत दार्चुला टिंकर सड़क आयोजना क्षेत्रमा 79 किलोमिटर सड़क निर्माणको कार्य हुँदै आएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कर्णाली करिडोर सेनाले निर्माण गरिरहेको प्रमुख सड़क आयोजना हो। हुम्लाको हिल्सादेखि बाँकेको जमनाहासम्म फैलिएको 682 किलोमिटर लामो सो करिडोर अन्तर्गत लाली बगर, दुल्लीकुना तथा घाट पारीचौर, बद्री गाउँ भोक्का खोला गरी 22.05 किलोमिटर सड़क सेनाले निर्माण गर्दै आएको छ। लाली बगर दुल्ली कुना सड़कको ट्र्याक निर्माण सम्पन्न गरी सड़क विभागलाई हस्तान्तरण गरिसकिएको छ। घाटपारी चौर बद्री गाउँ भोक्का खोला खण्डमा निर्माण कार्य जारी छ। हिल्सा सिनकोट सड़क खण्डको खारपुनाथ गाउँपालिका 5 स्थित चुवा खोलामा गत असार 22 गते बेली ब्रिज जडान गरिएको थियो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
5: मिलाउँ।
4: घर सर बेच्नु छोडेर यतातिर कता नि?
5: यो त साइड जब दाइ, यो चाहिँ मेन।
4: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
5: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
4: थाहा छ, त्यसैले त यही लिन आएको।
6: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
6: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
4: सुरक्षा घरको
5: जीवन भर।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। अविरल वर्षा, पहिरो तथा बाढ़ीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सड़क खण्डमा सवारी आवागमन प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान 6 बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सड़क केही समयदेखि पूर्ण रूपमा अवरूद्ध भएका र केही सड़कमा राति सवारी साधन संचारमा प्रतिबन्ध लगाइएको जनाएको छ। इलाम नगरपालिका 9 मेची राजमार्गमा वर्षाका कारण सड़क हिलामे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका स्थित अरणीको राजमार्गको 0 किलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि पूर्ण रूपमा सड़क अवरूद्ध नै छ। दोलखाको तामाकोशी गाउँपालिका 5 किर्नेटार स्थित लामासाङ्गु रामेछाप सड़क खण्डमा खोलाको बहावले सड़क कटान गरेपछि उक्त सड़क खण्ड अवरूद्ध भएको छ। रजुवाको उत्तर गया गाउँपालिका 5 खाल्टे स्थित पासाङ लामो सड़क खण्डमा त्रिशुली नदीले कटान गरेकोले उक्त सड़क पनि पूर्ण रूपमा अवरूद्ध छ। यस्तै गरी गोर्खाको धार्चे गाउँपालिका 3 अण्डर डाँडामा पहिरो खस्दा लार्के बेनीघाट कच्ची सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार. इरानले अमेरिकाले पुनः आक्रमण गरे खाड़ी क्षेत्रका अन्य देशका ऊर्जा संरचनामाथि पनि जवाफी हमला गर्ने चेतावनी दिएको छ. इरानी विदेश मन्त्री अब्बास अराघजीले टर्की, पाकिस्तान र साउदी अरेबियाका उच्च अधिकारीहरूसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गर्दै अमेरिकाले कुनै पनि सैन्य कदम चाले त्यसको निर्णायक जवाब दिइने चेतावनी दिनुभएको हो. अराघजीले पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल आसिम मुनिर, साउदीका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान र टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा अमेरिकाले थप आक्रमण गरे त्यसले क्षेत्रीय अस्थिरता बढ़ाउने चेतावनी दिनुभएको छ. यसैबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद निकट संचार माध्यम नूर न्यूजले अमेरिकाले इरानको ऊर्जा पूर्वाधारमा आक्रमण गरे साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार तथा इजरायलका तेल तथा ग्यास क्षेत्रलाई निशाना बनाइने चेतावनी दिएको छ. उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार क्याम्प डेभिडमा बसेको मन्त्री परिषद बैठकमा वार्ता मार्फत समाधानको सम्भावना अझै रहेको बताउनु भएको छ. उहाँले विशेष दूत स्टीभ विटकफ, विदेश मन्त्री मार्को रूबियो र जारेड कुस्नरको टोलीले इरानसँग सहमति गर्न सक्ने विश्वास व्यक्त गरे पनि इरानमाथि आफ्नो विश्वास गर्दै गएको बताउनु भएको छ. आवश्यक परे इरानमाथि पुनः आक्रमण गर्न सकिने उहाँको भनाइ छ.
1: यसैबीच अमेरिकाले पश्चिम एसियामा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन तयार भएर बस्न सल्लाह दिएको छ. बगदाद स्थित अमेरिकी दूतावास र इराकको अरबिलमा रहेको अमेरिकी वाणिज्य दूतावासले सुरक्षा सतर्कता जारी गर्दै त्यस क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई त्यो ठाउँ छोड्न तयार रहन भनेका हुन्. अमेरिकी दूतावासले एक्समा विज्ञप्ति जारी गर्दै यस क्षेत्रमा सुरक्षा अवस्था जटिल र अझ बिग्रिने सम्भावना रहेको बताएको छ. यसअघि अमेरिकी संचार माध्यमले अमेरिका र इजरायलले यस हप्ता इरानको ऊर्जा पूर्वाधारमा आक्रमण गर्ने तयारी गरिरहेको उल्लेख गरेका थिए. बीबीसी अरबीका अनुसार कायरो लगायत यस क्षेत्रका धेरै शहरमा रहेका अमेरिकी दूतावासहरूले पनि आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन तयार रहन भनेका छन्। जोर्डनको राजधानी अम्मान र जेरूसेलममा रहेका अमेरिकी दूतावासहरूले पनि यस्तै सुरक्षा सतर्कता जारी गरेका छन्।
0: अब खेल समाचार. नेपालको साफ च्याम्पियनशीप यात्रा अन्यलमा परेको छ. फिफाको निलम्बनमा परेको नेपाल साफ च्याम्पियनशीपको ड्रमा नहटाएपछि प्रतियोगिता खेल्ने विषय अनिश्चित बनेको हो. आगामी नोभेम्बरमा बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनशीपका लागि दक्षिण एसियाली फुटबल महासंघले हिजो गरेको ड्र सार्वजनिकमा नेपाल सहभागी नै हुन पाएन. यद्यपि नेपालको निलम्बन फुकुवा भएमा भने खेल्न पाउने उक्त कार्यक्रममा जनाइएको छ. साफले आगामी सेप्टेम्बर 30 फिफा निलम्बन फुकुवा भएमा नेपालले समूह एमा रहेर साफ च्याम्पियनशीप प्रतियोगिता खेल्न पाउने जनाएको छ. भूटानमा हिजो सम्पन्न टाइसी ड्रमा समूह एमा बंगलादेश, श्रीलंका र भूटान परेका छन्। त्यसैगरी समूह बीमा भारत, मालदिव्स र पाकिस्तान छन्। साफ च्याम्पियनशीप प्रतियोगिता आगामी नोभेम्बर 4-17 बंगलादेशमा हुनेछ।
1: र अब मौसम. गैरातीदेखि देशका विभिन्न स्थानमा पानी परिरहेको छ. जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, कोशी, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो. पछिल्लो 12 घण्टामा सबैभन्दा बढ़ी पानी मध्य प्रदेशको पर्साको ठोरीमा परेको छ. ठोरीमा 154.2 मिलिमिटर वर्षा मापन भएको छ. यस्तै बाराको सिमारामा 153 मिलिमिटर पानी परेको छ. बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पनि भारी वर्षा मापन भएको छ, जसका कारण बागमती र नारायणी नदीमा पानी को बहाव उच्च रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. देशभर मनसूनी वायुको प्रभाव कायम रहँदा आज पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भेगका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ. राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराईका भूभाग, मध्य प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भारी तथा एक दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकोले बाढ़ी तथा पहिरोको जोखिमबाट बच्न बाढ़ी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ.
0: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
1: सुनसरीबाट तराईका जिल्लाहरूमा विस्तारित विवाद साम्य बन्दै विभिन्न जिल्लाको सुरक्षा अवस्थामा सुधार. सप्तरीमा कर्फ्यू जारी.
0: कुवेतमा इरानी आक्रमणमा मारिएका सोम तामाङको शव नेपाल ल्याइयो. नवलपरासी पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु.
1: काठमाडौँको गोकर्णेश्वर 5 भीषण आग लागि 14 व्यावसायिक सटरमा क्षति.
0: अमेरिकाले आक्रमण गरे शक्तिशाली जवाफ दिने इरानको चेतावनी. आफ्ना नागरिकलाई पश्चिम एसिया छोड्न तयार रहन अमेरिकाको निर्देशन.
1: र फिफाको निलम्बनका कारण नेपालको साफ च्याम्पियनशीप यात्रा अन्यलमा.
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो. सन्चु र रविन्द्र विदा हुन्छौं. नमस्कार.
2: थाह संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/tha।
7: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
8: कि बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भो
7: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
8: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
9: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
10: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
11: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
8: साँच्चीकै मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
11: कहाँ बनाए छन्द्र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
8: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
9: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153368
13: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
8: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
13: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
8: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
10: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
13: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
14: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
15: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
14: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
16: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
17: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
16: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087162।
18: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

0: सुन्नु न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
1: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
0: कहाँ?
1: गन्दगी मेडिकल हल।
2: हो, गन्दगी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
1: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
2: र चौथो शनिबार गन्दगी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
0: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्ने बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0565903969, मोबाइल 9840826926।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् हो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 94 23================ 4 20 98 41││54││ र 9││4││23││420││।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
6: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9││1 41 35[]।
7: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झी।
8: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
9: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9====0 28 28[], 9====0 28││ 28││11 र 9[] 28││28││16।
5: ए सबिना, यस्तो हतारमा कता हो?
6: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।

0: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9908816142।
2: सरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
3: यस सरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुक को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रम मा चाहिने जानकारी
2: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर।
3: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारी का लागि सरक मेमोरियल हॉस्पिटल, नागढुंगा पोखरा, फोन 0165524 93 552 494 582 778।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा, दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656996 छ।
8: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
9: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
8: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
9: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
10: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
5: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
10: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846661220।
8: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न। जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
0: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
8: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860-73-73-10 र 9961-53-507।
12: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
13: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
12: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
14: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुना।
15: मोबाइल 9800-58-35-537 र 9800-66-15-899।
16: एक सय 103.8 अन्तर्मनको आवाज।

0: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है.
2: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो. राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम.
1: ओके, लेट्स डन.
2: हजुर, सिग्देल अफसेट प्रेस, सुक्ला गण्डकी 4, दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा.
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ. पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्.
2: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787.
3: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ. के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु.
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि. दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ. उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ. साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ. थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल. प्रोप्राइटर महेश थापा, फोन 065-414-236, मोबाइल 9556-78302 र 9956-78302.
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो.
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो.
5: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्.
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
5: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
5: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
5: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
5: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 065-571-240
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त.
6: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ.
8: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ. छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको.
6: ए हो र, हस् दाई म आजै जान्छु.
9: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
10: सुवर्ण अवसर।
9: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
10: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
9: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
10: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
9: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
10: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
9: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
10: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
9: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
10: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
9: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
11: स्टुडियो
12: अहिले बिहानको 10 बज्यो।
13: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
14: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
6: ढोरबाराही हाइलाइट्सको साथमा
9: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक,
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841549304।
15: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। समाचार अब विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसको स्थापनेतर समूहले यही साउन 29 गतेदेखि 31 गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय सहित 551 सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयुक्तत्वमा गठन गरिएको समितिले पार्टीको सांगठनिक सुदृढीकरण, नीतिगत बहस र आउँदो महाधिवेशनको तयारीमा केन्द्रित रहेर 16 उपसमिति बनाएको छ। संस्था परिवर्तन इतर समूहले आफ्नो संगठनात्मक गतिविधिलाई तीव्र बनाएसँगै पार्टी विभाजनको संघारमा पुगेको विश्लेषण गरिएको छ। काठमाडौँको चुन्देरीमा रहेको सम्पर्क कार्यालयमा हिजो शनिबार पत्रकार सम्मेलन गरी पत्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले राष्ट्रिय भेलाको तयारीका लागि मूल आयोजक समिति सहित विभिन्न समिति गठन गरिएको जानकारी दिनुभएको थियो। डाक्टर कोइरालाले देशको विद्यमान राजनैतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्न लागेको दावी गर्नुभएको छ। तत्कालीन पार्टी सभापति शेरबहादुर देउबा र तत्कालीन केन्द्रीय सदस्य डाक्टर आरजू राणा देउबामाथि भएको भदौ 23 र 24 गतेको नवयुवा आन्दोलनका क्रममा भएको आक्रमण र पार्टी कार्यालयमा भएको तोडफोडबाट उत्पन्न अवस्थाको स्मरण सहित उहाँले यस्तो संकटका बेला एकताको आवश्यकता भए पनि त्यसो हुन नसकेको बताउनु भएको छ। नेकपा एमालेका अध्यक्ष वा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्या र अमर शहीद भीमदत्त पन्तले अघि बढ़ाएको किसान आन्दोलनको विरासतलाई अघि बढ़ाउन आग्रह गर्नुभएको छ। अमात्या र पन्तको स्मृति दिवसको अवसरमा आज एक श्रद्धांजलि सन्देश जारी गर्दै ओलीले यस्तो आग्रह गर्नुभएको हो। अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट निर्वाचित महासचिव तुलसीलाल आत्मायले नेपालमा किसान आन्दोलनलाई वैचारिक तथा संगठनात्मक रूपमा सुदृढ़ बनाउन महत्वपूर्ण योगदानको स्मरण गरेका छन्। सामन्तवादी भूस्वामित्वको समयमा आत्मायले जसको जोत उसको पोत भन्ने नारासहित किसानहरूलाई आफ्नो हक र अधिकारका लागि संगठित हुन प्रेरित गरेको ओलीको उल्लेख रहेको छ। गृहमन्त्री सुदन गुरूङ सहितको सरकारी वार्ता टोली र हिन्दूवादी संगठनका प्रतिनिधिहरू बीच 13 बुधे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा हिजो राति सम्पन्न वार्तामा 13 बुधे सहमति भएको हो। वार्तामा आन्दोलनरत हिन्दू सम्राट सेना लगायतका संयुक्त हिन्दू मोर्चाले धार्मिक सद्भाव, सामाजिक शान्ति र राष्ट्रिय पहिचानसँग सम्बन्धित विषय उठाउँदै 13 बुधे मागपत्र पेश गरेको थियो। सोही मागपत्रका आधारमा सहमति भएको जनाएको छ। सहमति अनुसार नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने विषयमा 3 महिनाभित्र सर्वदलीय छलफल प्रक्रिया अगाडि बढ़ाउने, धार्मिक स्थलमा हतियार प्रदर्शन तथा उत्तेजक गतिविधि नियन्त्रण गर्न, मठ मन्दिर, मस्जिद, गुम्बा र चर्च लगायतका धार्मिक स्थलमा जडान गरिएका लाउड स्पीकर तथा ध्वनि विस्तारका उपकरणले प्रयोगलाई व्यवस्थित गरिने, आवश्यक धार्मिक गतिविधिमा सीमित ध्वनि प्रयोगको व्यवस्था मिलाइने सहमति भएको छ। वार्तामा गृहमन्त्री गुरूङ, मध्य प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, मध्य प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराई, गृह संचार तथा कानून मन्त्री फकीरा महतो, प्रतिनिधि सभा सदस्य मनिष झा, जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाह तथा हिन्दू सम्राट सेना लगायतका हिन्दूवादी संगठनको प्रतिनिधिमण्डल लगायतको सहभागिता रहेको थियो। 100 रूपियाँ भन्दा बढ़ीको सामान वा सेवा खरिद गर्दा बिल लिएर लटरी मार्फत उपहार पाउने सरकारी योजना शुरू भएको छ। सरकारले हिजोदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 कार्यान्वयनमा ल्याउँदै दैनिक 1 लाख र हरेक 15 दिनमा 10 लाख रूपियाँ नगद पुरस्कार दिने व्यवस्था शुरू गरेको हो। आन्तरिक राजस्व विभागले यही साउनदेखि जारी भएका योग्यकर बीजकका आधारमा उपभोक्ताले उपहार जित्न सक्ने व्यवस्था गर्दै कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। विभागले हिजो सार्वजनिक सूचना निकालेर नगद भुक्तानी गरी आफ्नै प्रयोजनका लागि नेपालभित्र एकपटकमा 100 रूपियाँ भन्दा बढ़ी मूल्यका वस्तु वा सेवा खरिद गरी कर बीजक लिएका अन्तिम उपभोक्ताले विभागको वेबसाइटमा खरिद विवरण प्रविष्ट गरी कार्यक्रममा सहभागी हुन सक्ने जनाएको छ। करदाता प्रोत्साहन उपहार कार्यक्रमको लागि छुट्टै अनलाइन पोर्टल संचालनमा ल्याएको छ। सरकारले कर छली नियन्त्रण, वास्तविक कारोबार अभिलेखीकरण तथा उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्ने उद्देश्यले सो कार्यक्रम संचालनमा ल्याएको हो। सुनसरीको देवानगंज तीन कप्तानगंजमा भएको घटनापछि अशान्त बनेको तराई मधेसको जनजीवन विस्तारै लयमा फर्कन थालेको छ। सरकार, विपक्षी दल, नागरिक समाज, सामाजिक संघ संस्था, विभिन्न धर्मका गुरू र स्थानीय समुदायको सर्वपक्षीय पहलपछि तनाव कम हुँदै गएको छ। सुनसरी, सिराहा, सप्तरी, धनुषा, पर्सा लगायतका ठाउँमा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको छ भने ठाउँ ठाउँमा सद्भाव र्याली र आपसी सम्वादले निरन्तरता पाएको छ। नेपालगंज, हेटौडा लगायतका विभिन्न ठाउँमा हिजो सद्भाव र्याली निकालिएको छ। आज सुनसरी, सप्तरी लगायतका विभिन्न ठाउँमा सद्भाव र्याली निकाल्ने तयारी छ। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा लगाउँदै आएको निषेधाज्ञा हटाएको छ। सिराहाको गोलबजार घटनाका पीड़ित परिवार र सरकारबीच 8 बुधे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढ़ेसँगै केही दिनदेखि आन्दोलनरत संघ संस्थाहरूले आफ्ना सबै विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेका हुन्। अमेरिकाले पर्यटक वा व्यावसायिक भिसाका लागि आवेदन गर्दा धरौटी बुझाउनुपर्ने एउटा कार्यक्रमलाई स्थायी बनाउँदै त्यसका लागि बुझाउनुपर्ने धरौटी रकमलाई बढ़ाएर $20,000 अर्थात 30,41,000 नेपाली रूपियाँ भन्दा धेरै पुर्याएको छ। अमेरिकी विदेश मन्त्रालयले नेपाल सहित विभिन्न 50 देशलाई भिसा बन्द बुझाउनुपर्ने सूचीमा उल्लेख छ। नयाँ व्यवस्था अनुसार नेपाल, बंगलादेश र भूटान सहित 50 देशका नागरिकले अमेरिकी B1 अर्थात व्यावसायिक र B2 अर्थात पर्यटक भिसाका लागि आवेदन दिँदा यो धरौटी राख्नुपर्ने व्यवस्था मिलाएको छ। एक वर्षको समीक्षापछि यो कार्यक्रम प्रभावकारी देखिएकाले स्थायी बनाउने निर्णय गरिएको अमेरिकी फेडरल रजिस्टरमा प्रकाशित सूचनामा उल्लेख छ। यसअघि परीक्षण कार्यक्रम अन्तर्गत 5,000, 1,000 10,000 र 15,000 डलरसम्मको बन्ड राख्ने व्यवस्था रहेको थियो। अब भने 5,000 डलरको विकल्प हटाइएको छ भने अधिकतम रकम 20,000 डलर पुर्याइएको छ। अब बन्ड रकम 10,000 वा 20,000 डलर मात्र हुनेछ। नयाँ नियम अनुसार सम्बन्धित देशका नागरिकले भिसा अन्तर्वार्ता अघि नै बन्ड रकम जम्मा गर्नुपर्नेछ। काठमाडौँ उपत्यकाका नदी किनार सार्वजनिक जग्गामा बसोबास गरेका सुकुम्बासीलाई सम्बन्धित स्थानीय तहमा व्यवस्थापन गरिने भएको छ। काठमाडौँ उपत्यकाका 7 होल्डिङ सेन्टरमा राखिएका 388 परिवारका 1488 जनालाई नागरिकता आधारमा स्थायी बसोबासका लागि उनीहरूको जिल्लाका स्थानीय तहमा जग्गा दिएर राखिने भएको हो। भूमि समस्या समाधान समितिका प्रमुख नापी अधिकृत एवं सूचना अधिकारी रन सञ्जीव कुमार शाहले काठमाडौँमा बसोबास गर्ने सुकुम्बासीलाई सम्बन्धित स्थानीय तहमा जग्गा दिने प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी ठगी सम्बन्धी मुद्दाको छिटो र छरितो ढंगले न्याय निरूपण गर्नका लागि सहकारी कसुर हेर्न समर्पित इजालत गठन गर्न भन्दै सर्वोच्च अदालतका प्रधान न्यायाधीशलाई प्रतिवेदन पेश गरेको छ। सहकारी ठगी सम्बन्धी मुद्दाको चाप बढ़िरहेको सो मुद्दा पछ्यौटाका लागि समर्पित इजालत गठन गर्न अनुरोध गरिएको हो। मन्त्रालयले समर्पित इजालत गठन गर्नुको आवश्यकता र औचित्यको विषयमा कार्यदल गठन गरेर तयार पारेको प्रतिवेदन प्रधान न्यायाधीशलाई बुझाइएको मन्त्रीको निजी सचिवालयले जनाएको छ। सर्वोच्च अदालतले 2082 माघ 11 गते जारी गरेको निर्देशनात्मक आदेशमा सहकारी कसुर सम्बन्धी मुद्दाको छाप बढ़ी भएका जिल्ला अदालतमा आवश्यकता अनुसार समर्पित इजालस स्थापना गर्न अध्ययन गरी निष्कर्षका आधारमा कार्यान्वयन गर्ने आदेश दिएपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ़दै जाँदा काकरभिट्टा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्ष 2082-83 अलैँची निर्यातबाट रू 12,63,69,70,00 बराबरको कारोबार भएको छ। काकरभिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 यस नाकाबाट रू 7,67,40,37,00 बराबरको अलैँची निर्यात भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात कारोबार रू 4,96,29,33,000 वृद्धि भएको हो। प्रतिशतका आधारमा अलैची निर्यात करिब 64.65% बढ़ेको देखिन्छ। कारोबारसँगै निर्यात परिमाणमा वृद्धि भएको देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको प्रथम जिल्ला अधिवेशनबाट ढालेन्द्र राय माझी सभापतिमा निर्वाचित हुनुभएको छ। हिजो सदरमुकाम बागलुङ बजारमा भएको मतदानमा राय माझी 93 मत प्राप्त गरी विजय हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी पूनम शर्माले 82 मत प्राप्त गर्नुभएको थियो। कुल 227 जिल्ला प्रतिनिधि मध्ये मतदानमा 180 मत खसेको थियो। चार वर्ष अघि गठित तदर्थ समितिका उपसभापति रायमाझी र हालै पार्टी प्रवेश गर्नुभएकी शर्मा बीच सभापतिका लागि प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा अन्य पदाधिकारीका लागि समेत दुई जनाको उम्मेद्वारी परेको थियो। उपसभापतिमा खिमानन्द पौडेल विजय हुनुभएको छ। आज पनि देशका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। मनसुनी वायुको प्रभाव कायम रहेको र आज कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। अहिले पनि कोशी बागमती कर्णाली गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गैराती पर्सा बारा चितवन र नवलपरासीमा ठूलो पानी परेको थियो। पर्साको ठोरी बाराको सिमरा नवलपरासीको नवलपुर सीतापुर लगायतमा अति ठूलो पानी परेको महाशाखाले जनाएको छ। आज दिउँसो कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो शनिबार राति अमेरिकाले इरानमाथि गर्ने तयारीमा रहेको सैन्य आक्रमण तत्कालका लागि रद्द गरेको दावी गरेका छन्। इरानसँग छिटै सम्झौता हुने सम्भावना देखिएकाले यो निर्णय गरिएको उहाँले बताउनु भएको हो। ट्रम्पका अनुसार अमेरिका इरान विरूद्ध कार्यवाही गर्न पूर्ण रूपमा तयार भए पनि इरान तथा पश्चिम एसियाका अन्य देशहरूको आग्रहपछि विश्वको दीर्घकालीन हितका लागि आक्रमण स्थगित गरिएको हो। प्रस्तावित सम्झौतामा तुरन्तै होर्मुज जलडम्बरूमध्ये पुनः खोल्ने र इरानको आणविक खतरा अन्त्य गर्ने व्यवस्था समावेश हुने दावी उहाँले गर्नुभएको छ। सम्झौता छिटै सम्पन्न हुन सके इजरायलले पनि इरानमाथिको आक्रमण रोक्ने उहाँले व्यक्त गर्नुभएको छ। अन्तिममा खेल समाचार। साफ च्याम्पियनशीप सन् 2026 को ड्र हिजो सार्वजनिक भएको छ। त्यसमा नेपाल समावेश छैन। नेपाल अहिले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्धबाट गुज्रिरहेको छ, तर प्रतियोगिता शुरू हुनु अगाडिसम्म दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई भने कोर्नेछ। भूटानको थिम्पूमा आयोजित कार्यक्रममा सार्वजनिक ड्र अनुसार समूह एमा आयोजक बंगलादेश सहित श्रीलंका र भूटान रहेका छन्। यदि प्रतियोगिता शुरू हुनु अगाडि प्रतिबन्ध फुकुवा हुन्छ भने नेपाल पनि यही समूह एमा पर्नेछ। समूह बीमा भारत, मालदिव्स र पाकिस्तान रहेका छन्। प्रतियोगिता आउँदो नोभेम्बर 4 17 गतेसम्म बंगलादेशको ढाकामा 17 तारीकसम्म बंगलादेशको ढाकामा हुनेछ। समूहका विजेता र उपविजेता सेमी फाइनलमा प्रवेश गर्नेछन्। अवश्य नै खबरसँगै बिहान 10 ढोरबाराई हाइलाइट अहिलेको लागि सकिएको छ। दिउँसो 2 थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुनेछ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
11: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
16: पसल सरेको सूचना। सुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122, 9808 र 9460769246।
11: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
17: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
11: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
18: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोपाइटर रमेश भुजेल। फोन 9855324475 र 9801132475।
19: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
20: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
19: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
20: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
19: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
21: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9855066136 र 9151166136।
19: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
0: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
2: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प स्टोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
22: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
23: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
22: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
23: छुटका दायराहरू:
22: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
23: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
22: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
23: थप जानकारीका लागि सम्पर्क 0655714479, मोबाइल 9856062065 र 9848064145।

0: शेर्पाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9560324020, 9801454674 र 9460023420।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
6: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
8: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
6: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
8: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
6: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
8: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
6: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
8: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
6: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
7: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: कान्छी भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
9: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
10: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
7: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
11: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
7: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9468683522।
12: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
5: म्याडम, धुम्रपान भनेको के हो?
12: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
13: भोजन मैडम।
14: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
13: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
14: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
13: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
15: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
13: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
15: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
13: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
15: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
13: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
15: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
13: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
15: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
16: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
14: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
17: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
16: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
14: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, ज्यापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
16: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैङ्कको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811403005।
18: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज,
19: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM to 12 PM।
20: इट्स टाइम फॉर कॉलिंग टाइम
19: ओनली ऑन रेडियो ढोर बाराही।

हेलो गुड मर्निङ दर्शक नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ चाहिएमा जसले त्यो सुन्दै हुनुहुन्छ रेडियो ठोर बाराही 103.8 मेगाहर्ज सन्तरमनका आवाज साथी इन्टरनेट अनलाइन मार्फत पनि यहाँले हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुनेर साथ दिन सक्नुहुन्छ र प्रोग्राम कलिङ फ्यामिली र सदा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनुमल्ल रहन्छ अबको 12 बजेको समयसम्म र 1.5 घण्टाको समय चाहिँ हामी श्रोता साथीको माझमा रहन्छौ अनि रेडियो प्रोग्राम पके पनि सुन्दै हुनुहुन्छ होला। सम्पूर्ण श्रोता साथीहरू सन्चै आरामै हुनुहुन्छ होला अनि साथमा हामी चाहिँ मिठा मिठा गीत संगीतको साथमा पनि जोडिन्छौ। अन्तिमसम्म सुनेर पनि साथ दिनुहोला। कार्यक्रमको भरपूर मनोरञ्जन चाहिँ लिनुहुनेछ भन्ने आशा अपेक्षा सँगसँगै अहिलेको लागि ढिला नगरेर एउटा मिठो गीतबाट चाहिँ कार्यक्रमको शुरूआत गरिहाल्छु। पुरानो गीत रहेको छ नारायण गोपालको आवाजमा सुझेको यो गीतमा गोपाल योजनको चाहिँ कम्पोज अनि त्यस्तै लिरिक्स रहेको छ भूपेश श्रेष्ठको अल्छे छ क्यारे पछ्यौरी। यो बोलको गीत सँगसँगै हामी आज आइतबारको एपिसोडमा चाहिँ अन्ताक्षरी विशेषको साथमा जोडिँदै साथीहरूलाई सहभागी गराउँछौ। हामी सँगै रहनुहोला है त।

0: हजुर अलजी छ क्यारे पछौरी चियाको बोटमा यो पुरानो शब्द संगीतले एकदमै मिठास पनि थियो है। यो गीतवाचा कार्यक्रमको शुरूआत चाहिँ गरिसकेको छु। नारायण गोपालको आवाजमा सजिएको यो गीत पछिल्लो समय अब धेरै थरी आवाजमा पनि हामीले चाहिँ सुन्न सक्छौ, यहाँले पनि सुन्नु भएको छ होला। यस्तै मिठा मिठा गीत संगीतको साथमा हामी रहन्छौ अबको 12 बजेको समयसम्म नै, विशेष त आज आइतबारको एपिसोडमा रहेर चाहिँ हामी अन्ताक्षरीको साथमा चाहिँ जोडिन्छौ, जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ उमे मावस संसार दिप सुलतुलीगौड़ाले। प्रोभाइडर हुनुहुन्छ मेन बहादुर सुनार भन्ने, निरन्तर रूपमा सेवा दिँदै आइरहेको यो पसल अहिले पहिले भएको ठाउँबाट बेन्सन मन्दिर दुलेगौड़ाको भित्री गलीमा थप सेवा र सुविधाको साथमा चाहिँ सरेको छ भन्ने जानकारी। सँगसँगै सेवाहरूको कुरा गर्नुपर्दा अर्डर अनुसारको विभिन्न डिजाइनका गरगनाहरू चाहिँ खरिद बिक्री गरिनुका साथै साटफेट पनि गरिन्छ। गएर यहाँले पुराना गरगनाहरू साटफेट गर्नुका साथै मर्मत अनि खरिद बिक्री गर्न सक्नुहुन्छ भने गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुनेछ भन्दै साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर। दर्शन नमस्ते, नमस्कार हजुरले, हजुर कार्यक्रममा धेरै धेरै स्वागत है हाम्रो खालिमाजीलाई। अनि के छ आजको नयाँ नौला हल्खबर तपाईँको अनि तपाईँको गाउँठाउँको सुनाइदिनु।
1: नयाँ नौला ठिकै छ, पानी परेको थियो बिहान, अहिले परेको छैन भनेको छ, सिमसिम पानी रहेछ, बेइमानी भनेको चाहिँ भयो।

0: मौसम चाहिँ चिसो छ भनेपछि सिमसिम पानीले बैमानी गरेकै हो त?
1: हजुर।
0: ल ठिकै छ, यो बैमानी समयलाई चाहिँ यहाँले अब नबैमान भन्छ नि, अब कसरी के कसरी चाहिँ बिहान कटाइराख्नु भएको छ त नि?
1: हजुर, अब बिहान त अब त्यही त काम धन्दा खन्दा घाँस पाले त अब त कुँडो पानी नै बित्यो के खाना बनाउने यता।
0: अनि आज दिउँसोको तयारी चाहिँ के छ त? यो अब दिन यस्तै घुम्म पर्यो भने, झरी पर्यो भने चाहिँ के गर्ने, अथवा दिन ठिकै पर्यो भने चाहिँ के गर्नुहुन्छ त?
1: हजुर, घरेसी कामै हुन्छु म।
0: घरेसी काम गर्दा गर्दा पनि साह्रै व्यस्त भइन्छ है? काम कार्य चाहिँ धेरै भन्दा पनि अब कति गर्नुपर्ने होला कि? यो कामै नभएको भए चाहिँ हामीले कसरी दिन कटाउँछ होला? त्यही त, सधैँ खानु पनि पर्ने, अब काम पनि सधैँ गर्नुपर्ने, गाह्रो छ। ल, सक्दा जेलसम्म अरे कि दुःख गर्ने होइन, सकेसम्म चाहिँ अब काम कार्य सँगसँगै व्यस्त पनि रहनु होला, अनि व्यस्तताको समय सँगसँगै हामीलाई पनि सुनेर साथ दिनुहोला भने। आज चाहिँ अब पहिलो सहभागी साथी पनि हुनुहुन्छ, अब एउटा मिठो गीतबाट नै अब तपाईँबाट नै हामी अन्ताक्षरी चाहिँ सुरु गरौँ है त। ल, तपाईँको मन पर्ने गीतबाट, ल, 1 2 3 गो।

0: री ल रबाट सुरु गरिदिनु भने अब हजुर
1: तिम्रो यादैमा
0: मबाट

छ रे त्यसो भए आइन्छ सङ्गिनीको बिहे खाइन्छ। ल अहिले चाहिँ अलिकति फरक छ बाटा पर्यो है।

0: ठिकै छ, आज चाहिँ घुमी घुमी मतिर नै हामी घुमिरहेछौँ जस्तो पनि लागिरहेको छ है। म बिना कसै कसैलाई मुस्किल छ पोखरामा, म छु आज धेरै टाढा हो, मेरो दिल छ पोखरामा। ल म बाटै परे फेरि
1: मेरो तले काहीमा घर छ, अनुलाई सराई नै मन पर्छ।
0: ल गीतले भने जस्तै नै गाउँठाउँ चाहिँ अब सबै राम्रो हुन्छ के अरे होइन, पके पनि कस्तो मिठो छ गीत आफैमा पनि मनपर्छ भनिराख्दा मेरो पालो चाहिँ छ बाट पर्यो होइन त। छुट्टी छोटो छ मायाको सम्झना दिलमा फोटो छ भनेर फेरि छ बाट नै गाइदिनु पर्यो त।
1: हजुर

0: मात्रै पर्यो
1: छैन मलाई पिर छैन मलाई पिर ए देब्रे हातमा कालो छाता दाहिने हातमा माया लुको शिर ल रबाट

0: मा ल अन्त त अब मैले छोड्दैन अन्तिम चोटि मबाट गाइदिनु पर्यो ल
1: माथि बसेको खोलीको छेउछेउमा माया बज्यो माया बज्यो कलेजी छेउछेउमा
0: माथि बसेर अब खोलीको छेउछेउमै पुगेछ नि फेरि मतिरै पुगेछ कि घुम्दै फिर्दै मबाट हामी अर्को साथीलाई पालो दिन्छौ अनि अहिलेको लागि भने पिपल छेउमा बर मिठो गीत हामी सुन्दैछौ रेडियो प्रोग्राम पनि सुन्दै गर्नुहोला मिलेसम्म अन्तिमसम्म छुटिन्छौ है त नमस्ते बाई बाई शुभ दिन उहाँ हुनुहुन्थ्यो खगीमाया थापा जी पिरुङदेखि हामीलाई सम्झनु भएको थियो अब साथीलाई चाहिँ एकैछिन पश्चात हामी सहभागी गराउँछौ पालो चाहिँ मबाट परेको छ मबाट पनि यति साह्रो पालो परेको छ कि अलि धेरै सुरुवातबाट नै मबाट चाहिँ गीतहरू गुनगुनाइरहेका छौँ होइन पालो अब दुवैतर्फतिर चाहिँ मबाट पालो परिरहेको थियो अब त्यही अनुसारको तयारी गरेर चाहिँ आउनुहोला 0965-4142-00 को टेलिफोन लाइन पनि खुल्ला रहेको छ भने अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौ अहिलेको लागि भने अघि राख्छु भनेको गीत रहेको छ पिपल छेउमा भर प्रविशा अधिकारीको आवाजमा सजिएको यो सुमधुर गीत सँगसँगै रोशन सिंहको पनि आवाज रहेको छ भने यसमा लिरिक्स पनि रोशन सिंहकै रहेको छ म्युजिक पनि रोशन सिंहकै रहेको छ यो गीत सँगसँगै हामी जानुपर्ने बेला भएको छ कार्यक्रमको पहिलो व्यावसायिक विश्राममा विश्राम नगर्दै 11 बजेको टाइम चेक पश्चात हामी पुनः उपस्थित हुन्छौँ पुनः भेट हुन्छ नि हामी सँगै रहनुहोला सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460769246।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पोस्टमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुमाया पुन,
6: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्युरो, फोन 061-590-162-590-163।
9: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै दुई सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9800281642।
12: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
13: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
12: उपचार सेवाहरू:
13: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
12: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
13: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
12: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
13: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
12: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
13: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582780।
14: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
15: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
14: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
15: ए ल ल, तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
14: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9860026925।
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
16: स्टुडियो अहिले बिहानको 11 बज्यो।
17: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।

0: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम सेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर चाहिँ आज हामी अन्ताक्षर विशेषको साथमा जोडिरहेका छौँ भने साथमा चाहिँ 0965-4142-0000 बाटोभरि यहाँले सहभागिता चाहिँ जनाउन सक्नुहुन्छ। पालो चाहिँ मबाट परेको छ है साथीहरू, अनि सुन्दै हुनुहुन्छ भने सहभागिता जनाउँदै गर्नु होला। अहिले भने साथी हुनुहुन्छ यता लाइनमा। हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर। चिनी भन्दा गुलियो गफ दिने अनि मिठो मिठो गरेर हामीसँग कुराकानी गर्ने हाम्रो रोसिकाजीलाई पनि धेरै धेरै स्वागत छ है प्रोग्राममा।
1: त्यही
0: त, नौबाट पालो पर्यो कि। अब नौबाट चाहिँ के गाउने होला? नम्बरी सुन हो नि माता चाँदी होइन, ए पुरै माया देऊ मलाई आदि होइन। ल फेरि नौबाट नै पर्यो।

माया को छी माइले बोले कि छाइना ढाटेरा एछि टाइली नालाई आउ है आ

ल अब मेरो पालो चाहिँ सभा छ है रसिकाजी, अनि त्यसपछि अब एक दुई चरण पछि हामी चाहिँ साथीलाई पालो दिनुपर्छ है सभा छ।

त्यही त यसै गरी भेट चाहिँ हाम्रो अर्को दिनमा त हुन्छ नि, अर्को एपिसोडमा त हुन्छ नै हुन्छ र भनी भनी रमा चाहिँ छाडिसक्नु भएको छ। रोसिका लम्सालजी हुनुहुन्थ्यो, हामीलाई भिमादेखि सम्झनु भएको थियो, कस्तो मजाले अन्ताक्षरीको साथमा चाहिँ उहाँ हामीसँग जोडिराख्नु भएको हुन्छ हरेक एपिसोडमा चाहिँ। अनि सुन्दै हुनुहुन्छ भने यहाँ पनि जोडिन सक्नुहुन्छ, फालो रबाट छ र फेरि पनि कोही साथी हुनुहुन्छ है त लाइनमा। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। हेलो हेलो भन्नुभएको थियो खै त साथी त। ठिकै छ, अहिलेको लागि चाहिँ हामी एउटा गीत सुनौ अनि त्यसपछि साथीलाई चाहिँ सहभागी गराउँछौ। अनि धेरै साथीहरू अहिले पछिल्लो समयको काम कार्यको व्यस्त भनेको गाउँघरतिर अब कोदो रोपाईको सुरु पनि भएको छ नि त, सो अहिलेको लागि चाहिँ एकदमै रमाइलो गीत छ क्या, हरिवंश आचार्यको कोदोको रोटीसँग एक चम्चा घिउ। ओ माई गड, खाँदा पनि होइन अब सम्झँदा पनि खाए जस्तो नै भइरहेको छ। सो यो एउटा रमाइलो गीतको साथमा हामी तपाईँ माझ केही छिन पश्चात फेरि पनि जोडिन्छौ हरिवंश आचार्यको आवाजमा, सँगसँगै यसमा चाहिँ मिलन नेवारको पनि आवाज रहेको छ, लिरिक्स म्युजिक पनि हरिवंश आचार्यको रहेको छ भने ढिला नगरी हामी सुन्नी हाल्नौ राखिहाल्छौ, स्वीकार्नु होला है त।

0: हजुर, ए कालो फेना कालो सबेना है गीत एकदमै रमाइलो पनि थियो। कोदोको रोटीसँग एक चम्चा घिउ, विशेष त अब कोदो रोपाईको सुरु पनि भइरहेको छ अनि गाउँघरतिर साथीहरू एकदमै बिजी व्यस्त हुनुहुन्छ यो समय चाहिँ काम कार्य सँगसँगै यहाँहरूले चाहिँ भरपूर मनोरञ्जन लिनुहुनेछ भन्ने हिसाबले चाहिँ हामीले यो रमाइलो गीतलाई चाहिँ प्रस्तुत गर्यौं। पुगी पनि यहाँहरूलाई चाहिँ मन पर्यो होला, काम गर्न दुःख भए तापनि अब काम कार्य सँगसँगै गीत सँगै सुन्नु त सबैलाई मनपर्छ है। सो मिलेसम्म साथीहरूमा चाहिँ हामी यस्तै मिठा मिठा गीत सङ्गीतलाई पनि कार्यक्रममा स्थान दिन्छौँ र साथमा चाहिँ आज अन्ताक्षरीको साथमा जोडिँदै गर्दा फेरि पनि साथी हुनुहुन्छ है लाइनमा। हेलो नमस्ते भन्दै थिए तर साथी किन छुटिनु भएको है। अब भने कसो गर्ने होला त, हामी साथीलाई चाहिँ लिने कि अब विश्रामतर्फ जानुपर्ने पनि बेला चाहिँ भएको छ। ठिकै छ, एकजना साथीलाई सम्म सहभागी चाहिँ गरौँ। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर।
1: नमस्ते, नमस्कार।
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है। हाम्रो जेनिसाजी हुनुहुन्छ हो?
1: हजुर, हजुरलाई धेरै धेरै धन्यवाद।
0: अनि सन्चै आरामै हुनुहुन्छ त जेनिसाजी? म पनि एकदमै सन्चै आरामै छु। अनि जेनिसाजीले आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन त? मैले खाना खाइसके। अनि हाम्रो जेनिसाजीले चाहिँ अब आज पनि छुट्टीको दिन कसरी के गरेर बिताउनुहुन्छ त? ल, प्रोजेक्ट वर्क चाहिँ एकदमै राम्रो गराउनु होला होइन, राम्रोसँग चाहिँ अब प्रेजेन्टेसन पनि दिनु होला। अल द बेस्ट भन्दै। अनि आज चाहिँ हामीले अन्ताक्षरी गाउँदै गर्दा अब धेरै मबाट चाहिँ गीतहरू गाइसकेको छ भनेर थाहा छ कि छैन? ल, एकदमै तयारी गरेर चाहिँ अब त्यही अनुसारको अब पालो चाहिँ अहिले भने परेको छ यहाँको लागि रबाट है।
1: एक नाले बन्दुक, दुई नाले बन्दुक, मृगलाई ताकेको, मृगलाई होइन ताकेको, मैले मायालाई ढाकेको, रेशम फेरि उडेर जाऊ कि डाँडामा मन जाङ्ग्रे।

0: रूपतल को काख में बसी लाऊ न माया लाऊ रूपै राम्रो रूपतल को माथि भिचोक गाउँ ल उ बाटो परे
1: उसलाई पाउनलाई मन्दिरमा पुगे उसको मायाले देउतालाई सम्झे आखे उसले मलाई छोडेर गई भएको माया काटेर गई
0: काटेर गई भनेर इजिएर पुगे होइन त
1: हजुर।

उकाली चढ़ौला ओराली चढ़ौला सात भन्

0: हजुर, धेरै धेरै धन्यवाद जेनिसाजीलाई यस्तो मिठो गाउन चाहिँ कसरी आउँछ हो जेनिसाजीलाई गीत सङ्गीतहरू त्यही भएर गाउँदा गाउँदा चाहिँ आउँछ है। अनि तपाईँलाई गीत सङ्गीत सुन्न चाहिँ कतिको मन पर्छ नि?
1: धेरै
0: मन पर्छ है। अनि हामी सानोमा हुँदा चाहिँ अनि कापीमा लेखेर घोकेर गाउँथ्यौ कि, अनि तपाईँले चाहिँ अब सुनेको आधारमा गाउनुहुन्छ कि मन परेको गीतहरू चाहिँ टिप्ने गर्नुहुन्छ कि हुँदैन? लेख्नु पनि हुन्छ है। ल ठिकै छ, अब पढाइ सँगसँगै यसरी नै आफ्नो रुचिको कुराहरूमा पनि अगाडि बढ्नु होला। अल द बेस्ट अनि हेभ अ ब्राइट फ्युचर भन्दै अहिले भने हामी छुट्टिन्छौँ। रेडियो प्रोग्राम चाहिँ सुन्दै गर्नु होला है त जेन्साजी। ओके बाई बाई, शुभ दिन। मिलन्टोल देखि हुनुहुन्छ जेनिसा थापाजी र बाट साथीलाई चाहिँ अब केही सिनमा है, अब हामी चाहिँ विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ। त्योभन्दा अगाडि चाहिँ अघि हामीले गुनगुनाइरहेको थियौँ अनि धेरै जस्तो अन्ताक्षरीको समयमा पनि बच्चा राम्रै पनि भागे छु भनेर एउटा मिठो कि सबैजना राम्रो नै हुनुहुन्छ। अझै अब राम्रोसँग काम कार्यहरू पनि गराउँदै अझै दिनहरू सफल बनाउँदै जानु होला। साधना सरगमका आवाजमा सजिएको यो गीत सँगसँगै विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ। हामी सँगै रहनु होला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0655741479, मोबाइल 9850602065 र 9846064145।
3: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि।
5: हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
7: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
8: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै बाहिर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
8: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
8: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्याप्सिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4, दुलेगौडा, आफ्नै निवासमा।
2: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855611445 र 9855020445।
9: तिमीले देखो पुर्था सरवा चुरा मिलाए,
3: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
10: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
11: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
3: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
2: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9855557731, 9806657731।
12: मम्मी भोक आयो खाजा खाम न
13: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
12: हस मम्मी
8: मैले सुने छोरी ल जाम हिँडा
13: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
14: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
13: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
14: बीजी मोमो हाउस दुलेगौंडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
15: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाचुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
16: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
15: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
17: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
18: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
17: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा डोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9811160069 राजु विश्वकर्मा 9807162
14: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
19: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
14: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
19: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
14: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
19: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
14: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
19: दुखाईबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
14: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044
19: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
20: कहाँ जाने
21: सिधै मयम चिसापानीबाट काठमाडौँबाट
20: मयम चिसापानी अनि बिचमा नझर्ने
21: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
20: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
14: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663
22: This is Radio Dhorbarahi, 103.8 MHz.

हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम, अनि आज अन्ताक्षरीको साथमा जोडिँदै गर्दा साथीको पालो चाहिँ अब रबाट परेको छ है, अनि आउन सक्नुहुन्छ, टेलिफोन लाइन पनि खुल्ला रहेको छ। हामी तपाईँको साथमा रहन्छौँ अब 12 बजेको समयसम्म, फरक बार फरक श्रृङ्खलाको साथमा हुँदै गर्दा प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माभूषण संसादी पसल दिले गर्दाले, प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुनार भने, प्रोग्रामको प्राइज स्पोन्सर भने गरिदिएको छ यो सिङ्गापुरी फेन्सी एण्ड ज्वेलरी सपले, प्रोप्राइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ, जहाँ चाहिँ हामी 12 बजी एकजना साथीलाई विजय गराउँछौँ, र विजय साथी मध्ये पनि अन्तिमबार शनिबार भने एकजना साथीले चाहिँ लकी ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज। सो विजय साथी यहाँहरू पनि भन्न सक्नुहुन्छ, अन्तिमबारसम्म पनि सुनेर साथ दिन सक्नुहुन्छ भने टेलिफोन लाइन पनि खुल्ला रहेको छ 0625400200 बाटो भएर पनि यहाँहरू चाहिँ सहभागिता जनाउन सक्नुहुन्छ। अनि आपसल देलेगौडाले प्रोप्राइटर हुनुहुन्छ मिन बहादुर सुनार भने, प्रोग्रामको प्राइज स्पोन्सर भन्ने गरिदिएको छ यो सिङ्गापुरी फेन्सी एण्ड ज्वेलरी सपले, प्रोप्राइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ, जहाँ चाहिँ हामी 12 बजी एकजना साथीलाई विजय गराउँछौँ, र विजय साथी

0: भन्ने साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर।
1: नमस्ते,
0: कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो जगदीशजीलाई। अनि के गर्दै हुनुहुन्छ जगदीशजी? के गर्दै हुनुहुन्छ अरे? सुत्दै भन्नुभएको? सुत्दैछु भन्नुभएको? किन त अनि उज्यालोको समयमा पनि सुत्ने हो त? किन होला त नि? अब आज चाहिँ सुत्नु मन लागेको, छुट्टी भएर सुत्नु मन लागेको हो कि पानी परेर सुत्नु मन लागेको हो कि खाली समय भएर चाहिँ सुत्नु भएको हो कि के हो कि बिरामी भएर सुत्नु भएको हो? खाली समय भएर हो। अनि आज दिनभरि सुतेर चाहिँ छुट्टी मनाउने हो कि के कसो हो जगदीशजी? आज दिनभरि नै सुत्ने हो तपाईँ? अनि सुतिसकेपछि सुतेर पुगेपछि चाहिँ के गर्ने हो त? सुतेर तपाईँलाई पुगिसकेपछि चाहिँ के गर्नुहुन्छ त भनेको के जगदीशजी? अनि होमवर्क चाहिँ गर्न बाँकी नै छ भनेपछि? हिजोदेखिको होमवर्क चाहिँ अझैसम्म सक्नु भएको छैन है? ल, होमवर्क पनि सक्नु पर्यो क्या है? सुत्न छोडेर भए पनि होमवर्क चाहिँ पहिला गर्नु पर्यो कि, अनि त्यसपछि त जति सुते नि पाउनुहुन्छ नि त भनेर घरमा गाली गर्नुहुन्न तपाईँलाई? ल, अब यो कुराकानी सँगसँगै अनि आज चाहिँ हामी अन्ताक्षरी खेलिरहेका छौँ। रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? सुन्दै हुनुहुन्छ। अनि आज तपाईँको पालो चाहिँ अहिले रबाट परेको छ। रबाट एउटा मिठो गीत गाइदिनुहोस् न त। हजुर हजुर हजुर, गाइराख्नु भएको छ त। राम राम रौती, तिम्रो रूपै करौती हो, तिम्रो रूपै करौती भनेर सकियो ल त।

0: ni la no vaya a ir.
1: Papá, mamá me siento mi nota que día y no.
0: ल पुरै माया देऊ मलाई आदि होइन अर्को नबाट पनि यहाँलाई गीत गुनगुनाउन आउँछ यो गीत त गइसक्यो नि अघि गाउन गइसकेको हो नि त ल अर्को नबाट हजुर अर्को नबाट गाइदिनु पर्यो ल ठिकै छ त्यसो भए म नबाट नै गीत गुनगुनाउँछु अनि फेरि तपाईँको पालो है त

0: गुण भनेर फेरि नवाचै पालो आयो नि त
1: नवाचा
0: हजुर नवाचा एउटा गीत चाहिँ गाइदिनु पर्छ है अब ल नवाचा नजाऊ है सानो पदेरीमा आउँदैन तपाईँलाई ल त्यो गीत गाइदिनुहोस् न त नजाऊ है सानो भनेर गाइदिनु कि ल आएन है गाह्रो पर्यो हो नवाटै आएन है मैले तपाईँले एउटा गीत सिकाइदिइरहेको छु कि नजाऊ है सानो पँदेरीमा भन्ने गीत आउँदैन तपाईँलाई त्यो गीत पनि आउँदैन है ल कस्तो गर्ने होला त ल तपाईँलाई केबाट चाहिँ आउँछ होइन जेबाट आउँछ एउटा गीत गाइदिनुहोस् अनि हामी साथीलाई पारा दिन्छौँ चबाट ल कुन चाहिँ गीत होला चबाट सबाट भन्नुभएको सर्प स हो साइलो बचार गरे माया नमारे भनेर यो गीत सुन्न चाहिँ कतिको मनपर्छ यहाँलाई सुन्न मनपर्छ तपाईँलाई यो गीत सुन्न चाहिँ मनपर्छ कि पर्दैन भनेको कि यो गीत तपाईँलाई सुन्न मनपर्छ कि पर्दैन होला जगदीशजी ल केही दिनमा चाहिँ हामी सोही गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछौँ रेडियो प्रोग्राम पनि सुन्दै गर्नु होला नेक्स्ट टाइम चाहिँ अलिक धेरै अन्ताक्षरी गाउने गरेर चाहिँ सहभागिता जनाउनु

अहिले भने छुट्टिन्छौँ है त। ओके छुट्टिन्छौ, नमस्कार जगदीश जी, बाई बाई। एकदमै सानी ज्ञानी मान्छे पनि हुनुहुन्छ अनि अक्सर उहाँले हामीसँग रमाइलो कुराकानीको साथमा छुट्टीको समयमा चाहिँ हामीसँग जोडिराख्नु भएको हुन्छ अनि उहाँले भन्नुभयो जस्तै नै पक्कै पनि छुट्टीको समयमा चाहिँ गृह कार्य गर्न मकसक्न धेरै साथीहरूलाई चाहिँ एकदमै गाह्रो पिरो साह्रो पनि पर्छ क्या है। घर नै नपरे हुन्थ्यो बरु, यो छुट्टीको समयमा चाहिँ खेल्ने माया मात्रै पाए हुन्थ्यो जस्तो पनि हुन्छ। सो साथीहरूलाई चाहिँ भन्न चाहन्छु, पहिला आफ्नो काम सकिसकेपछि चाहिँ जे गर्न पनि पाइयो नि त है। मम्मीहरूले गाली गर्नु पनि परेन, प्यारेन्ट्सले गाली गर्नु पनि परेन, आफूले गाली खानु पनि परेन, आफ्नो काम सकेर चाहिँ बस्नु होला। यो छुट्टी सँगसँगै आफ्नो पढाइलाई नै निरन्तरता चाहिँ दिनु होला है। अहिलेको लागि चाहिँ रमाइलो गीत चाहिँ गुनगुनाउनु भएको थियो, साइलो म चार घरे माया नमारे, विश्वदोङको आवाजमा सजिएको यो गीत। सँगसँगै हामी भने विश्राम जानुपर्ने बेला भइसकेको छ, हामी सँगै रहनु होला। हामी विश्राम पश्चात पुनः उपस्थित हुन्छौँ, भेट हुन्छ नि, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40
3: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
4: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
3: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
1: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहुँ प्रोप्राइटर रमेश भुजेल फोन 9850-32475 र 9801-32475
5: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
6: हेर्न कान्छी यति टा पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
5: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
7: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
1: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9850-66136 र 9151-66136
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153368
8: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धि।
9: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
0: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
10: हेर्दा हेर्दै दुले गोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
11: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
10: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
11: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
12: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
13: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
12: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
13: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
12: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
13: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0625 93 369।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
14: हजुर, कार्यक्रमको यो व्यवसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइमको अब भने हामी समयको अन्त अन्ततर्फ पनि छौं र बिस्तारै छुटेर जानुपर्ने बेला पनि भइसकेको छ, जहाँ चाहिँ आज हामीले आइतबारको एपिसोडमा रहेर अन्ताक्षरीको साथमा जोडिँदै गर्दा साथीहरूले सहभागिता जनाउनु भएको थियो। हुनुहुन्थ्यो पिरुङदेखि खगेमाया थापाजी, रोशिका लम्सालजी आउनु भएको थियो भेमाथदेखि भने हामीसँग जोडिनु भएको थियो, मिलनटोलदेखि हुनुहुन्थ्यो जेनिसा थापा जी, अनि ढोरफिर्दीदेखि हुनुहुन्थ्यो जगदीश खत्रीजी। अनि कार्यक्रममा सहभागिता जनाउनु हुने सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद। अनि अन्तिममा चाहिँ हामी एकजना साथीलाई विजय पनि गराउँछौ, जहाँ चाहिँ आजको विजय साथी चाहिँ हुनुहुन्छ अनि ज्ञानी ज्ञानी पनि हुनुहुन्छ है, रुसिका जी पछि चाहिँ सहभागिता जनाउनु भएको थियो, जेनिसा थापाजी हुनुहुन्छ मिलनटोलदेखि, र उहाँले चाहिँ आज सबै थरी गीत चाहिँ गाउनु भएको थियो कि, नयाँ नयाँ गीत संगीतहरू पनि मिसाउनु भएको थियो, आधुनिक गीत सँगसँगै उहाँले लोक गीत संगीतहरू पनि कस्तो मजाले अनि नयाँ नयाँ गीतहरू पनि गीतको साथमा पनि जोडिनु भएको थियो। सबै साथीलाई पनि धेरै धेरै धन्यवाद पनि छ, अनि उहाँ सँगसँगै उहाँले धेरै धेरै बधाईको साथमा, अनि यतिन्जेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई पनि थ्याङ्क यू सो मच भन्दै अब जाँदा जाँदै भने अन्ताक्षरी गाउँदै गर्दा चाहिँ कहिलेकाहीँ चाहिँ हामीलाई अलि अप्ठ्यारो अक्षरहरूबाट पनि पालो आइरहेको हुन्छ, जुन चाहिँ रहेको छ हामीले थबाट चाहिँ अब कम्तीमा थोरै जस्तो मात्रै गीत गुनगुनाउँछ है। सो अहिलेको लागि चाहिँ यदि पालो परिहाल्यो भने चाहिँ यहाँले गुनगुनाउन पनि सक्नुहुन्छ। सो ठेकीमा दही बोलको सुमधुर गीतको साथमा राजन राशिवा कोची अनि मिलन नेवारको आवाजमा सजिएको यो गीत सँगसँगै आजकै एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484 र 98141353005।
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intake to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
5: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
6: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
7: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
2: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 98466-18817
8: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
6: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
8: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
6: हुन्छ नि हो पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो रे बनाएको पनि
9: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
0: This is Radio Dhor Barahi, 103.8 MHz.
10: Station 1. Studio Talchit.
11: Aile, Madhyana ko 12 bajyo.
9: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार। मोबाइल 9811395301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सञ्चुबलोनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सुनसरी तथा मधेसका जिल्लाको कर्फ्यू र निषेधाज्ञा थप खोकलो पारिँदै गृहमन्त्री गुरूङ र धार्मिक संगठन बीच हिन्दू राष्ट्र सहितका विषयमा छलफल गर्ने सहमति।
0: निम्स दाई लगायत आरोहीको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दियो शोकविदा। आरोहीहरूको शव सुरक्षित रूपमा नेपाल ल्याउने तयारी भइरहेको सांसद शेर्पाद्वारा जानकारी।
1: कुवेतमा इरानी आक्रमणमा मारिएका सोम तामाङको शव नेपाल ल्याइयो। नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु।
0: अमेरिकाले आक्रमण गरे शक्तिशाली जवाब दिने इरानको चेतावनी। आफ्नो नागरिकलाई पश्चिम एसिया छोड्न तयार रहन अमेरिकाको निर्देशन।
1: र फिफाको निलम्बनका कारण नेपालको साफ च्याम्पियनशीप यात्रा अन्यलमा।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेट फ्री प्रडक्ट नै युज हुन्छ।
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सुनसरी सहित मधेसका विभिन्न जिल्लामा बढ़ेको तनाव मत्थर हुँदै गएपछि कर्फ्यू तथा निषेधाज्ञा खुकुलु पारिएको छ। सुनसरीका विभिन्न स्थानमा कर्फ्यू हटाई निषेधाज्ञा लगाइएकोमा केही स्थानको निषेधाज्ञा पनि हटेको छ। आज बिहान प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी विज्ञप्ति अनुसार देवानगंज, भोकरा, नरसिंह र कोशी गाउँपालिका र हरिनगर गाउँपालिकामा बिहान 9:30 बजेदेखि साँझ 5 बजेसम्म निषेधाज्ञा कायम रहे पनि अन्य स्थानको हटाइएको छ। सिरामा कर्फ्यू खुकुलो बनाइएको छ। जिल्ला प्रशासन कार्यालय सिराले गोलबजारमा जारी कर्फ्यू आदेश आज साँझसम्मका लागि खुकुलो बनाएको छ। प्रमुख जिल्लाधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचना अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै आज बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म कर्फ्यू खुकुलो बनाइएको हो। प्रशासनले स्थानीय परिस्थितिको थप मूल्याङ्कनपछि कर्फ्यू थप खुकुलो गर्ने वा पुनः लागू गर्ने बारे आवश्यक निर्णय लिने जानकारी दिएको छ। सप्तरीमा भने कर्फ्यू जारी नै छ। जिल्ला प्रशासन कार्यालयले बिहान कर्फ्यू केही खुकुलो पारेको थियो। अत्यावश्यक दैनिक उपभोग्य सामग्री खरिद बिक्रीका लागि बिहान 7 बजेदेखि 11 बजेसम्म कर्फ्यू खुकुलो पारिएको हो। यस्तै कार्यालयको अनुमति लिई सद्भाव र्याली गर्ने प्रयोजनका लागि पनि कर्फ्यू केही खुकुलो गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ। सप्तरीको बुधेवर साइनमा गत साउन 14 गते राति 10 बजेदेखि र राजविराजमा 15 गते 8 बजेदेखि प्रमुख जिल्लाधिकारीबाट कर्फ्यूको आदेश जारी भएको थियो। सुनसरी र सिरामा भएका घटनाका पीड़ित परिवारसँग गृहमन्त्री सुदन गुरूङले सम्झौता गरेसँगै माहौल शान्त बन्दै गएको हो।
1: यसैबीच गृहमन्त्री सुदन गुरूङ सहितको सरकारी वार्ता टोली र हिन्दूवादी संगठनका प्रतिनिधिहरू बीच 13 बुधे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा गैराती सम्पन्न वार्तामा 13 बुधे सहमति भएको धनुषाका प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद तलमिटेलले जानकारी दिनुभयो। वार्तामा आन्दोलनरत हिन्दू सम्राट सेना लगायतका संयुक्त हिन्दू मोर्चाले धार्मिक सद्भाव, सामाजिक शान्ति र राष्ट्रिय पहिचानसँग सम्बन्धित विषय उठाउँदै 13 बुधे मागपत्र पेश गरेको थियो। सोही मागपत्रका आधारमा सहमति भएको हो। सहमति अनुसार नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने विषयमा 3 महिनाभित्र सर्वदलीय छलफल प्रक्रिया अगाडि बढ़ाइने, धार्मिक स्थलमा हतियार प्रदर्शन तथा उत्तेजक गतिविधि नियन्त्रण गर्न मठ मन्दिर, मस्जिद, गुम्बा र चर्च लगायतका धार्मिक स्थलमा जडान गरिएका लाउड स्पीकर तथा ध्वनि विस्तारक उपकरणको प्रयोगलाई व्यवस्थित गरिने, आवश्यक धार्मिक गतिविधिमा सीमित ध्वनि प्रयोगको व्यवस्था मिलाइने सहमति भएको छ। यस्तै धार्मिक स्थलमा बसोबास गर्ने व्यक्तिहरूको अभिलेखीकरण गर्न, विदेशी नागरिक भए सम्बन्धित निकाय मार्फत निगरानी र व्यवस्थापन गर्न तथा सामाजिक सञ्जाल मार्फत धार्मिक साम्प्रदायिक वा जातीय द्वेष फैलाउने व्यक्तिमाथि कानूनी कार्यवाही गरिने, सुनसरीको दिवानगंज घटनापछि पक्राउ परेकाहरूको मुद्दा पुनरावलोकन गरी आवश्यक निर्णय लिने, आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार तथा स्वास्थ्य सेवाको व्यवस्था गर्न र धार्मिक आयोगहरूको औचित्य आवश्यकता तथा कानूनी आधारको पुनरावलोकन गरिने सहमतिमा उल्लेख गरिएको छ। यस्तै गरी आन्दोलनमा सहभागी नागरिकहरूको सुरक्षा सुनिश्चित गरिने नेपाली नागरिकता वितरण प्रक्रियाको छानबिन गरी विदेशी नागरिकसँग सम्बन्धित विषयमा कुरा कानूनी प्रक्रिया अघि बढ़ाउन तथा मदरसा मस्जिद वा अन्य धार्मिक संस्थामा प्राप्त हुने विभिन्न स्रोतको आर्थिक अनुगमन गरिने धार्मिक संस्थामा आउने आर्थिक स्रोतको पारदर्शिता कायम गर्न र आवश्यक परे नियमन तथा कार्यवाही प्रक्रिया अगाडि बढ़ाउने सहमति भएको छ। वार्तामा गृहमन्त्री गुरूङ, मध्य प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, मध्य प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराई, गृह संचार तथा कानून मन्त्री फकीरा महतो, प्रतिनिधि सभा सदस्य मनुष्य झा, जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाह तथा हिन्दू सम्राट सेना लगायतका हिन्दूवादी संगठनका प्रतिनिधि लगायत सहभागी रहेका थिए।
0: पर्वतारोही निर्मल पूर्जा निम्स्ताई तथा आरोहण टोलीका सदस्यहरूको निधनको शोकमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका तीनले शोक विदा घोषणा गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाले दिवंगत आरोहीहरूप्रति श्रद्धांजली अर्पण तथा सम्मान प्रकट गर्दै भोलि सोमबार शोक विदा दिने घोषणा गरेको हो। गाउँपालिकाले सम्पूर्ण नागरिकलाई दिवंगत पर्वतारोहीप्रति श्रद्धांजली अर्पण गर्न तथा शोकको घड़ीमा एकताबद्ध हुन आग्रह गरेको छ। पूर्जाको असामयिक निधनले नेपाल मात्र होइन विश्व पर्वतारोहण समुदायलाई नै अपूरणीय क्षति पुगेको गाउँपालिकाले जनाएको छ। 25 जुलाई 1983 म्याग्दीको दानागाउँमा जन्मिएका निर्मल पूर्जाको बाल्यकाल चितवनमा बितेको थियो। निर्मल पूर्जा सहित 6 नेपाली आरोहीका साथै 10 जनाको पाकिस्तानको ब्रोडपिक आरोहणका क्रममा बिहिबार हिउँ परिउमा परेर निधन भएको हो। यसैबीच प्रतिनिधि सभा सदस्य एवं आरोही मिङमा डेभिड शेर्पाले आरोहीको शव सुरक्षित रूपमा नेपाल ल्याउने प्रयास जारी रहेको जानकारी दिनुभएको छ। दुर्घटनास्थलबाट जापानी क्याम्पसम्म शव बोकेर ल्याउने र त्यहाँबाट हेलिकप्टर मार्फत सुरक्षित रूपमा ल्याउने तयारी भइरहेको उहाँले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको हो।
1: कुवेतमा मिसाइल आक्रमणमा परिमृत्यु भएका 44 वर्षीय नेपाली कामदार सोम कुमार तामाङको शव नेपाल ल्याइ पुर्याइएको छ। तेह्रथुम जिल्ला निवासी तामाङको शव गैराती कुवेत एयरवेजको उडान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइ पुर्याइएको हो। सन् 2022 खाड़ी राष्ट्र कुवेतमा चालकका रूपमा कार्यरत तामाङको गत बिहिबार उत्तरी कुवेतमा रहेको एक चिनिया कम्पनीको भवनमा इरानी मिसाइल आक्रमणमा परिमृत्यु भएको थियो। कुवेत स्थित नेपाली दूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी शव नेपाल पठाएको हो। पश्चिम एसियामा चर्किएको द्वन्द्वमा ज्ञान गुमाउने सोमबहादुर दोस्रो नेपाली कामदार हुन् यसअघि युएईमा गोर्खाका दिवस श्रेष्ठको मृत्यु भएको थियो।
0: नवलपरासी पश्चिमको पालीनन्दन गाउँपालिका 2 हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। पछाडि सवार 2 जना घाइते भएका छन्। दुर्घटनामा घाइते मोटरसाइकल चालक भारतको कुशीनगर जिल्ला रामकोला गाउँ मा घर भएका 25 वर्षीय विजय चौहानको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकलका पछाडि सवार भारत घर भएका 23 वर्षीय सतीश कुमार चमार र रूपन्देहीको बुटौल उपमहानगरपालिका 3 बस्ने 36 वर्षीय कमल राणाको उपचार भइरहेको प्रहरीले जनाएको छ। भारतीय नम्बर प्लेटको UP57BP4162 नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिएको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-7024 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार काठमाडौँको गोकर्णेश्वर नगरपालिका पाँच गोठाटार स्थित पहिलो पुल नजिकै गैराती भीषण आग लागि भएको छ। रविन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम र सटरहरूमा विद्युत सट भए आग लागि भएको हो। प्रहरीका अनुसार राति 9:15 बजेतिर शुरू भएको आगलागि 11 बजे मात्रै पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगो निभाउने क्रममा एकजना घाइते भएका छन्। गोठाटारका 37 वर्षीय नरेश थापा घाइते भएका हुन्। उनलाई टहराको जस्ता पाता खसेर लाग्दा घाइते भएको प्रहरीको भनाइ छ। आगलागीबाट 14 वटा व्यवसाय सञ्चालनमा रहेका सटरहरूमा क्षति पुगेको छ। क्षतिको पूर्ण विवरण अझै आउन बाँकी छ। आगो 9 वटा दमकल र 3 वटा पानी ट्याङ्करको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका प्रहरी वृद्ध बौद्धले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकाले पुनः आक्रमण गरे खाड़ी क्षेत्रका अन्य देशका ऊर्जा संरचनामाथि पनि जवाफी हमला गर्ने चेतावनी दिएको छ। इरानी विदेश मन्त्री अब्बास अराघसीले टर्की, पाकिस्तान र साउदी अरेबियाका उच्च अधिकारीहरूसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गर्दै अमेरिकाले कुनै पनि सैनिक कदम चाले त्यसको निर्णायक जवाफ दिने चेतावनी दिनुभएको हो। अराघसीले पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल आसिन मुनिर, साउदीका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान र टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा अमेरिकाले थप आक्रमण गरे त्यसले क्षेत्रीय अस्थिरता बढ़ाउने चेतावनी दिनुभएको छ। यसैबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद निकट संचार माध्यम नूर न्यूजले अमेरिकाले इरानको ऊर्जा पूर्वाधारमा आक्रमण गरी साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार तथा इस्रायलका तेल तथा ग्यास क्षेत्रलाई निशाना बनाइने चेतावनी दिएको छ।
1: यसैबीच अमेरिकाले पश्चिम एसियामा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन तयार भएर बस्न सल्लाह दिएको छ। बगदाद स्थित अमेरिकी दूतावास र इराकको एरबिलमा रहेको अमेरिकी वाणिज्य दूतावासले सुरक्षा सतर्कता जारी गर्दै त्यस क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई त्यो ठाउँ छाड्न तयार रहन भनेका हुन्। अमेरिकी दूतावासले एक्समा विज्ञप्ति जारी गर्दै यस क्षेत्रमा सुरक्षा अवस्था जटिल छ र यो अझ बिग्रिने सम्भावना रहेको बताएको छ। यसैकि अमेरिकी संचार माध्यमले अमेरिका र इजरायलले यस हप्ता इरानको ऊर्जा पूर्वाधारमा आक्रमण गर्ने तयारी गरिरहेको उल्लेख गरेका थिए। बीबीसी अरबीका अनुसार कायरो लगायत यस क्षेत्रका धेरै शहरमा रहेका अमेरिकी दूतावासहरूले पनि आफ्ना नागरिकहरूलाई त्यहाँबाट बाहिरिन तयार रहन भनेका छन्। जोर्डनको राजधानी अम्मान र जेरुसलममा रहेका अमेरिकी दूतावासहरूले पनि त्यस्तै सुरक्षा सतर्कता जारी गरेका छन्।
0: अब खेल समाचार। नेपालको साफ च्याम्पियनशीप यात्रा अनिलमा परेको छ। फिफाको निलम्बनमा परेको नेपाल साफ च्याम्पियनशीपको ड्रमा नहटाएपछि प्रतियोगिता खेल्ने विषय अनिश्चित बनेको हो। आगामी नोभेम्बरमा बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनशीपका लागि दक्षिण एसियाली फुटबल महासंघले हिजो गरेको ड्र सार्वजनिकमा नेपाल सहभागी नै हुन पाएन। यद्यपि नेपालको निलम्बन फुकुवा भएमा भने खेल्न पाउने उक्त कार्यक्रममा जनाइएको छ। साफले आगामी सेप्टेम्बर 30 फिफा निलम्बन फुकुवा भएमा नेपालले समूह एमा रहेर साफ च्याम्पियनशीप प्रतियोगिता खेल्न पाउने जनाएको छ। भूटानमा हिजो सम्पन्न टाइसी ड्रमा समूह एमा बंगलादेश, श्रीलंका र भूटान परेका छन्। त्यसै गरी समूह बीमा भारत, मालदिव्स र पाकिस्तान छन्। साफ च्याम्पियनशीप प्रतियोगिता आगामी नोभेम्बर 4-17 बंगलादेशमा हुनेछ। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सुनसरी तथा मधेसका जिल्लाको कर्फ्यू र निषेधाज्ञा थप खुकुलो पारिँदै गृहमन्त्री गुरूङ र धार्मिक संगठनबीच हिन्दू राष्ट्र सहितका विषयमा छलफल गर्ने सहमति।
0: निम्स्ताई लगायत आरोहीको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दियो शोकविदा। आरोहीहरूको शव सुरक्षित रूपमा नेपाल ल्याउने तयारी भइरहेको सांसद शेर्पाद्वारा जानकारी।
1: कुवेतमा इरानी आक्रमणमा मारिएका सोम तामाङको शव नेपाल ल्याइयो। नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु।
0: अमेरिकाले आक्रमण गरे शक्तिशाली जवाब दिने इरानको चेतावनी। आफ्नो नागरिकलाई पश्चिम एसिया छोड्न तयार रहन अमेरिकाको निर्देशन।
1: र फिफाको निलम्बनका कारण नेपालको साफ च्याम्पियनशीप यात्रा अन्यलमा।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
7: दिनेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ, विश्वासिलो सुनसादी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
10: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9807172।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
12: म्याडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
11: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
12: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
13: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित। यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
12: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
13: छुटका दायराहरू:
12: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
13: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
12: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
13: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 9850602065 र 9048064145।
12: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
13: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
12: हाम्रा सेवाहरू: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
13: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
12: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा।
14: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
15: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
14: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
15: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644।
14: बीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर, सुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
16: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस शोरूम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
4: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98-60-73-73-10 र 98-261-53-507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकी गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
1: मोबाइल 98-058-35537 र 98-066-15-899।
5: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घर
9: आकाशकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार।

0: साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
1: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किसान तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 064-214-634
3: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
4: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
3: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
5: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065-414-236, मोबाइल 98-560-78-302 र 98-460-78-302।
7: फुक्कै खाए साह्रै मिठो, पकाए त अस्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन अपवाक्कै।
8: यो हो बोनस चाउचाउ।

0: यसमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7-13 प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560-2279।
2: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको? यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हौ सम्धी।
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
1: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028-28810, 98028-28811 र 98028-28816।
4: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन के आवाज।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 571 240
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
3: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
4: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
3: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
5: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुस् हो
6: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
5: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
6: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
5: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 98-560-23-420 98-041-54-674 र 98-460-23-420
7: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
8: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ त्यही जाने हो म त
9: हजुर, दशकौं देखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
10: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: जुत्ता, चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
12: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: तिमी ब्लाइन्ड नेल र धनीलाई तेल दिएको छौ भने ठोक गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आकल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आम्ने सामने भएर वार गर। अरे, एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार।

हेलो दर्शक नमस्ते नमस्कार स्वागत छ प्रोग्राम फिल्मी संसारमा तपाईले हामीलाई रेडियो टोपाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै सुन्न सक्नुहुनेछ भने श्रोत साथी म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ रहेको छु यहाँहरूसँग ठिक एक बजीदेखि दुई बजीको टाइम सेकसम्म साथमा रहनेछु भन्ने श्रोत साथी हामी आउने गर्दछौ हप्ताको छ दिन फरक बार फरक श्रृंखलाको साथमा र त्यसै गरी फरक फरक श्रृंखलाको साथमा आउँदै गर्दा आजको एपिसोडमा रहेर सन्डेको दिनमा रहेर हामीहरू फिल्मी इन्फर्मेसन अनि मुभी सङहरूलाई कार्यक्रममा स्थान दिइनेछौ त्यसै गरी भर्खरै मात्र रिलिज हुन रहेको नयाँ नयाँ मुभीहरू सम्बन्धी हामी इन्फर्मेसनहरू यहाँलाई दिनेछौ मुभी सम्बन्धी केही जानकारीहरू यहाँलाई दिनेछौ भने सँगसँगै कार्यक्रममा मुभी सम्बन्धी गीतहरू पनि यहाँलाई कार्यक्रममा सुनाउनेछौ र त्यसै गरी श्रोता साथी कार्यक्रमको ओपनिङ स्वरूप निकै नै सुमधुर सङलाई राख्नतर्फतिर लागिरहेको छु जुन चाहिँ हालसालै मात्र रिलिज हुन रहेको बेहुली मुभीबाट रहेको सुमधुर सङ रहेको छ गीतको टाइटल रहेको छ दिलमा ठाउँ छ निकै नै ट्रेनिङ सङ पनि रहेको छ जसमा आवाज रहेको छ अन्जु पन्त प्रशान्त सेवाकोटी र रवि वारको भने सिगान होला यो निकै नै रमाइलो सङलाई है त

हजुरको साथ दिलमा ठाउँ छ टाइटलमा सजिएको यो निकै नै सुमधुर रमाइलो सङ्गलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। त्यसै गरी बेहुली टाइटलमा सजिएको मुभीबाट रहेको छ, जसमा चाहिँ डाइरेक्टर हुनुहुन्छ शासन कन्देल। यहाँले चाहिँ अब आउने भदौ 26 गते चाहिँ यहाँले चाहिँ सिनेमा हलमा गएर चाहिँ यो मुभी चाहिँ यहाँले हेर्न सक्नुहुनेछ। त्यसै गरी रिलिज हुनलाई रहेको पनि केही दिन बाँकी छ भने यहाँले चाहिँ हलमा गएर पनि यो मुभी चाहिँ देख्न सक्नुहुनेछ। त्यसै गरी श्रोता साथी अहिलेको लागि भने प्रोग्राम फेरि पनि अर्को सुमधुर सङ्गलाई राख्नतर्फतिर लागिरहेको छु। निकै नै चर्चित भाका सङ्ग पनि रहेको छ, जुनी जालाई टाइटलमा सजिएको सुमधुर सङ्ग रहेको छ, पेन्सन पट्टा मुभीबाट रहेको छ भने स्वीकार्नुहोला है त।

हजुर श्रोत साथीहरू, निकै नै सुमधुर सङ्गलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। जुनी जाला टाइटलमा सजिएको निकै नै रमाइलो सङ्ग रहेको थियो, पेन्सन पट्टा मुभीबाट रहेको सुमधुर सङ्ग रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीहरूले स्वीकार्नु भयो होला। र त्यसै गरी यो गीतमा आवाज रहेको ससरुण गुरूङ, राजबहादुर गुरूङ, उषा गुरूङ अनि प्रिया गुरूङको भने लिरिक्स रहेको छ हर्क साहको, र त्यसै गरी म्युजिक रहेको छ मनोज थापा मगरकोमा भने निकै नै रमाइलो सङ्ग रहेको छ। त्यसै यो मुभी चाहिँ रिलिज हुन लागिरहेको छ, भदौ 26 चाहिँ यो मुभी सिनेमा हलहरूमा रिलिज हुन लागिरहेको छ। यहाँले चाहिँ हलमा गएर पनि यो मुभी चाहिँ देख्न सक्नुहुनेछ भने श्रोता साथी, यो मिठो सँगसँगै कार्यक्रममा अर्को व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला भएको छ भने विश्राम जानु अघि चाहिँ कार्यक्रममा फेरि पनि अर्को सुमधुर सङ्गलाई राख्नतर्फ अतिर लागिरहेको छु। जात्रे जात्रा मुभीबाट रहेको माया पिरिङ सङ्गलाई राख्नतर्फतिर लागिरहेको छु। यो सुमधुर सङ्गलाई राख्दै जाँदैछु कार्यक्रमको पहिलो व्यावसायिक विश्रामतर्फ भने त्यति बेलासम्म भने हामीलाई सुन्दै गर्नुहोला। हाई

0: This is Radio Dhor Barahi, 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
2: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163
6: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
0: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
6: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
7: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9850-32475 र 9801-32475
8: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
9: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
8: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
9: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
10: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
8: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै
10: प्रोप्राइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9468383522
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
2: ओके ल डन।
11: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
2: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9906613195 र 9847-15368।
13: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
9: हजुर श्रोता साथीहरू, केही छिनको विश्राम लगतै फेरि पनि प्रोग्राम फिल्मी संसारमा यहाँहरू सम्पूर्ण श्रोता साथीलाई पुनः स्वागत गर्दछु भन्ने श्रोता साथी म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ त रहेको हुनेछु र यहाँहरूसँग अब ठिक 2 बजेको टाइम सेक्सनमा हामी साथमा रहनेछौ भन्ने श्रोता साथी, आजको एपिसोडमा रहेर हामीहरू फिल्म इन्फर्मेसन अनि मूवी सङ्गहरूलाई कार्यक्रम स्थान दिनेछौ। मूवी सम्बन्धी चाहिँ केही छोटो मिठो जानकारीहरू यहाँलाई सुनाउनेछौ र मूवीको सङ्गहरू पनि यहाँलाई कार्यक्रममा सुनाउनेछौ भन्ने श्रोता साथी हामीलाई अन्तिमसम्म सुनेर साथ होला र यहाँले हामीहरूलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhorbarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि यहाँले हामीलाई विश्वभरिकै साथ रहेर हामीलाई सुन्न सक्नुहुनेछ भने श्रोता साथी, अहिलेको लागि भन्ने प्रोग्राममा फेरि पनि आउँछ अर्को सुमधुर सङलाई राख्नतर्फतिर लागिरहेको छु। ड्रिम्स मुभीबाट रहेको म के भन्नु टाइटलमा सजिएको निकै नै सुमधुर सङ रहेको छ, जसमा आवाज रहेको छ हेर्कुलेस बस्नेत अनि सोमिया बरालीको भने स्वीकार्नु होला है त।

0: हजुर साथी, म के भन्नु, टाइटलमा सोचेको यो निकै सुमधुर सङ्ग पनि कार्यक्रम स्थान दिइसकेको छु। ड्रिम्स मुभीबाट रहेको चाहिँ सङ्ग रहेको थियो भने यहाँहरू सम्पूर्णले पनि कार्यक्रममा स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोत साथी, अहिलेको लागि भने फेरि पनि प्रोग्राममा अर्को सुमधुर सङ्गलाई राख्नतर्फतिर लागिरहेको छु भने, अहिलेको लागि भने एउटा रमाइलो सङ्गलाई राख्नतर्फतिर लागिरहेको छु। यहाँहरूले पनि कार्यक्रममा सायद बाहिर कतै पनि सुनिरहनु भएको गीत चाहिँ छ होला, अनि किन चर्चित सङ्ग पनि रहेको छ र गीतको टाइटल रहेको छ आई एम सरी। त्यसै गरी फाटेको जुत्ता मुभीबाट रहेको निकै नै रमाइलो सङ्ग रहेको छ, स्वीकार्नु होला है त।
1: स्टाइल त ब्लास्टिङ मारेलु हो, दुचारी बिकाली खुवाले बुका। अरे अरे ए ए जिगर पलाट

हजुर सुन्नु साथी, आई एम भेरी सरी टाइटलमा सजिएको यो निकै नै मधुर सङलाई पनि कार्यक्रम स्थान दिइसकेको छु। फाटेको जुत्ता मुभीबाट रहेको चाहिँ निकै नै रमाइलो सङ चाहिँ रहेको थियो र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पनि कार्यक्रममा स्वीकार्नु भयो नै होला यो निकै नै रमाइलो सङलाई भने। त्यसै गरी श्रोता साथी, कार्यक्रममा स्थान दिइसकेको छु रमाइलो सङलाई भने अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि एउटा अर्को यसै गरी नै मधुर सङलाई राख्नतर्फतिर लागिरहेको छु र सेन्टी भाइरस मुभी रहेको फन फनी टाइटलमा सजिएको निकै नै सुमधुर सङ रहेको छ, स्वीकार्नु होला है त।

हजुर श्रोता साथी, फन फनी टाइटलमा सजिएको यो निकै नै रमाइलो सङलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र सेन्टी भाइरस मुभीबाट रहेको निकै नै रमाइलो सङ रहेको छ, जसमा आवाज रहेको छ मेरिना राई अनि काली प्रसाद बास्कोटाको भने म्युजिक रहेको छ शंकर थापा स्माइलकोमा र संगीत सजिएको छ लिरिक्स रहेको छ डीबी खनालकोमा भने निकै नै रमाइलो सङलाई कार्यक्रममा स्थान दिइसकेको छु। र त्यसै गरी अहिलेको लागि भने चाहिँ श्रोता साथी फेरि पनि अर्को विज्ञापनतर्फ जानुपर्ने बेला हाम्रो सकेको छ र विज्ञापनमा जानु पूर्व चाहिँ कार्यक्रममा के यो माया हो टाइटलमा सजिएको यो सुमधुर सङ राखिरहेको छु जेरी मुभीबाट रहेको सङ रहेको छ भने स्वीकार्नुहोला यो सङलाई भन्दै हामी आउने गर्दछौ फेरि पनि है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414000008

0: Connect your dream. Connect your future. Stay. Connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora Wat in Department Bowen Sunday Mobile Antanabe Pasati Bottis Charti Tiranabe Ro Antanabe Pasati Otis Shunya Tirata.
2: सुबर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to Learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyan Marga, Nadipur. Pokhara 3 Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: Everybody. तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
6: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
5: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्पो सोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
6: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौंडा
3: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9845610950
8: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

हजुर त्यो साथीहरू केही छिटो विश्राम लगाउँदै फेरि पनि प्रोग्राम सुन्ने संसारमा यहाँहरू सम्पूर्ण साथीहरूलाई प्रोग्राममा स्वागत गर्दछ। भन्ने श्रोता साथी यहाँहरू पक्कै पनि सम्पूर्ण श्रोता साथीहरूले हामीलाई फेरि पठाउने भएको छ होला भने तपाईँले रेडियो www.radiotour.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिको साथ हामीलाई सुन्न सक्नुहुनेछ। भन्ने श्रोता साथी हामी आउने गर्दछौँ हप्ताको छ दिन फरक बार फरक श्रृङ्खलाको साथमा। भने श्रोता साथी सन्डेको एपिसोडमा रहेर हामी फिल्मी इन्फर्मेसन अनि फिल्मी सङ्गहरूलाई कार्यक्रम स्थान दिनेछौँ, मुभी सङ्गहरूलाई कार्यक्रम स्थान दिन्छौँ भने मन्डेको एपिसोडमा रहेर हिट आइटम मुभी सङ्गलाई कार्यक्रम स्थान दिन्छौँ अनि मोस्ट भ्युज सङ्गहरूलाई कार्यक्रम स्थान दिन्छौँ भने ट्युजडेमा रहेर न्यू मुभी ट्रेलर अनि टिजरहरू चाहिँ कार्यक्रम स्थान दिनेछौँ र वेन्सडेमा रहेर न्यू नेपाली मुभी सङ्गलाई कार्यक्रम स्थान दिन्छौँ भने त्यसै गरी थर्सडेको एपिसोडमा रहेर ओल्ड नेपाली मुभी सङ्गलाई कार्यक्रम स्थान दिन्छौँ र अन्तिममा फ्राइडेको एपिसोडमा रहेर फिल्मी क्वेसन्स अनि यहाँले चाहिँ कल गर्न सक्नुहुनेछ 0564 40 40 00 बाटो भएर मुभी सम्बन्धी क्वेसनहरू यहाँले गर्न सक्नुहुनेछ। मुभी सम्बन्धी चाहिँ थप जानकारीहरू चाहिँ यहाँले चाहिएमा हामीलाई कल गर्न सक्नुहुनेछ भन्ने श्रोता साथी। त्यसै गरी आजको एपिसोडमा रहेर हामीहरूले फिल्मी इन्फर्मेसन अनि मुभी सङ्गहरूलाई कार्यक्रम स्थान दियौं र पक्कै पनि सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर सङ्गहरूलाई सुनेर मनोरञ्जन लिनुभयो होला, अन्तिमसम्म सुनेर पनि साथ दिनुभयो होला भने अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौँ। कार्यक्रमको निश्चित समय पनि सकिने बेला भइसकेको छ भने श्रोता साथी जाँदा जाँदै प्रोग्राममा फेरि पनि एउटा अर्को रमाइलो सङ्गलाई राख्नतर्फतिर लागिरहेको छु। पछिल्लो समय निकै नै ट्रेनिङ सङ्ग पनि रहेको थियो, निकै नै प्रचलित सङ्ग पनि रहेको छ भने गीतको टाइटल रहेको छ काफले, उनको स्विचर मुभीबाट रहेको सुमधुर सङ्ग रहेको छ। यो सङ्गलाई राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत श्रीया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैदा।

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा ए दीपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
8: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846065999 छ।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
11: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।
13: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
14: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
13: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
14: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
15: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
16: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
6: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
15: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9046061620।
17: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
18: अनि बिचमा नझर्ने।
17: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
18: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
19: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोल फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
7: बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165953001।
20: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
21: धोरबाराही हाइलाइट्सको साथमा
22: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
21: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461549304।
23: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। गृहमन्त्री सुधन गुरूङले अब कुनै पनि प्रकारको द्वन्द हुन नहुने र सबै मिलेर बस्नुपर्नेमा जोड़ दिनुभएको छ। धनुषामा हिन्दूवादी संगठन लगायतका आन्दोलनकारी पक्षसँगको छलफल पछाडि संचारकर्मीहरूसँग उहाँले सबै नागरिक आपसी मेलमिलाप गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नु सबैको साझा दायित्व रहेको समेत बताउनु भएको छ। गृहमन्त्री गुरूङले देशको शान्ति सुरक्षा र एकतालाई मजबूत बनाउन सबै पक्ष मिल्नुको विकल्प नभएको दोहोर्याउनुभयो। उहाँले पछिल्लो समय देखिएको विवादलाई संवादका माध्यमबाट समाधान गर्दै अगाडि बढ़न सरकारवाला सबै पक्षलाई आग्रह समेत गर्नुभएको छ। गृहमन्त्री गुरूङ सहितको सरकारी वार्ता टोली र संगठनका प्रतिनिधि बीच 13 बजे सहमति भएको छ। सुनसरीको देवानगंज 3 कप्तानगंजमा गएको आइतबार राति युवाहरूको समूहबीच भएको घटनापछि अशान्त बनेको तराई मधेसको जनजीवन विस्तारै लयमा फर्कन थालेको छ। सरकार, विपक्षी दल, नागरिक समाज, सामाजिक संघ संस्था, विभिन्न धर्मका गुरू र स्थानीय समुदायको सर्वपक्षीय पहल पछाडि झण्डै 1 हप्ता पछाडि तनाव कम हुँदै गएको छ। सुनसरी, सिराहा, सप्तरी, धनुषा, पर्सा लगायतका ठाउँमा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको छ भने ठाउँ ठाउँमा सद्भाव र्याली र आपसी सम्वादले निरन्तरता पाएको छ। आज सुनसरी र सप्तरी लगायतका विभिन्न ठाउँमा सद्भाव र्याली निकालिएको छ। जिल्ला प्रशासन कार्यालय सिराहाले गोलबजारमा कर्फ्यू आदेश आज बेलुका 7 बजेसम्मका लागि खुकुलो बनाएको छ। संयुक्त हिन्दू मोर्चा र सरकार बीचमा पुनर्वार्ता भएको छ। गृहमन्त्री सुधन गुरूङ आज जनकपुर स्थित यात्री निवासमा बसेको वार्तामा पुनः मौखिक सहमति भएको हो। पुनः केही बुदा थपेर 18 बुदा पुर्याइएको बताइएको छ। मागपत्र गृहमन्त्री गुरूङलाई मोर्चाको तर्फबाट पेश गरिएको छ। यद्यपि शनिबार राति भएको वार्तामा 13 बुदामा स्पष्ट पार्ने काम वार्ताबाट भएको धनुषाका प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद लुइटेलले बताउनुभयो। हिजोको विषयमा केही अस्पष्ट लेटरप्याडमा हस्ताक्षरको कुरामा अस्पष्ट रहेको कुराहरू उहाँहरूले राख्नुभयो। उहाँले भन्नुभयो, गृहमन्त्रीजीले आफ्नो कुरा राखेर वार्ता टुंगियो। यो वार्ता 13 बुदामा क्लियरिटी हो। मीडियामा जुन कुराहरू आएको छ यसबारे गृहमन्त्रीज्यूले स्पष्ट पार्नुभयो। उहाँहरू स्पष्ट हुनुभएको छ, आन्दोलनको कार्यक्रम फिर्ता लिनुभएको छ। हिन्दू सम्राट सेनाका केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले केही केही कुराहरू सच्याएको बताउनुभयो। वार्ता सकिएपछि संचारकर्मीको जिज्ञासामा उहाँले केही कुराहरू सच्याइएको छ। मागहरू सम्बोधन गर्ने गृहमन्त्रीले आश्वासन दिनुभएको छ। अब गृहमन्त्रीले कहीँ कतै पनि गोली हान्न सक्नुहुन्न भनेर प्रतिबद्धता गर्नुभएको छ। शनिबार राति गृहमन्त्रीलाई पेश गरिएको 13 बुधी मागपत्रमा भने पहिलो नम्बरमा हिन्दू राष्ट्र कायम गर्ने र अन्तिममा आन्दोलनको कार्यक्रम फिर्ता लिने लगायतको मुद्दा उल्लेख गरिएको थियो। नेपाली कंग्रेसको संस्थापन हितर समूहले यही साउनको 29 गतेदेखि 31 गतेसम्म काठमाण्डुमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय सहित 551 सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकत्वमा गठन गरिएको समितिले पार्टीको सांगठनिक सुदृढीकरण, नीतिगत बहस र आउँदो महाधिवेशनको तयारीमा केन्द्रित रहेर 16 उपसमिति बनाएको छ। संस्थापन हितर समूहले आफ्नो संगठनात्मक गतिविधिलाई तीव्र बनाएसँगै पार्टी विभाजनको संघारमा पुगेको विश्लेषण गरिएको छ। काठमाण्डुको चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा हिजो शनिबार पत्रकार सम्मेलन गरेर प्रचार प्रसार समिति संयोजक मेन विश्वकर्माले राष्ट्रिय भेलाको तयारीका लागि मूल आयोजक समिति सहित विभिन्न समिति गठन गरेको जानकारी दिनुभयो। डाक्टर कोइरालाले देशको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्न लागि दावी गर्नुभएको छ। तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा र तत्कालीन केन्द्रीय सदस्य डाक्टर आरजू राणा देउवामाथि भएको भदौको 23 र 24 गतिको नवयुवा आन्दोलनका क्रममा भएको आक्रमण र पार्टी कार्यालयमा भएको तोडफोडबाट उत्पन्न अवस्थाको स्मरण सहित उहाँले यस्तो संकटका बेला एकताको आवश्यकता भए पनि त्यस्तो हुन नसकेको बताउनु भएको छ। कृतिमानी पर्वतारोही निर्मल पूर्जा नेम्स दाईको निधनमा मेग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाले शोक विदा दिने निर्णय गरेको छ। अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर 3 दानामा जन्मिनुभएका पूर्जाको निधनमा भोलि सोमबारका लागि शोक विदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ। अध्यक्ष भरत कुमार पुनले निकाल्नुभएको विज्ञप्तिमा पाकिस्तानको ब्रेड पिक हिमाल आरोहणका क्रममा निर्मल पूर्जा सहित उहाँको टोलीका सदस्यहरूको निधन भएकोमा दुःख व्यक्त गरिएको छ। आइतबार बेलुका आएको हिम पहिरोमा परेर 6 नेपाली सहित 10 ज्यान गएको थियो। ₹100 भन्दा बढ़ीको सामान वा सेवा खरिद गर्दा बिल लिएर लटरी मार्फत उपहार पाउने सरकारी योजना शुरू भएको छ। सरकारले हिजोबाट करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 कार्यान्वयनमा ल्याउँदै दैनिक 1,00,000 र हरेक 15 दिनमा 10,00,000 रूपैयाँ नगद पुरस्कार दिने व्यवस्था शुरू गरेको हो। आन्तरिक राजस्व विभागले यही साउनको 1 गतिदेखि जारी गरेका योग्य कर विजयका आधारमा उपभोक्ताले उपहार जित्न सक्ने व्यवस्था गर्दै कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। विभागले हिजो सार्वजनिक सूचना निकालेर नगद भुक्तानी गरेर आफ्नै प्रयोजनका लागि नेपालभित्र एक पटकमा 100 भन्दा बढ़ी मूल्यका वस्तु वा सेवा खरिद गरेर कर विजयक लिएका अन्तिम उपभोक्ताले विभागको वेबसाइटमा खरिद विवरण प्रविष्ट गरेर कार्यक्रममा सहभागी हुन सक्ने जनाएको छ। करदाता प्रोत्साहन उपहार कार्यक्रमका लागि छुट्टै अनलाइन पोर्टल समेत संचालनमा ल्याइएको छ। उपभोक्ताले वस्तु वा सेवा खरिद गर्दा प्राप्त कर विजयक दर्ता गरेर पुरस्कार कुपन प्राप्त गर्न सक्नेछन्। वेबसाइटमा विवरण प्रविष्ट गरेपछि उपहार कुपन स्वत उत्पन्न हुनेछ। कुपनमा रहेको नम्बर लकी ड्रमा समावेश हुनेछ। विजेता घोषित भएका सम्बन्धित बिलको फोटो र आवश्यक विवरण पेश गरेर पुरस्कार दावी गर्न सकिने व्यवस्था गरिएको छ। यस्तै नगद र विद्युतीय भुक्तानीका लागि फरक व्यवस्था गरिएको छ। नगदमा भुक्तानी गरेर खरिद गर्ने उपभोक्ताले बिल नम्बर, विक्रेताको प्यान नम्बर, बिल मिति, कुल रकम तथा आफ्नो नाम, मोबाइल नम्बर र ठेगाना प्रविष्ट गरी बिल दर्ता गर्नुपर्नेछ। तर क्यूआर कोड वा कार्ड मार्फत गरिएको विद्युतीय भुक्तानी स्वत प्रणालीमा समावेश हुने भएकाले छुट्टै विवरण भर्न नपर्ने जनाइएको छ। स्याङ्जाको वालिङमा मगर ढुट भाषाको अक्खा लिपिमा आधारित पुस्तक आखर हिल्ला सार्वजनिक भएको छ। युवा लेखक जीवी राणा र सावित्र थापाले लेखेको यो कृतिको शनिबार लोकार्पण गरिएको छ। नेपाल मगर संघ स्याङ्जाले वालिङ बहुमुखी क्याम्पसको सभाकक्षमा यस कार्यक्रमको आयोजना गरेको थियो। समारोहमा पुस्तकको लोकार्पणसँगै विमर्श समेत गरियो। नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष हर्क आले मगरले कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै पुस्तकको लोकार्पण गर्नुभएको थियो। पुस्तकको लोकार्पण नेपाली लेखक संघका केन्द्रीय सचिव मिलन समेत र नेपाल मगर लेखक संघका केन्द्रीय उपाध्यक्ष रूद्र श्रीस मगरले गर्नुभयो। यस्तै प्रगतिशील लेखक संघ स्याङ्जाका अध्यक्ष अनन्त अर्याल र नेपाल मगर संघकी केन्द्रीय सदस्य गीता रखाली मगरले पनि संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभएको छ। लोकार्पण पछाडि वक्ताहरूले कृति र लेखकको लेखनीमाथि समीक्षात्मक टिप्पणी गर्नुभयो। अन्तत अर्याल मिलन समेत गीता रखाली मगर र रुद्र श्रेष मगरले पुस्तकबारे आफ्नो समीक्षात्मक प्रस्तुति राख्नु भएको थियो। अमेरिकाले पर्यटक तथा व्यावसायिक भिजाका लागि आवेदन गर्दा धरोटी बुझाउनु पर्ने एउटा कार्यक्रमलाई स्थायी बनाउँदै त्यसका लागि बुझाउनु पर्ने धरोटी रकमलाई बढ़ाएर $20,000 अर्थात 30,41,000 नेपाली रूपैयाँ भन्दा धेरै पुर्याएको छ। अमेरिकी विदेश मन्त्रालयले नेपालसहित विभिन्न 50 देशलाई भिजा बन्द बुझाउनु पर्ने सूचीमा राखेको छ। नयाँ व्यवस्था अनुसार नेपाल बंगलादेश र भूटान सहित 50 देशका नागरिकले अमेरिका B1 अर्थात व्यावसायिक र B2 अर्थात पर्यटक भिजाका लागि आवेदन दिँदा यो धरोटी राख्नुपर्ने भएको हो। एक वर्षको समीक्षा पछाडि यो कार्यक्रम प्रभावकारी देखिएकाले स्थायी रूपमा बनाउने निर्णय भएको अमेरिकी फेडरल रजिस्टरमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ। यसअगाडि परीक्षण कार्यक्रम अन्तर्गत 5,000 10,000 र $15,000 बन्द राख्ने व्यवस्था थियो। अब भने $5,000 विकल्प अटाइएको छ भने अधिकतम रकम $20,000 पुर्याइएको छ। अब बन्द रकम $10,000 वा $20,000 मात्र हुनेछ। नयाँ नियमअनुसार सम्बन्धित देशका नागरिकले भिजा अन्तर्वार्ता अघाडि नै बन्द रकम जम्मा गर्नुपर्नेछ। भिजा अस्वीकृत भयो भने रकम फिर्ता हुनेछ। भिजा स्वीकृत भएर अमेरिका पुगेपछि पनि यात्रुले भिजाका सबै नियम पालना गरेमा बन्द रकम फिर्ता पाइनेछ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गएको वर्ष अगस्तमा अवैध आप्रवासन नियन्त्रण गर्ने उद्देश्यले यो कार्यक्रम शुरू गरेको हो। स्याङ्जाको पुतली बजारमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश दिन र्याली आयोजना गरिएको छ। आइतबार आज बिहान पुतली बजार नगरपालिका एक स्थित रेडियो चोकबाट यो र्याली निकालिएको हो। यसको नेतृत्व लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय रेडियो स्याङ्जा र स्याङ्जा टेलिभिजनका कोषाध्यक्ष चन्द्रमणि पौडेलले गर्नुभयो। समाजमा शान्ति सद्भाव र आपसी सम्मान कायम राख्ने उद्देश्यले र्याली निकालिएको हो। र्यालीमा अन्दाजी 200 जनाको सहभागिता रहेको थियो। यसमा विभिन्न सामाजिक दल धार्मिक समुदाय र व्यावसायिक संघ संस्थाको उपस्थिति रहेको थियो। त्यस्तै संचारकर्मी नागरिक समाज र सर्वसाधारण नागरिक पनि कार्यक्रममा सहभागी भएका थिए। सहभागीहरूले राष्ट्रिय एकताको पक्षमा ऐक्यबद्धता जनाएका छन्। बिहान 8:30 रेडियो चोकबाट शुरू भएको र्यालीले नगरको विभिन्न क्षेत्रको परिक्रमा गरेको छ। यो हुलाक मार्ग चौकी बजार र रोड बैंक हुँदै अगाडि गएको थियो। बिहान 9:00 शहीद चोकमा पुगेर समापन भएको कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले पर्यटकको सुरक्षा तथा शान्ति सुरक्षाको व्यवस्थालाई थप प्रभावकारी बनाउन पर्यटकीय क्षेत्र लक्षित 2 दिने लामो पैदल गस्ती सम्पन्न गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साउनको 15 दिउँसो 4:00 प्रहरी नायब निरीक्षकको कमाण्डमा 15 प्रहरी टोली ब्यास नगरपालिका 3 दुर्गा मन्दिर माधीपुर ब्यास 5 चापाघाट हुँदै मानुकोटसम्म पैदल गस्तीका लागि परिचालित भएका थिए। टोलीले मानुकोट स्थित भ्यू टावर भवनमा रात्रिमा काम गरेको थियो। गस्तीको अनुगमन तथा प्रहरी टोलीको उत्प्रेरणा अभिवृद्धिका लागि प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा प्रहरी निरीक्षक अमृत लामिछानी सहित 7 अर्को टोली साउनको 16 बिहान 4:30 मानुकोटतर्फ प्रस्थान गरेको हो। दुवै टोली बिहान 8:15 मानुकोटबाट पैदल नै फर्किएर 11 जिल्ला प्रहरी कार्यालय तनहुँ आइपुगेका थिए। गस्तीका क्रममा प्रहरी टोलीले स्थानीय बासिन्दा आन्तरिक तथा बाह्य पर्यटकसँग सुरक्षा शान्ति व्यवस्था र पर्यटकीय क्षेत्रमा अपनाउनुपर्ने सावधानीका विषयमा अन्तर्क्रिया गरेर सुरक्षा सचेतना अभिवृद्धि गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन र चाँदीको भाउ घटेको छ। अस्ति शुक्रबार बढेको सुन र चाँदीको भाउ आज घटेको हो। सुन आज तोलामा 1,800 रूपियाँले घटेको छ। भाउ घटेर सुन तोलाको 2,83,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुन तोलामा 1,000 रूपियाँले बढेर तोलाको 2,85,000 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाउ पनि तोलामा 45 रूपियाँले घटेको छ। शुक्रबार तोलामा 50 रूपियाँले बढेर तोलाको 4,360 रूपियाँमा कारोबार भएको सुन चाँदी आज घटेर तोलाको 4,315 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। आज देशका थोरै ठाउँमा मुसल सम्भावना रहेको छ। अरू ठाउँमा पनि हल्का वर्षाको सम्भावना रहेकाले रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार मनसून सक्रिय रहेको र पानी पर्ने क्रम पनि बढ़ीसँगै आज काठमाडौँ उपत्यका सहित 37 जिल्लामा बाढ़ीको जोखिम रहेको छ। आज काठमाडौँ भक्तपुर ललितपुर सहित आसपासका जिल्ला काभ्री सिन्धुपाल्चोक रसुवा नुवाकोट र धादिङमा बाढ़ीको जोखिम रहेको छ। यस्तै तनहु कास्की पर्वत स्याङ्जा पाल्पा गुल्मी बागलुङ चितवन नवलपरासी गोर्खा मनाङ र मुस्ताङ लमजुङ नवलपरासी पश्चिम रूपन्देही लगायतका जिल्लामा ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले खोला तथा नदीको तटीय क्षेत्रमा आकस्मिक बाढ़ी आउन सक्ने भएकाले सावधानी अपनाउन पनि आग्रह गरेको छ। हवस् त विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको ध्वरवाही हेडलाइट आजका लागि सकिएको छ। 5 बजे हामी थप समाचारहरूसहित फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै अशोक विदा हुने आज्ञा चाहन्छु। रेडियो ध्वरवाही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
1: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो। फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
2: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि
24: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
25: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
24: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
26: यसैको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
27: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
26: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्ठिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
28: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ।
29: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
28: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 98171-16069, राजु विश्वकर्मा 98087-69142।
4: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
5: म्याडम, धूम्रपान भनेको के हो?
4: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
4: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
5: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
4: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
9: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
10: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
10: छुटका दायराहरू:
9: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
10: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
9: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
10: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9856062265 र 9848164145।
11: ए सबिना, यस्तो हतारमा कता हो?
12: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
11: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
13: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
14: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: सधै पसलबाट बोरा घिसारिया छ खाछ। कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल।
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेल।
0: सधै पसलबाट बोरा घिसारिया छ खाछ। कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए।

0: को स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98560 21692।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू:
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
3: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
3: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
4: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
3: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
4: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
3: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0665-93-369।
5: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
6: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
7: हजुर, सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
5: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
6: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैङ्कबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98560-57731, 98060-57731।
8: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
4: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
8: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
4: त्यसो भए कहाँ जाने त कान्छा?
8: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
4: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै

0: अनुभवी मेकानिक द्वारा मरमत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
2: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस।
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ। फोन 0665712446।
4: मम्मी भोक लाग्यो खाजा खाम न।
5: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
4: हस् मम्मी।
6: मैले सुने छोरी, ल जाम हिँड।
5: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
7: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
5: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
1: बीजी मोमो हाउस दुलेगौंडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
8: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त छन् कहाँ होला
9: ल। हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौंडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
8: हजुर, दुलेगौंडाकै पुरानो 34 सञ्चालित तामासँगै अन्य धातु पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस किनबेच र सार्टफेयर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौंडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0654141142, 9855213128, 9462614726।
9: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
10: ₹103.8 अन्तर्मनको आवाज।

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9800528 र 9840609246।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
4: स्टुडियो साइड अहिले दिउँसोको 3 बज्यो।
5: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
6: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुलुकमा कुनै पनि प्रकारको धार्मिक द्वन्द्व हुन नहुने गृहमन्त्री गुरूङको भनाई। राजविराज र बोधे बर्साइङमा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी।
0: देश र कंग्रेस जोड्ने अभियानद्वारा राष्ट्रिय एकता भेला आयोजना, जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्ने।
1: वैशाखदेखि हालसम्म विपदका विभिन्न घटनामा 196 जनाको मृत्यु, सर्पदंशबाट मात्रै 54 जनाले ज्यान गुमाए, 5,000 भन्दा बढ़ी परिवार प्रभावित।
0: इरान विरूद्धको आक्रमण रोकिएको ट्रम्पको घोषणा, शान्ति सम्झौतालाई अन्तिम रूप दिइएको दावी।
1: र पाकिस्तान र वेस्ट इण्डिज बीचको दोस्रो टेस्ट आजदेखि शुरू हुँदै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। गृहमन्त्री सुधन गुरूङले मुलुकमा अब कुनै पनि प्रकारको धार्मिक द्वन्द हुन नहुने बताउनु भएको छ। धनुषामा हिन्दू सम्राट सेना लगायतका आन्दोलनकारी पक्षसँगको छलफलपछि संचारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरूङले यस्तो बताउनु भएको हो। सबै नागरिक आपसी मेलमिलापका साथ बस्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। उहाँले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबैको साझा दायित्व भएको पनि बताउनुभयो। छलफलका क्रममा गृहमन्त्री गुरूङले देशको शान्ति र सुरक्षा र एकतालाई मजबूत बनाउन सबै पक्ष मिल्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो। गृहमन्त्रीले पछिल्लो समय देखिएका विवादहरूलाई संवादका माध्यमबाट समाधान गर्दै अघि बढ़न सरकारवालाहरूलाई आग्रह समेत गर्नुभएको छ।
1: जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका र बोधे बर्साइन नगरपालिकामा जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाद्वारा जारी सूचना अनुसार जिल्ला सुरक्षा समितिको आजको बैठकबाट उक्त स्थानमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो। दुवै नगरपालिकामा 5 भन्दा बढ़ी व्यक्ति भेला हुन, सभा जुलुस, धरना तथा प्रदर्शन गर्न नपाइने गरी अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू गरिएको जनाइएको छ। स्थानीय प्रशासन 2028 दफा 6(3)(क) बमोजिम जारी गरिएको निषेधाज्ञा उल्लंघन नगर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ। सूचना अनुसार राजविराज नगरपालिकामा पूर्वतर्फ खाँडो खोला, पश्चिमतर्फ हुलाकी राजमार्गको जमुनी थलही, उत्तरतर्फ रूपनी रोडको बसबिट्टी चोक र दक्षिणतर्फ कोशी पश्चिम मूल नहरसम्मको क्षेत्र निषेधाज्ञा तोकिएको छ। त्यस्तै बोधे वर्षाई नगरपालिकामा पूर्वतर्फ हुलाकी राजमार्गको सड़क खड़गपुल, पश्चिमतर्फ प्रीतमपुर चोक, उत्तरतर्फ नेगडा चोक र दक्षिणतर्फ मान राजा चोकसम्मको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको हो। जिल्ला प्रशासन कार्यालयले जिल्लामा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सर्वसाधारणलाई संयमित रहन तथा प्रशासनको निर्णयमा सहयोग गर्न आग्रह गर्दै निषेधाज्ञा अर्को आदेश जारी नभएसम्म कायम रहने उल्लेख गरेको छ।
0: नेपाली कंग्रेसको एकताका लागि देश र कंग्रेस जोड्ने अभियानले राष्ट्रिय एकता भेला आयोजना गर्ने भएको छ। अभियानले आज पत्रकार सम्मेलन गर्दै कुनै व्यक्ति वा गुट विशेषका लागि नभए र एकताबद्ध कंग्रेस सुदृढीकरण, लोकतन्त्र र समृद्ध नेपालको साझा संकल्पका रूपमा अभियान अघि बढ़ाइएको जनाएको छ। अभियानका अनुसार राष्ट्रिय एकता भेलाबाट पार्टी एकतालाई संस्थागत बनाउने, जनताको सम्बन्धलाई पुनर्जीवित गर्ने तथा आगामी कार्ययोजना सार्वजनिक गरिनेछ। कंग्रेसमा विभाजनको प्रक्रिया औपचारिक रूपमा अघि बढ़िरहेको बेला पार्टीभित्र एकताको वातावरण बनाउन दवाब सिर्जना गर्ने उद्देश्यले रंजित कर्ण, नयन सिंह महर, शुभन गिरी लगायतका नेताहरूले अभियानको नेतृत्व गरिरहेका छन्। हिजो मात्रै कंग्रेसको संस्थापनेतर समूहले साउन 29 गतेदेखि 31 गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय भेलाका लागि शशांक कोइरालाको नेतृत्वमा मूल आयोजक समिति बनाएको थियो।
1: गएको वैशाखदेखि हालसम्म विपदका विभिन्न घटनामा 196 जनाको मृत्यु भएको छ। 4 अझै विपत्ता रहेका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल 4053 विपदका घटनाहरू दर्ता भएका छन्। विपदका घटनामा 5188 परिवार प्रभावित भएका छन्। यस्तै 1218 जना घाइते भएका छन्। प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार सर्पदंशबाट सबैभन्दा बढ़ी मानिसको मृत्यु भएको छ। सर्पदंशका कुल 716 घटनामा 54 जनाको ज्यान गएको छ भने 668 जना घाइते भएका छन्। यसबाट 718 परिवार प्रभावित भएका छन्। चट्याङका 231 घटनामा 25 जनाको मृत्यु र 132 जना घाइते भएका छन्। त्यस्तै 277 परिवार प्रभावित भएको छ। लेक लाग्ने 57 घटनामा 22 जनाको मृत्यु र 36 जना घाइते भएका छन्। त्यस्तै यस अवधिमा पहिरोका 685 घटनामा 20 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता र 30 जना घाइते भएका छन्। 586 परिवार प्रभावित बनेका छन्। आग लागेका कुल 1024 घटनामा परि 20 जनाको मृत्यु र 139 जना घाइते भएका छन्। 1133 परिवार प्रभावित बनेका छन्। जनावर आक्रमणका 225 घटनामा 18 जनाको मृत्यु र 1220 जना घाइते भएका छन्। 200 बाढ़ीका घटनामा 14 जनाको मृत्यु भएको छ भने 3 जना बेपत्ता र 10 जना घाइते भएका छन्। त्यस्तै बाढ़ीबाट 450 परिवार प्रभावित भएका छन्।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बल का सीपीपीसी प्रोडक्टर अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरू भन्दा 25% बढ़ी प्रेसर वहन कर सकने क्षमता का साथ 50 वर्ष भन्दा बढ़ी विश्वभरी रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रांड साथै मार्बल का यूपीपीसी प्रोडक्टर लेड फ्री यूवी रेसिस्टेंट र हाई इम्पैक्ट स्ट्रेंथ भएको
4: सुरक्षा घरको साथ जीवन भर।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर थाहा संचार नेटवर्क thahasanchar.com र thahakhabar.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। मध्य प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग अन्तर्गत सिराहादेखि सर्लाहीसम्मको निर्माण अन्तिम चरणमा पुगेको छ। यस खण्डमा 24 पुल निर्माण भइसकेका छन् भने 90% भन्दा बढ़ी सड़क कालोपत्र भएको छ। यहाँ स्थित हुलाकी राजमार्ग निर्देशनालयका अनुसार सिराहादेखि सर्लाहीसम्मको 406.83 किलोमिटर मध्ये 347.63 किलोमिटरमा कालोपत्र भएको छ। धनुषामा 3, सर्लाहीमा 7, महोत्तरीमा 3 र सिराहामा 3 गरी 19 पुल निर्माणको अन्तिम चरणमा पुगेका छन्। कालोपत्र गर्न बाँकी 58.8 किलोमिटर सड़क मध्ये 12.8 किलोमिटर सड़कको ठेक्का प्रक्रिया प्रारम्भ भएको छ। चालू आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालय प्रमुख कृष्ण कुमार महतले बताउनु भएको छ। सिराहामा 29.98, महोत्तरीमा 91.56, सर्लाहीमा 151.51 किलोमिटर निर्माण भएको छ।
0: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 100 भन्दा बढ़ी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ। विभागको टोलीले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जाल मार्फत बिक्री वितरण भइरहेका विभिन्न प्रकारका मालिस तेल, शैम्पू, चिया, खाद्य पूरक आहार लगायत दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको हो। ती उत्पादनको गुणस्तर र मौलिकता तथा उपभोग गर्न मिल्ने नमिल्ने बारेमा परीक्षण भइरहेको विभागले जनाएको छ। उपभोक्ताको स्वास्थ्य र अधिकारलाई सुनिश्चित गर्न क्रियाशील रहेको जनाउँदै विभागका महानिर्देशक मोतीराम सापकोटाले नक्कली उत्पादनको बिक्री वितरण रोक्न बजार अनुगमनलाई तीव्र पारिएको स्पष्ट पार्नु भएको छ। वहाँका अनुसार परीक्षण प्रतिवेदनका आधारमा सम्बन्धित उत्पादनमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाइनेछ। बजारमा शंकास्पद वा नक्कली उत्पादन देखिएमा जानकारी गराउन विभागले आग्रह समेत गरेको छ।
1: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध आक्रमण अस्थायी रूपमा रोकिएको घोषणा गर्नुभएको छ। विश्वको भविष्य र इरानको स्थिरता र समृद्धिलाई ध्यानमा राख्दै आफूले आक्रमण रोक्ने निर्णय गरेको उहाँले बताउनु भएको हो। उहाँले आज सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत शान्ति सम्झौतालाई अन्तिम रूप दिएको पनि बताउनुभयो। ट्रम्पले अमेरिका दोस्रो विश्वयुद्ध यता कहिल्यै नदेखिएको सैन्य तागत र शक्तिका साथ इरान विरूद्ध उत्रिन पूर्ण रूपमा तयार रहेको दावी समेत गर्नुभयो। इरान र मध्य पूर्वका अन्य देशहरूले सम्झौताका लागि समय दिन आक्रमण स्थगित गर्न अनुरोध गरेपछि आफूले आक्रमण रोकेको उहाँको भनाई छ। उहाँको दावी अनुसार प्रस्तावित सम्झौतामा होर्मुज स्ट्रेटको तत्काल पुनर निर्वाध खुला गर्नुपर्नेछ, साथै इरानको आणविक खतरा अन्त्य गर्ने कुरा पनि समावेश हुनेछ। ट्रम्पले यो निर्णयमा इजरायलले पनि समर्थन गर्ने दावी गर्नुभएको छ। उहाँले सबै पक्षले सम्झौता चाँडै पूरा गर्न आग्रह पनि गर्नुभयो।
0: अब खेल समाचार। पाकिस्तान र वेस्ट इण्डिज बीचको टेस्ट क्रिकेट श्रृंखला अन्तर्गत आजदेखि दोस्रो खेल शुरू हुँदैछ। दुई टोली बीचको खेल आज साँझ पौने 8 बजे क्वीन्स पार्क ओभलमा शुरू हुनेछ। यो खेल जितेर वेस्ट इण्डिज पाकिस्तानलाई 2-0 हराउँदै सिरिज कब्जा गर्न चाहन्छ। वेस्ट इण्डिजले पहिलो टेस्ट 90 रनले जितेको थियो। यदि वेस्ट इण्डिजले दोस्रो टेस्टमा पनि जित निकाल्न सफल भयो वा यो टेस्ट बराबरीमा सकियो भने उसले पाकिस्तान विरूद्धको श्रृंखला जित्नेछ। पाकिस्तान दोस्रो टेस्टको नतिजा आफ्नो पक्षमा पार्ने योजनाका साथ मैदानमा उत्रने भएको छ। दोस्रो टेस्टमा पाकिस्तानले जीत हात पारेमा दुई खेलको टेस्ट श्रृंखला बराबरीमा सकिनेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: मुलुकमा कुनै पनि प्रकारको धार्मिक द्वन्द हुन नहुने गृहमन्त्री गुरूङको भनाई। राजविराज र बोधे वर्षाइनमा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी।
0: देश र कंग्रेस जोड्ने अभियानद्वारा राष्ट्रिय एकता भेला आयोजना, जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्ने।
1: वैशाखदेखि हालसम्म विपदका विभिन्न घटनामा 196 जनाको मृत्यु, सर्पदंशबाट मात्रै 54 जनाले ज्यान गुमाए, 5,000 भन्दा बढ़ी परिवार प्रभावित।
0: इरान विरूद्धको आक्रमण रोकिएको ट्रम्पको घोषणा, शान्ति सम्झौतालाई अन्तिम रूप दिइएको दावी।
1: र पाकिस्तान र वेस्ट इण्डिज बीचको दोस्रो टेस्ट आजदेखि शुरू हुँदै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
5: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825319122, 9800528 र 9460769246।
6: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
7: रन बहादुर गुरुङ दुलेगौड़ा रु 12,610,
6: किम बहादुर श्रेष्ठ दुलेगौड़ा रु 10,500,
7: पूर्ण बहादुर भण्डारी दुलेगौड़ा रु 50,115,
6: काजी रिमाल लाइफ जिम दुलेगौड़ा रु 11,000,
7: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111
6: पार्वती रिमाल दुलेगौडा रु 10,100
7: कृष्णराज पण्डित दुलेगौडा रु 25,000
6: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174
7: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555
6: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101 बेल बहादुर भुजेल ढोरफिर्दी हिमाली टोल रु 10,120
7: हिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल रु 10,005
6: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल रु 50,000
7: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल रु 11,111
6: भीम प्रसाद वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,155
8: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
9: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
8: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
9: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
8: प्रोपाइटर ठान प्रकाश नेउपाने 98,560,33,878, प्रशान्त नेउपाने 98,460,26,925। फोटो
10: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
11: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
10: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
12: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
10: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
13: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
14: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी 2 काछेपानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98,560,32,475 र 98,011,32,475।
15: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
16: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
15: ओके, लेट्स डन।
16: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
15: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमशुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
16: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98,560,28,543 र 98,417,00,787।
17: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
18: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
17: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा फिची बजार।
19: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रसन्न आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार।
20: मोबाइल 9800535537 र 9800665159।
21: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
17: तपाईंको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसेलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रसन्न आभूषण लोक सुसेली
19: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9800535537।
17: आकर्षक सुनचाँदीको गहना नारीको चाहना।

नमस्ते, स्वागत छ कार्यक्रम ओम प्रश्न अवसन लोकसुशीलको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रस्तुता श्रिया गुरूङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiothorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी, यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रश्न अवसन सुन चाँदी पसलले भने त्यसै गरी श्रोता साथी आउने गर्दछौ फरकबार फरक श्रृंखलाको साथमा। र आजको श्रृंखलामा रहेर आइतबारको दिनमा रहेर रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिइनेछौ भने 0 बजे 41 02 00 बाटो भएर हामीलाई कल गर्न सक्नुहुनेछ। कार्यक्रममा आफूलाई सुन्न मन भएको लोक दोहोरी भाकाहरू आज कार्यक्रममा यहाँले सुन्न सक्नुहुनेछ भने श्रोता साथी, कार्यक्रमको पहिलो सांगीतिक कोशेरी स्वरूप यहाँको लागि अझ निकै नै सुमधु भाकालाई राख्नतर्फ अतिर लागिरहेको छु। र गीतको बोल रहेको छ छैन र माया, जसमा आवाज रहेको छ प्रकाश सुधराज अनि मेलिना राईको, भने स्वीकार्नुहोला है त।

0: हजुर श्रोता साथी छैन र माया गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु। निकै नै सुमधुर भाका रहेको थियो भने यहाँ सम्पूर्ण श्रोता साथीहरूले पनि पक्कै पनि स्वीकार्नु भयो होला कार्यक्रममा यस सुमधुर भाकालाई। भने श्रोता साथी यहाँहरू पनि हामीलाई कल गर्न सक्नुहुनेछ 0540404000 बाटो भएर कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाइको गीत संगीतहरू आज यहाँले सुन्न सक्नुहुनेछ। भने यति बेलाको क्रममा भने कोही साथी चाहिँ लाइनमा हुनुहुन्छ। हेलो नमस्ते हजुर। दर्शन नमस्ते। नमस्कार, बुद्धि बहादुर जी बोल्दै हुनुहुन्छ? हजुर। अनि यहाँ सन्ची आरम्भ हुनुहुन्छ त? भनेपछि पानी चाहिँ परिरहेको छ है? हजुर। अनि भनेपछि पानी परिरहेको बेलामा आज चाहिँ यहाँलाई कुन चाहिँ भाका सुन्न मन छ त नि?
1: मन पर्ने छ भने त ठाडो भएको नै गोर्खाली ठाडो भएको सन्त तामाङ र चेरे तामाङको स्वरमा तपाईँको गोर्खाली ठाडो भएको भाकेको म
0: गोर्खाली ठाडो भाका सुन्न चाहनुहुन्छ? सुन्छ। यहाँको रोजाइको गीतलाई केही छिनमा स्थान दिन्छु भने अहिलेको लागि भने चाहिँ हामी छुट्टी छौँ है त। ओके बाई बाई। हजुर, उहाँ बोल्दै हुनुहुन्थ्यो बुद्धि बहादुर गुरुङजी बोल्दै हुनुहुन्थ्यो। अनि किन सुमधुर भाका उहाँले रोज्नु भएको छ, गोर्खाली ठाडो भाका चाहिँ उहाँले रोज्नु भएको छ भने पक्कै पनि श्रोता साथी यहाँको रोजाइको गीतलाई त कार्यक्रम स्थान दिन्छु भने उहाँले चाहिँ पानी परिरहेको छ पनि भन्नुभएको छ र अहिले चाहिँ मौसम नै पानी पर्ने सिजन पनि रहेको छ र त्यसै गरी बाटो घाटोमा जाँदा फेरि यातायात यात्रा गर्दा फेरि चाहिँ बाटोमा धेरै सावधानी पनि अपनाउनु पर्ने हुन्छ यहाँहरू सम्पूर्ण श्रोता साथीले, किन भन्दाखेरि पानी परिरहेको बेलामा चाहिँ दुर्घटना हुने धेरै सम्भावना हुन्छ र त्यसै कारणले गर्दा मौसम सम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्नुहोला भने श्रोता साथी अहिलेको लागि भने फेरि पनि अर्को श्रोता साथी हुनुहुन्छ। हेलो नमस्ते हजुर।
2: हेलो
0: नमस्ते हजुर।
2: नमस्ते बहिनी, लजरस थापा बोलेको म।
0: नमस्ते। नमस्कार, लजरस थापाजी बोल्दै हुनुहुन्छ?
2: हजुर।
0: अनि सन्चै आरामी हुनुहुन्छ त लजरस जी? हजुर, म पनि एकदम ठिक ठाक नै छु। भने अनि यहाँ चाहिँ के गर्दै हुनुहुन्छ त नि यति बेलाको समयमा?
2: म घरमै बसिरहेको छु, पानी परेछ पुत्रु पुत्रु प्यार प्यार पानी परेछ मुसिमुसिमे।
0: हजुर, पानी परिरहेको छ है। अनि भनेपछि आज यहाँले कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ त नि?
2: म तीजको गीत सुन्न मन लाग्यो, विश्वमाईजीको जेलैमा भन्ने।
0: तीजको गीत चाहिँ सुन्न चाहनुहुन्छ है?
2: हजुर, विश्वमाझीको जेलैमा जेलैमा भन्ने गीत छ नि एउटा।
0: हजुर हजुर, सुन्छ। यहाँको रोजाइको गीतलाई केही छिनमै स्थान दिन्छु भने अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त। सुन्छ। हजुर, उहाँ बोल्दै हुनुहुन्थ्यो लजरस थापाजी बोल्दै हुनुहुन्थ्यो। उहाँले तीजको गीत चाहिँ रोजाइमा पार्नु भएको छ भने त्यसै गरी श्रोता साथी विशेष गरेर तीज चाहिँ अहिले चाहिँ आएको छैन र त्यसै गरी यहाँको रोजाइको गीतलाई त म कार्यक्रम स्थान दिनेछु भने अहिलेको लागि भने कार्यक्रममा ढिला नगरिकन बुद्धि बहादुर गुरुङजीको रोजाइको भाकालाई स्थान दिनतर्फतिर लागिरहेको छु। उहाँले चाहिँ गोर्खाली ठाडो भाका रोज्नु भएको छ र त्यसै गरी यो ठाडो भाकामा आवाज रहेको छ चिजा तामाङ अनि सन्तोष तामाङको। भने यहाँको रोजाइको गीतलाई स्वीकार्नुहोला है त।

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर ठाडो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। मौली गोर्खाली ठाडो भाका रहेको थियो, त्यसै गरी चिजा तामाङ अनि सन्तोष तामाङको आवाजमा सजिएको यो निकै नै सुमधुर ठाडो भाकालाई कार्यक्रम स्थान दिइसकेको छु। र त्यसै गरी श्रोता साथी बुद्धि बहादुर गुरुङजीको रोजाईको गीत रहेको थियो भने यहाँले पनि कार्यक्रममा सुमधुर आफ्नो रोजाईको गीतलाई सुनेर पक्कै पनि मनोरञ्जन त लिनुभयो होला भने फेरि पनि श्रोता साथी कोही साथी चाहिँ लाइनमा हुनुहुन्छ। हेलो, नमस्ते हजुर। दर्शन नमस्ते, नमस्कार। जित बहादुरजी बोल्दै हुनुहुन्छ? हजुर। अनि के गर्दै हुनुहुन्छ त नि जित बहादुरजी? हजुर, भर्खर चाहिँ गएर आउनु भएको है, अनि कार्यक्रमलाई सुनिराख्नु भएको छ त? सुनिराख्नु भएको छ। अनि भनेपछि आज यहाँले कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ त नि? म त हजुर गामले नै हो है हजुरको। हुन्छ, यहाँको रोजदाईको गीतलाई केही क्षणमा स्थान दिन्छु भने अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त। हुन्छ, नमस्ते। हजुर श्रोता साथी, वहाँ बोल्दै हुनुहुन्थ्यो जित बहादुरजी, बोल्दै हुनुहुन्थ्यो लामेश्वरादेखि। र त्यसै गरी उहाँले सदा चाहिँ आज पनि निकै नै सुमधुर भाका, उहाँलाई एकदमै मनपर्ने भाका म त हजुर गामले नै रोज्नु भएको छ भने श्रोता साथी अहिलेको लागि भने चाहिँ कार्यक्रममा ढिला नगरिकन अर्को श्रोता साथीको रोजाईको गीतलाई कार्यक्रम स्थान दिनतर्फतिर लागिरहेको छु। लजुरस थापाजी बोल्दै हुनुहुन्थ्यो, उहाँले चाहिँ तीजको भाका चाहिँ भन्नुभएको छ। र त्यसै गरी विशेष गरी त श्रोता साथी हामी अहिले नै चाहिँ तीजको गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिँदैनौ, तापनि हाम्रो श्रोता साथीको रोजाईको गीतलाई त कार्यक्रममा स्थान दिनु नै पर्ने हुनेछ भने अहिलेको लागि भने चाहिँ चरी जेलै मागी

हजुर श्रोता साथी, निकै नै छोटो मिठो तिज भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। सरी चेलैमा गीतको बोल रहेको थियो भने पके पनि सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला। लजरस थापाजीको रोजाईको गीत रहेको थियो भने श्रोता साथी उहाँको रोजाईको गीतलाई पनि कार्यक्रम स्थान दिइसकेको छु। र अहिलेको लागि भने चाहिँ कार्यक्रममा म त हजुर कामले राखिरहेको छु जित बहादुरजीको रोजाईको गीतलाई, जसमा आवाज रहेको छ शंकर पन्त अनि सुनिता बुद्धा छेत्रीको, भने स्वीकार्नु होला है।

हजुर सर साथी म त हजुर कामले गीतको बोलाएको निकाली हिन्दुस्तानी सकेको छु। जितमा हजुरजीको रोजाइको गीत रहेको थियो भने पक्कै पनि यहाँले पनि आफ्नो रोजाइको गीतलाई सुनेर मनोरञ्जन लिनुभयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा झिलझिल सितारा गीतको बोललाई राखिरहेको छु, जसमा आवाज रहेको छ पुरुषोत्तम नेउपाने अनि हरिदेवी कोइरालाको भने स्वीकार होला है त।

हजुर त साथी, यो निकै नै पुरानो महाकाला पनि कार्यक्रम स्थान दिइसकेको छु। झिलझिल सितारा गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यसो मधुभागालाई स्वीकार्नु भयो होला। र श्रोता साथीहरूको लागि भने कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौँ। कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ र त्यसै गरी जाँदा जाँदै कार्यक्रममा फेरि पनि सुमधुभागालाई राख्न सफतिर लागिरहेको छु भने श्रोता साथी, आजको श्रृङ्खलामा रहेर हामीले श्रोता साथीहरूको रोजाइको गीत संगीतलाई कार्यक्रम स्थान दियो र श्रोता साथीहरूले भागिता पनि जनाइदिनु भएको थियो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै जाँदा जाँदै कार्यक्रममा यहाँको लागि अझ निकै नै सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु। र श्रोता साथी, गीतको बोल रहेको छ डाँडा खरे साइली, जसमा आवाज रहेको छ स्वरूपराज आचार्य अनि लक्ष्मी मल्लक हो भने यो निकै नै सुमधुर रमाइलो भाकालाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैत।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जय सवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
5: कहाँ जाने?
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयाम चिसापानी, अनि बीचमा नझर्ने?
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9825552663।
7: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 9823519122, 9800528 र 9840609246।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
9: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
12: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0565905065, मोबाइल 98164334372।
15: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
0: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
0: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
0: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0658-571-240
2: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी
3: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510-88461 र सिजन गुरुङ 9705-40900
4: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
4: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
5: सेवा लिने क्रममा चाहिने जानकारी
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0165-5294-93, 5524-94, 5282-778
6: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
0: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
6: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
0: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
6: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
0: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
6: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
0: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
6: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
0: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
6: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
0: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
7: एभुडी तिमीले भने जस्तै

0: भने हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
4: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 9850602065 र 9840664145।
2: कति राम्री देखिए कि कृष्णीमै किनेको कुर्ता लगायो कि क्या हो,
3: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि कृष्णीमै आउँछौ।
2: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि कृष्णी क्लोथिङ कलेक्सन।
4: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
3: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850657731, 9806657731।
5: अफिसबाट अमित सरको फोन।
6: आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
7: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
8: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9850602079।
9: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
10: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
9: अनि बन्छ त दाई?
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
11: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठीक पारिपट्टि।
12: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
13: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9850602609।
0: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू:
1: रन बहादुर गुरुङ, दुलेगौडा, रु 12,610,
0: किम बहादुर श्रेष्ठ, दुलेगौडा, रु 10,500,
1: पुना बहादुर भण्डारी, दुलेगौडा, रु 50,115,
0: काजी रिमाल लाइफ जिम, दुलेगौडा, रु 11,000,
1: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था, दुलेगौडा, रु 11,111,
0: पार्वती रिमाल, दुलेगौडा, रु 10,100,
1: कृष्णराज पण्डित, दुलेगौडा, रु 25,000,
0: किरण कुमार श्रेष्ठ, दुलेगौडा, रु 1,02,174,
1: ठाकुर प्रसाद भट्टराई, डोरफिर्दी उत्तम टोल, रु 55,555,
0: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति, रु 11,101, बेल बहादुर भुजेल, ढोलफिर्दी हिमाली टोल, रु 10,120,
1: खिमलाल पौडेल, ढोलफिर्दी हिमाली टोल, रु 10,005,
0: धनमाया भट्टराई, ढोलफिर्दी हिमाली टोल, रु 50,000,
1: रेशम बहादुर थापा, ढोलफिर्दी हिमाली टोल, रु 11,111,
0: भीम प्रसाद वाग्ले, ढोलफिर्दी हिमाली टोल, रु 10,155,
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके, ल डन।
15: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9847000787।
16: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
17: आऊ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
18: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
19: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
20: X103.8 अन्तर्मनको आवाज।
21: स्टेशन 1 स्टुडियो टाइम,
22: अहिले साँझको 5 बज्यो।
23: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
24: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
25: धोरबाराही हाइलाइट्स को साथमा
26: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
25: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841549304।
27: नमस्कार, रेडियो ठोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाका सह संयोजक माधव कुमार नेपालले राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा अहिले मुलुकको प्रमुख चुनौती बनेको टिप्पणी गर्नुभएको छ। आइतबार आयोजित तुलसीलाल अमात्यको 29 औं स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै वहाँले यस्तो टिप्पणी गर्नुभएको हो। मुलुकको स्वाभिमान जोगाउने र विदेशीको क्रीडा भूमि बन्नबाट कसरी बचाउने प्रमुख चुनौती मुलुक सामु रहेको सहसंयोजक नेपालको भन्नाइ रहेको छ। वहाँले नेपाल कुनै पनि देशको अधीनमा रहन वा कुनै राष्ट्र विरूद्ध उभिन नचाहेको भन्दै सबैसँग मैत्रीपूर्ण सम्बन्ध बनाएर अघि बढ्नुपर्ने बताउनु भएको हो। वहाँले पछिल्लो समयमा मुलुकमा आपसी असमझदारी बढ़ने गरी बाह्य प्रभावमा तान्ने प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहनुपर्ने बताउनु भएको हो। वहाँले संविधान, लोकतन्त्र, गणतन्त्र र संघीय शासन प्रणालीको रक्षा गर्नु अहिलेको अर्को महत्वपूर्ण जिम्मेवारी रहेको पनि बताउनु भएको छ। वहाँले मुलुकमा लोकतन्त्र स्थापनाका लागि तुलसीलाल अमात्यले खेलेको भूमिका स्मरण गर्दै वर्तमान पुस्ताले पनि त्यही प्रतिबद्धताका साथ अघि बढ़नुपर्ने आवश्यकता औलाउनु भएको हो। वहाँले जनताका दैनिक समस्याप्रति राज्य संवेदनशील हुन नसकेको पनि आरोप लगाउनु भएको छ। भानु नगरपालिकाले संगठन तथा व्यवस्थापन ओ एण्ड एम अनुसार स्वीकृत दरबन्दी भन्दा बाहिर 93 जना फरार कर्मचारी नियुक्त गरी तलब भत्ता बापत रू 3,74,62,808 खर्च गरेको पाएको छ। मालेका परीक्षाको कार्यालयको वार्षिक प्रतिवेदन अनुसार स्थानीय सरकार सञ्चालन एन 2074 दफा 83-8 नगर प्रहरी सवारी चालक समय कार्यालय सहयोगी प्लम्बर इलेक्ट्रिसियन चौकीदार माली बगैचे लगायतका पदमा मात्र करार सेवाबाट पदपूर्ति गर्न सकिने व्यवस्था गरेको छ। प्रतिवेदनमा भानु नगरपालिकाले संगठन तथा व्यवस्थापन ओ एण्ड एम अनुसारको दरबन्दीमा 93 करार कर्मचारी नियुक्त गरी तल भत्तामा रू 3,74,65,808 खर्च गरेको उल्लेख गरेको छ। मालेका परीक्षकले करार कर्मचारी नियुक्ति गर्दा स्थानीय सरकार सञ्चालन एन 2074 व्यवस्था तथा पालिकाले बनाएको आन्तरिक कार्यविधिको पालना गरी कानूनी व्यवस्था अनुरूप मात्र कर्मचारी नियुक्त गर्नुपर्ने उल्लेख गर्दै यसतर्फ नगरपालिकाको ध्यान आकर्षण गराएको छ। स्याङ्जा जिल्लाको सदरमुकाम पुदली बजारमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश दिने उद्देश्य सहित आइतबार एक र्याली आयोजना गरिएको छ। लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनले समाजमा शान्ति सद्भाव र आपसी सम्मान कायम राख्ने उद्देश्यले पुदली बजार नगरपालिका एक स्थित रेडियो चोकबाट र्याली निकालिएको हो। र्यालीमा विभिन्न राजनैतिक दल, धार्मिक समुदाय र व्यावसायिक संघ संस्थाको उपस्थिति रहेको थियो। त्यसै संचारकर्मी, नागरिक समाज र सर्वसाधारण नागरिक पनि सहभागी भएको कार्यक्रममा राष्ट्रिय एकताको पक्षमा एकबद्धता जनाएको थियो। र्यालीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो। नेपाल सरकारले विश्वको 12 अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा यही साउन 14 गते क्याम्प 2 क्याम्प 3 जाने क्रममा गएको हिम पहिरोमा परि आरोहीहरूको निधन भएको प्रति दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति मार्फत उक्त दुर्घटनामा प्रख्यात आरोही निर्मल पूर्जा, नेम्साई सहित नेपाली आरोहीहरू पूर्वबहादुर गुरूङ, युक्ता केपी किली पेम्बा शेर्पा, किलो निमा शेर्पा, नवाङ थिन्जु शेर्पा, ग्यालु शेर्पा तथा उहाँहरूसँगै ब्रोज पिक चढ्ने अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको दुःखद निधनबाट पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको जनाएको छ। नेपाली आरोहीहरू संलग्न रहेको आरोहण टोली बेपत्ता भएको खबर प्राप्त हुनसाथ पाकिस्तानका सम्बन्धित निकायहरू र नेपाली टोली समेतले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका मन्त्रालयले जनाएको छ। उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगंजकी करिडोरको बेनी छुमसुम सड़क खण्डका विभिन्न स्थानमा पहिरो नियन्त्रण गरी सड़क स्तरोन्नति योजना सञ्चालन गरिएको छ। बेनी छुमसुम कोरोला सड़क आयोजनाले मेग्दी खण्डको गोलेश्वरदेखि बैसरी र बैसरीदेखि रातोपानी खण्डका विभिन्न स्थानमा पहिरो नियन्त्रण गरी सड़क फराकिलो बनाउने तथा स्तरोन्नतिको काम थालेको हो। यसअघि सड़क निर्माणका क्रममा पहिरोका कारण ठेक्काबाट हटाएका खण्डहरूमा पहिरो नियन्त्रण गरेर सड़क फराकिलो बनाउने, कलभर्ट निर्माण गर्ने, ग्याभिन जाली लगाउने, पक्की पर्खाल निर्माण गर्ने तथा सड़क ढलान गर्ने काम भइरहेको आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभएको हो। आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी बाबु शाहेक कुमार बैछाले दिनुभएको जानकारी अनुसार गोलेश्वरदेखि रातोपानीसम्म 2 प्याकेजमा ठेक्का सम्झौता गरी सड़क स्तरोन्नति थालिएको छ। गोलेश्वरदेखि बैसरीसम्मका विभिन्न स्थानमा सड़क स्तरोन्नति तथा ढलनका लागि गुरूङ शंकर श्री क्रिएटिभ जेभीसँग 7,30,00,000 रूपियाँमा गत वैशाखमा ठेक्का सम्झौता भएको थियो। अहिले निर्माण व्यवसायिक कार्यस्थलमा परिचालन भई सड़क निर्माण थालिएको छ। यो खण्ड अन्तर्गत तिल्केनी, राउपारी र बैसरीमा गरी 1 किलोमिटर 200 मिटर सड़क ढलान र विभिन्न स्थानमा गरी 2,300 घनमिटर ग्याबिन प्लम्ब र कंक्रीट पर्खाल लगायतका संरचना निर्माण गरिने जनाएको छ। यसै गरी बैसरीदेखि अन्नपूर्ण गाउँपालिकाको रातोपानीसम्मको सड़क स्तरोन्नतिका लागि कालीमाता थापाकाजी रसुवा जेबीसँग 8,00,00,000 रूपियाँमा ठेक्का सम्झौता गरी काम थालिएको छ। यस अन्तर्गत बैसरी महर भीर भीरकाटे र रातोपानी खन्जमा सड़क ईश्वरोन्नति गरी छलान गर्न लागेको छ। यति खण्डमा पर्ने भीरकाटेमा विस्फोटक पदार्थ प्रयोग गरी पहरा फुचाएर सड़क फराकिलो बनाउने कार्य जारी रहेको छ। बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय तनहुँले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन शुरू गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय एकीकृत कार्यालय तथा सम्बन्धित निकायका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले दुई दिन अघि नै जिल्लामा अनुगमन शुरू गरेको छ। यस क्रममा दमौली स्थित ग्यास डिलर तथा सप्लायर्सको अनुगमन गरेको हो। बजारमा एलपी ग्यास सहज रूपमा उपलब्ध नपाएको भन्ने उपभोक्ताको गुनासो आएपछि अनुगमन गरिएको प्रशासनले जनाएको छ। अनुगमनका क्रममा अधिकांश डिलरमा उद्योगबाट नियमित रूपमा एलपी ग्यास आपूर्ति भइरहेको पाइए पनि वितरण प्रक्रियामा थप पारदर्शिता आवश्यक रहेको टोलीले जनाएको छ। टोलीले ग्यासको मौजदात आयात तथा वितरण सम्बन्धी अभिलेख समेत परीक्षण गरेको हो। अनुगमनपछि सबै डिलर तथा सप्लायर्सलाई ग्यासको आयात मौजदात र वितरणको स्पष्ट अभिलेख राख्न तथा उपभोक्तालाई सहज र पारदर्शी रूपमा ग्यास उपलब्ध गराउन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभएको हो। बजारमा कृत्रिम अभाव सिर्जना हुने कुनै पनि गतिविधि साह्रै नहुने बताउनु भएको छ। वहाँले उद्योगबाट आपूर्ति भइरहेको ग्यास अनावश्यक रूपमा मौजदात राख्ने वितरणमा विभेद गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने कार्य भेटिए प्रचलित कानून बमोजिम कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। धर्म जाति वा समुदायका नाममा समाजलाई विभाजन होइन एकता सहिष्णुता र आपसी सम्मान आवश्यक रहेको सन्देश दिँदै तनहुँको देवघाट थामा वैदिक शान्ति पाठ गरिएको छ। देवघाट क्षेत्र विकास समितिको आयोजनामा शुक्रबार देवघाट स्थित गलेश्वर मन्दिर परिसरमा आयोजित कार्यक्रममा गलेश्वर आश्रमद्वारा सञ्चालित देव वेद वेदाङ क्याम्पसका करिब 300 बटुकले शाह सामूहिक रूपमा वैदिक शान्ति पाठ गर्दै देशमा शान्ति सामाजिक सद्भाव धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम रहोस् भन्ने कामना गरेका हुन्। केही दिन अघि सुनसरीमा दुई धार्मिक समुदायबीच भएको झडपपछि देशका विभिन्न स्थानमा धार्मिक सहिष्णुता र सामाजिक सद्भावबारे चासो बढ़िरहेका बेला आयोजित सो कार्यक्रममा धार्मिक विविधता मित्रको एकतालाई सुदृढ बनाउनु पर्नेमा जोड़ दिएको थियो। कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भवानी प्रसाद तिमी सेनाले धार्मिक आस्थाका नाममा दोष र विभाजन फैलाउने प्रयासले समाज र राष्ट्र दुवैलाई कमजोर बनाउने बताउनु भएको हो। उहाँले सबै नेपालीले सहिष्णुता पारस्परिक विश्वास र सम्मानलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औलाउनु भएको हो। असारभर पर्याप्त वर्षा नहुँदा प्रभावित बनेको लमजुङको धान रोपाई साउनमा भएको वर्षासँगै सम्पन्न भएको छ। ढिलो गरी भएको वर्षाले रोपाईले गति लिएपछि अहिले किसान सिंचाई धान गोडमेल र मल व्यवस्थापनमा व्यस्त रहेका छन्। पहाड़ी जिल्ला लमजुङका अधिकांश किसान अझै पनि आकाशे पानीमा निर्भर रहेका छन्। असार महिनाभर पर्याप्त वर्षा नहुँदा सिंचाई अभावका कारण धेरै स्थानमा धान रोपाई प्रभावित बनेको थियो। साउन लागेपछि लगातार वर्षा भएपछि मुहान खोल्सा तथा कुलोमा पानीको मात्रा बढेपछि किसानले तीव्र रूपमा रोपाई सम्पन्न गरेका हुन्। दोर्दी गाउँपालिकाका किसान लक्ष्मण गुरूङले असारभर पर्याप्त वर्षा नहुँदा समयमै धान रोपाई सम्पन्न गर्न नसकिएको बताउनु भएको हो। किसानहरू यति बेला धान गोड्न र मल व्यवस्थापनमा व्यस्त भएका छन्। मध्य नेपालका किसान धान गोड्न र कोदो रोप्न व्यस्त भएका हुन्। कृषि विकास कार्यालय लमजुङका सूचना अधिकारी सरोज थापाका अनुसार यस वर्ष जिल्लामा करिब 9,000 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। हस्त साझा 5 बजेको ठोलबाट हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
3: ए सबिना, यस्तो हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9008216142।
5: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
6: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
5: कहाँ?
6: गण्डकी मेडिकल हल।
26: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
6: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउन परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
26: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
5: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903969, मोबाइल 9840826926।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
26: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, एयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
26: फोन बजार सिद्धार्थ बैङ्क र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
27: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9841656996।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Law, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
7: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
8: कता हिँड्नु नि, मिल्को जालीले फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
8: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
8: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
8: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4, दुलेगौंडा, आफ्नै निवासमा।
10: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
11: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
11: अँ हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
23: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
12: This is Radio Dhor Barahi, 103.8 MHz.
13: जिन्दगी का हर एक क्षण आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले।
28: So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks every Sunday to Friday only on Radio Dhor Barahi 103.8 MHz.

हेलो दोस्तों, नमस्ते नमस्कार, स्वागत है संपूर्ण श्रोता साथीलाई तपाईँ तिर सुन्दै हुनुहुन्छ रेडियो नेटवर्कबाट 103.5 मेगाहर्ज अन्तर्मनको आवाज भने आज हामी तपाईँको माझमा चाहिँ सन्डेको एपिसोडमा रहेर यिनै सदाबहारको गीतलाई लिएर उपस्थित भइसकेका छौँ भने हाम्रो श्रोता साथीले चाहिँ हाम्रो वेबसाइट www.radiodharbara.com.nb र हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिक स्थान सुन्न सक्नुहुनेछ भने प्रोग्राम चाहिँ लिएर म सुलक्ष्मी सुन रहन्छु अबको 5:20 छ बजीसम्म भने अहिलेको लागि भने चाहिँ कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सङ्घलाई स्थान दिने नै छ भने झमझम स्टाकोट बोलको गीत चाहिँ कार्यक्रम स्थान दिने नै छ भने अहिलेको लागि भने चाहिँ तपाईँहरूको माझ चाहिँ सङ्घलाई कार्यक्रम स्थान दिँदैछु स्वीकार नहोस् है त

हजुर यसलाई पनि कार्यक्रम स्थान दिइसक्यौं। भगवान् हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ र सुनेर पनि भरपूर मनोरञ्जन लिइराख्नु भएको छ भन्ने आशा रह्यो। र यसरी नै आज हामी तपाईँको माझमा चाहिँ यिनै नेपाली सदाबहारका गीतहरूलाई नै कार्यक्रम स्थान दिइरहेको छौं भने हाम्रो श्रोता साथीले चाहिँ पक्कै पनि सुनेर मनोरञ्जन लिइराख्नु भएको छ भन्ने आशाका साथ मैलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सङ्ग्रह स्थान दिने नै छौं भने लाठी चार्ज बोर्डको यो गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु। स्वीकार्नुहोस् है त

हजुर सँग पनि कार्यक्रममा सकिसकेको छ भने पक्कै हाम्रो श्रोता साथीहरूले चाहिँ पक्कै पनि सुनेर मनोरञ्जन लिनु भएको छ भन्ने आशा रह्यो र अहिलेको लग भने चाहिँ कार्यक्रममा फेरि पनि सँगलाई स्थान दिने नै छौ भन्ने माया बिरानी बोलको गीतलाई चाहिँ कार्यक्रममा स्थान दिने नै छौ र अहिलेको लागि भने चाहिँ गीत सार्दै हामी छोटो विश्राममा जाने नै छौँ। त्यति बेलाको समय व्यवहारको लागि भने चाहिँ हामी सँगै रहनुहोला है त।

0: For just $67, you can generate as many...
1: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
4: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
3: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
4: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: म्याडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त, अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार

0: अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
1: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
2: This is Radio Dhorbarahi 103.8 MHz.

हजुर केही चिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोलबाट 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भनी। आज हामी तपाईँको माझमा चाहिँ यिनै नेपाली सदाबहारको गीत उनीहरूले कार्यक्रम स्थान दिइरहेको छौँ भने अलिकति लागि भने तपाईँहरूको माझमा चाहिँ सङ्घलाई स्थान दिने नै छौँ फेरि पनि भने ढिला नगरिकिन्न अलिकति लागि भने चाहिँ नाकैमा फुली बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु स्वीकार्नुहोस् है त।

हजुर, यो सङ्क्रमण कार्यक्रम सुनिसकेको छ भनेदेखिको लागि तपाईँ प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँको माझमा थाहा छ है। हामी चाहिँ सन्डेको एपिसोडमा रहेर यिनै सतपहाडको गीतहरूलाई कार्यक्रम सुनिदिन्छौँ भने मन्डेको एपिसोडमा चाहिँ बिहानको सङलाई कार्यक्रम सुनिदिने गर्दछौँ। त्यसै गरी ट्युस्डेको एपिसोडमा चाहिँ लेटेस्ट सङलाई भने वेनस्डेको एपिसोडमा चाहिँ रक सङलाई र थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स सङलाई भने चाहिँ फ्राइडेको एपिसोडमा नेपाली अकोस्टिक अनप्लग म्याचअप र कभर सङलाई कार्यक्रम सुनिदिन्छौँ। यसरी हामी हप्ताको छ दिन फरकमा फरक श्रृङ्खलाको साथमा उपस्थित हुन्छौँ भने आज हामी तपाईँको माझमा चाहिँ सन्डेको एपिसोडमा रहेर सदाबहारका गीतहरूलाई नै कार्यक्रम सुनिदिरहेको छौँ र अहिलेको लागि पनि चाहिँ ढिला नगरिकन तपाईँको माझमा फेरि पनि सङलाई स्थान दिने नै छु। यिनै जानकारी सँगसँगै हेर्दा राम्रो माछा पुछ्रो बोलको गीत चाहिँ कार्यक्रम स्थान दिने नै छु र अहिलेको लागि पनि छु गीत छ त्यसो स्वीकार्नुहोस् है।

Yo estaba me están diciendo que son formas de मन्डेको एपिसोडमा राखेर बिहानको सँगलाई लिएर पछि पक्कै उपस्थित हुने रहेछौँ भने अहिलेको लागि भनेपछि हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब भने हामी छुट्टिएर जानु बेला पनि भइसकेको छ. पिस रोड बोलको गीतलाई चाहिँ कार्यक्रममा स्थान दिने रहेछु. गीत साथैमा कार्यक्रम प्रस्तुत लक्ष्मी सरकार पनि बिदा हुने आज चाहन्छु. नमस्कार.

0: 103 थोपलो 8 अन्तर्मनको आवाज
1: स्टुडियो तान्छेन
2: अहिले साँझको 6 बज्यो
1: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुन का आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301

6 p.m. हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: नेपाली भूमि सुस्तामा फेरि भारतीय एसएसबी प्रवेश, निर्माणाधीन बाँध भत्काएको स्थानीयको आरोप, स्थानीय र भारतीय सुरक्षाकर्मी बीच केही बेर विवाद।
0: पाकिस्तानको ब्रडपेक हिम पहिरोमा बेपत्ता 10 मध्ये 7 जनाको शव फेला, आरोही नवाङ थिण्डु शेर्पाको अवस्था अझै अज्ञात।
1: सिक्री लुटपाट र मोटरसाइकल चोरीमा संलग्न कर्मा समूहका नाइके सहित 5 जना पक्राउ, स्रोत नखुलेको भारतीय रकम सहित 2 जना नियन्त्रणमा।
0: इण्डोनेसियामा यात्रुवाहक डुंगामा आग लागि हुँदा 5 जनाको मृत्यु, 41 जना अझै बेपत्ता, खोजी कार्य जारी।
1: र भारतका जसप्रीत बुमराहले श्रीलंका विरूद्धको टेस्ट सिरिज गुमाउने।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक, वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल एसएसबी हात हतियार सहित फेरि नेपाली भूमिमा प्रवेश गरेको छ। स्थानीयले सुस्ता गाउँपालिका 5 मा निर्माणाधीन बाँध एसएसबीले भत्काइदिएको आरोप लगाएका छन्। भारतीय सुरक्षा फौजको एक टोली दुई देशको सीमा स्तम्भ मानिने सिमली रूखभन्दा करिब 300-400 मिटर भित्र नेपाली भूमिमा प्रवेश गरेको स्थानीयको भनाई छ। स्थानीयले प्रतिकार गरेपछि केही बेर भारतीय सीमा सुरक्षा कर्मी र स्थानीय बीच विवाद समेत भएको छ। नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले भने सामान्य विवाद भएको पुष्टि गर्दै अहिले अवस्था सामान्य भइसकेको जानकारी दिनुभएको छ। उहाँका अनुसार दुवै पक्ष बीचको विवाद सामान्य भइसकेको छ भने घटनाबारे थप छलफल गर्न भोलि नेपाली र भारतीय पक्ष बीच बैठक बस्नेछ। यसअघि गत असारमा पनि भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरी निर्माणाधीन बाँधको काम रोक्न दवाब दिएका थिए। त्यसबेला पनि बाँध निर्माणको काम प्रभावित भएको थियो। नेपाल भारत बीच लामो समयदेखि सुस्ता क्षेत्र सीमा विवादको विषय बन्दै आएको छ।
1: पाकिस्तानको ब्रडपिक हिम पहिरोमा बेपत्ता भएका 10 जना मध्ये 7 जनाको शव उद्धारकर्ताहरूले फेला पारेका छन्। आज दिउँसोसम्म हिम पहिरोमा हराइरहेका आरोही मध्ये 7 जनाको शव उद्धारकर्ताहरूले फेला पारेका हुन्। बिहिबार गएको हिम पहिरोमा परेर विश्व प्रख्यात नेपाली मूलका आरोही निर्मल पूर्जा सहित 10 जना हराएका थिए। हालसम्म हराइरहेका नेपाली आरोहीहरू पूर्वबहादुर गुरूङ युक्ता र ग्यालु शेर्पाको शव घटनास्थलबाट सुरक्षित स्थानमा झारिसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुर्घटनामा निधन भएका नेपाली आरोहीहरूमध्ये बाँकी शवको उद्धारका लागि निरन्तर प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाली आरोहीहरू निर्मल पूर्जा, किली पेम्बा शेर्पा किलु र निमा शेर्पाको शव उद्धारकर्ताले फेला पारेर अहिले क्याम्प एकतर्फ ल्याइरहेका छन्। हराइरहेका नेपाली आरोहीमध्ये नवाङ थिण्डु शेर्पाको अवस्था अझै अज्ञात छ।
0: काठमाडौँ उपत्यकामा महिला तथा वृद्धालाई लक्षित गरी श्रृंखलाबद्ध रूपमा सुनका सिक्री र बहुमूल्य गरगहना लुटपाट गर्दै आएको कुख्यात कर्मा समूहका नाइकेसहित 5 जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गर्दै समूहका नाइके 34 वर्षीय कर्मा तामाङ सहित प्रतिमान गोले, पासाङ घिसिङ, आले गुरूङ र मनोज तामाङलाई पक्राउ गरिएको जानकारी दिएको हो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उक्त समूहले बिहान वा साँझ एक्लै हिँडिरहेका महिला तथा वृद्धालाई पछ्याई मोटरसाइकल प्रयोग गरेर सिक्री लुट्ने गरेको खुलेको छ। प्रतिकार गर्ने व्यक्तिमाथि घाँटे थिच्ने, लचार पछार गर्ने तथा कोटपिट गर्ने शैली अपनाउने गरेको प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभएको छ। घिमिरेका अनुसार समूहले मुख्य रूपमा 220 सीसीका पल्सर मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरेर लुटपाट गर्ने र घटना सम्पन्न भइसकेपछि पुनः स्वरूप परिवर्तन गरी उपत्यका बाहिर सस्तोमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
1: प्रहरीले स्रोत नखुलेको भारतीय रकम सहित दुईजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मातहतको इलाका प्रहरी कार्यालय जानकी टोलबाट खटिएको प्रहरीले विशेष सूचनाका आधारमा पर्साको जगन्नाथपुर गाउँपालिका दुई नहर सड़क खण्डमा मोटरसाइकलमा जाँच गर्दा स्रोत नखुलेको भारतीय रकम भेटाएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब परीक्षक चक्रबहादुर मल्लले मोटरसाइकलमा सवार मकवानपुरको राक्सीराङ गाउँपालिका दुई घर भई चितवनको माढी नगरपालिका नौ हनुमान झुला बस्ने 42 वर्षीय दिपेश हिमडुङ र सोही स्थानका 26 वर्षीय तिलक हिमडुङलाई खान तलासी गर्दा उनीहरूको साथबाट स्रोत नखुलेको प्रतिबन्धित भारतीय रकम फेला परेको जानकारी दिनुभयो। उनीहरू दुवैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूका साथबाट ना 10 प 44 69 नम्बरको मोटरसाइकल पनि बरामद गरिएको प्रवक्ता मल्लले बताउनुभयो।
0: नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिको बैठक साउन 24 गतेका लागि बोलाइएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार केन्द्रीय समिति बैठक साउन 24 गते आइतबार दिउँसो 1 बजेका लागि आह्वान गरिएको हो। बैठक ललितपुरको सानेपा स्थित केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्य समितिका पदाधिकारी सदस्यहरूलाई उपस्थित हुन आह्वान गरिएको छ।
1: लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन नेपालले काठमाण्डुको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। सम्पूर्ण किसान मजदूर एक हौं, वित्तीय शोषण विरूद्ध संघर्ष गरौं भन्ने मूल नाराका साथ पीड़ितहरूले काठमाण्डुका विभिन्न क्षेत्रमा राजधानी मार्चका साथ आज प्रदर्शन गरेका हुन्। लघुवित्त संस्थाहरूबाट पीड़ित बनेका सर्वसाधारणले आफ्नो हकहित र न्यायको माग गर्दै विगत लामो समयदेखि संघर्ष जारी राखेका छन्।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर ट्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
4: मार्बल कास्टी पीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन दर्को।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा कायम गर्न सामूहिक प्रतिबद्धता जनाइएको छ। कैलालीका प्रमुख जिल्लाधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा आज धनगढ़ीमा भएको सर्वपक्षीय बैठकमा सरोकार भएकाहरूले सदियौंदेखि मिलेर बसेको समाजमा कुनै प्रकारका वाञ्छित गतिविधि हुन नदिन मिलेर अगाडि बढ़ने प्रतिबद्धता जनाएका हुन्। बैठकमा राजनीतिक दल, हिन्दू, मुस्लिम, इसाई लगायत धार्मिक तथा सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले आफ्नो क्षेत्रमा सामाजिक सद्भाव तथा सार्वजनिक हितका लागि क्रियाशील रहने बताएका छन्। प्रमुख जिल्लाधिकारी रेग्मीले पूर्वी नेपाल र तराई मधेशका केही जिल्लामा धार्मिक सद्भाव विरोधी गतिविधि बढ़िरहेकाले त्यसको प्रभाव पर्न नदिन कैलालीमा उच्च सतर्कता अपनाइएको बताउनु भएको छ। उहाँले सीमा क्षेत्रबाट हुने शंकास्पद गतिविधि र आवत जावत तथा जोखिम हुन सक्ने क्षेत्रमा प्रशासनले निगरानी गरिरहेको जानकारी दिँदै यसमा सबै पक्षको सहयोग आवश्यक रहेको पनि बताउनुभयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियामा यात्रुवाहक डुंगामा आगलागी हुँदा 5 जनाको मृत्यु भएको छ भने 41 जना बेपत्ता भएका छन्। आज इण्डोनेसियाको मदुरा टापु नजिकै एउटा यात्रुवाहक डुङ्गामा आग लागि हुँदा यात्रुहरू आफ्नो ज्यान बचाउन समुद्रमा हाम फाल्न बाध्य भएका थिए। इण्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीका अनुसार डुङ्गामा 271 यात्रु र चालक दलका सदस्य थिए। केहीले आफ्नो ज्यान बचाउन समुद्रमा हाम फालेका थिए। तीमध्ये 225 जनालाई सुरक्षित रूपमा उद्धार गरिएको थियो भने बाँकीको खोजी कार्य जारी रहेको छ। डुङ्गा पूर्वी जाभा प्रान्तको सुराबायाबाट दक्षिण सुलावेसीको मकासार जाँदै गर्दा मदुरा टापु नजिकै आगलागी भएको रोइटर्सले जनाएको छ। आगलागीको कारण भने अझै खुल्न सकेको छैन।
1: अब खेल समाचार। भारतका तीव्र गतिका बलर जसप्रीत बुमराहले श्रीलंका विरूद्धको टेस्ट सिरिज गुमाउने भएका छन्। स्वास्थ्य परीक्षणका क्रममा उनको देब्रे घुँडामा अझै समस्या देखिएपछि उनलाई आराम दिने निर्णय गरिएको हो। टी20 विश्वकपको अन्तिम चरणका खेलहरू दौरान बुमराहको घुँडामा समस्या देखिएको थियो। त्यसका लागि उनलाई गत महिना इन्जेक्सन समेत दिइएको थियो। शुरूमा उनी श्रीलंका भ्रमणको दोस्रो टेस्टसम्म निको हुने अनुमान गरिए पनि मेडिकल टीमले अहिले नै उनलाई मैदान उतार्ने जोखिम नलिएको भारतीय संचार माध्यमले जनाएका छन्। शुभमन गिलको कप्तानीमा घोषणा गरिएको टोलीमा बुमराहको फिटनेस हेरेर मात्र समावेश गरिने भनिएको थियो। अब अजित अगरकर नेतृत्वको छनौट समितिले बुमराहको स्थानमा अर्को बलरको नाम सार्वजनिक गर्नेछ। दुई खेलको टेस्ट सिरिज आगामी अगस्त 15 श्रीलंकाको गालेमा शुरू हुनेछ।
0: साँझ 6 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: नेपाली भूमि सुस्तामा फेरि भारतीय एसएसबी प्रवेश। निर्माणाधीन बाँध भत्काएको स्थानीयको आरोप। स्थानीय र भारतीय सुरक्षाकर्मी बीच केही बेर विवाद।
0: पाकिस्तानको ब्रडपिक हिम पहिरोमा बेपत्ता 10 शव फेला। आरोही नवाङ थिण्डु शेर्पाको अवस्था अझै अज्ञात।
1: सिक्री लुटपाट र मोटरसाइकल चोरीमा संलग्न कर्मा समूहका नाइकी सहित 5 पक्राउ। स्रोत नखुलेको भारतीय रकम सहित 2 नियन्त्रणमा।
0: इण्डोनेसियामा यात्रुवाहक डुङ्गामा आग लागि हुँदा 5 मृत्यु। 41 अझै बेपत्ता। खोजी कार्य जारी।
1: र भारतका जसप्रीत बुमराहले श्रीलंका विरूद्धको टेस्ट सिरिज गुमाउने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: This is Radio Dhorbarahi, 103.8 MHz.
7: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 program of Bachelor in Business Administration. BBA. 4 of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 to 3 PM. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच
9: बस्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
10: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
11: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
10: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
12: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9556078302 र 9446078302।
13: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
14: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
13: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
14: छुटका दायराहरू:
13: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
14: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
13: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
14: थप जानकारीका लागि सम्पर्क 0655714479, मोबाइल 9856062665 र 9848064145।

0: connect your dream, connect your future. Stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385222।
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856364136 र 9151166।
9: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
10: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
9: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया शोरूम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
10: ए ल ल,
11: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
9: प्रोपाइटर थान प्रकाश नेउपाने 9556033878, प्रशान्त नेउपाने 9460026925।
12: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122, 9808 र 9460692646।
13: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
14: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
13: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
15: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
13: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
15: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
16: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
17: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
18: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849699 छ।
19: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: कलेजमा
1: तपाईको प्रतिभा
2: हावाले खोसी सकेन दिन हेरेर गयो जुन घामले भन्थ्यो
0: फ्रेन्ड्स गसिप
3: ओइ यो जीवन क्लासमा पस्दिन कस्तो सोझो भएन आथ्यो नि त है
0: नडाक
4: अनि धेरै रमाइला कुराकानी र जानकारीहरू कार्यक्रम स्कुल कलेजमा मात्र रेडियो ढोरमा राही 103.8 मेगाहर्जमा हरेक बिहिबार शनिबार अनि आइतबार साँझ 6 बजेको नेपाल खबर पछि करिब 7 बजेसम्म
5: विषालु काँडा जस्तो हुँदो रहेछ सुखो माया मनमा माया बाँकी नै छ तिमीले घात गर्दा पनि माया मारे जस्तो लाग्छ

0: नमस्कार अनि स्वागत छ प्रोग्राम स्कूल कलेजमा म कार्यक्रम प्रस्तुता अनु मल्ल सदा चाहिँ आज पनि तपाईँ माझ प्रोग्राम स्कूल कलेज लिएर उपस्थित भइसकेको छु हरेक हप्ताको शुक्रबार शनिबार र आइतबार यहाँले पञ्चमणी माध्यमिक विद्यालय ज्ञान बगैचा बोर्डिङ स्कूल र त्यस्तै गरी सूर्योदय इङ्लिस बोर्डिङ स्कूलको विद्यार्थी भाइ बहिनीहरूको प्रतिभा सुन्दै आइराख्नु भएको छ भने बेलुकीको ठिक यसै समय 6 बजेको थाहा खबरपछि स्कूल कलेज प्रोग्राम सुन्न सक्नुहुन्छ आज हामी आइतबारको एपिसोडमा रहेर सूर्योदय इङ्लिस बोर्डिङ स्कूल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरूको प्रतिभालाई लिएर यहाँहरूमाझ उपस्थित भइसकेका छौं पक्कै पनि समय दिएर यहाँले सुनेर साथ दिनुहुनेछ कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिनुहोला है त
1: सबैजनालाई मेरो नाम रेणुका मल्ल हो म कक्षा 5-6 पढ्छु आज म शब्दको बारेमा भन्न गइरहेकी छु एउटा खास भौगोलिक क्षेत्रमा बस्ने मानिसहरूको समूहलाई समुदाय भनिन्छ समुदायको आकार सानो हुन्छ समुदायका मानिसहरूको भाषा धर्म जाति रहन्छन् परम्पराहरू समान हुन्छन् उनीहरूको साथीको समूह पनि एउटा समुदाय हो यस्तै प्रकारले ब्राह्मण समुदाय मधेसी समुदाय हिन्दू समुदायमा आदि समुदायका अन्य उदाहरणहरू हुन्छन् समुदायका मानिसहरूले एक अर्कालाई भएको बेलामा सहयोग गर्छन् धन्यवाद
0: हजुर बहिनी रेणुकाजीले चाहिँ आफ्नो प्रतिभा हामीलाई सुनाइसक्नु भएको छ तपाईँको प्रतिभा भर्खर के सुनाउनु भयो अरे समुदायको बारेमा भनिरहँदा चाहिँ तपाईँको घर चाहिँ कहाँ हो नि कुत्री नर्सरी अनि तपाईँको समुदायमा चाहिँ कस्तो कस्तो हुनुहुन्छ के गर्नुहुन्छ
1: मेरो समुदायमा सबैले मेलमिलापको भावना गर्छन् एकअर्कालाई परेको बेला सहयोग गर्छन् दुःख पर्दा सहयोग गर्छन्
0: मेलमिलापको दुःख पर्दा सहयोग गर्ने सहयोगी भावनाको पनि हुनुहुन्छ है अनि यो सँगसँगै तपाईँको प्रतिभा सँगसँगै तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ राम्रो हुँदैछ अनि तपाईँ कति कक्षाबाट भन्नुभयो अरे
1: म कक्षा 5-6
0: अनि आज मसँग यहाँ धेरैजना कुराकानी गर्नको लागि अरू साथीहरू पनि हुनुहुन्छ सबैजना 5 नै हुनुहुन्छ
1: हजुर सबैजना 5 नै हुनुहुन्छ
0: अनि तपाईँको विद्यालयमा चाहिँ कक्षा 5 चाहिँ कतिवटा सेक्सन छ नि
1: 2
0: अनि तपाईँको कक्षामा चाहिँ कतिजना साथी हुनुहुन्छ
1: मेरो कक्षामा चाहिँ 34 साथीहरू हुनुहुन्छ
0: तपाईँको क्लासमा मात्र 34 हुनुहुन्छ है अनि तपाईँलाई सूर्योदय इङ्लिस बोर्डिङको पढाइ चाहिँ कस्तो लागिरहेको छ
1: एकदमै राम्रो लागिरहेको छ
0: राम्रो लागिरहेको छ अनि जाँदा जाँदै हाम्रो श्रोता साथीलाई चाहिँ के भन्न चाहनुहुन्छ त
1: आज म यहाँ रेडियो धर्मराईमा आइरहेकी छु ढिलै भए पनि गुरु पूर्णिमाको सम्पूर्णहरूलाई धेरै धेरै शुभकामना शान पनि रहेको धेरै धेरै शुभकामना अनि राम्रोसँग पढ्नु होला है थ्याङ्क यू
0: हजुर कुराकानी गर्दै गर्दा मसँग अहिले भने एकजना भाइ हुनुहुन्छ उहाँलाई म प्रोग्राममा स्वागत गरिहाल्छु नमस्कार स्वागत छ यहाँलाई प्रोग्राम स्कूल कलेजमा
2: नमस्कार धन्यवाद
0: हजुरको शुभ नाम के हो नि
2: मेरो शुभ नाम रोजन गुरुङ हो रोजन गुरुङ
0: रोजन गुरुङ रोजनजीको पढाइ चाहिँ कस्तो हुँदैछ
2: राम्रो
0: हुँदैछ तपाईँको पढाइ सँगसँगै अहिले ठ्याक्कै साथीहरूलाई चाहिँ केही म्यासेज दिनुपर्ने छ कि छैन
2: साथीहरू राम्रोसँग पढ्नु है
0: अनि यो कुराकानी सँगसँगै आज चाहिँ हाम्रो श्रोता साथीलाई सुनाउनको लागि के लिएर आउनु भएको छ नि रोजनजीले
2: भिटामिनको बारेमा
0: भिटामिनको बारेमा हो ल अब सुरु गरिदिनुहोस् है ल 1 2 3 गो
2: भिटामिन आर द मोस्ट नेचुरल टु आवर बडी Vitamins keep our body working smoothly and protect us from illness. Different colored foods provide different vitamins. Vitamin A from health eyes comes from green leaf, vegetable, carrots and pumpkin. Vitamin C to fight infection is found in oranges, lemons, guava and amala. Vitamin D from strong bones come from sunlight, fish and eggs.
0: हजुर हामीलाई चाहिँ भिटामिनको बारेमा रोजनजीले चाहिँ सुनाइसक्नु भएको छ यो सँगसँगै सोध्नु मन लाग्यो है तपाईँको हेल्दी हेबिट्स चाहिँ के छ त
2: धेरै जम्बुर नखाने राति टाइममा सुत्ने बिहान टाइममा उठ्ने टाइममा खाने आफ्नो हेल्थलाई चाहिँ धेरै ख्याल राख्नु होला
0: अनि यो कुराकानी सँगसँगै हाम्रो श्रोता साथीलाई चाहिँ के म्यासेज दिन चाहनुहुन्छ
2: Stay healthy, be healthy. Thank you.
0: हजुर कुराकानीको साथमा मसँग फेरि पनि एकजना भाइ हुनुहुन्छ है, एकदमै सोझो भएर बस्नु भएको छ, कुराकानी गर्दै जाउँ है। अब भाइ कस्तो हुनुहुन्छ यता सोधि हालौ। नमस्कार, स्वागत छ यहाँलाई प्रोग्राम स्कुल कलेजमा। तपाईँ यस्तै सानो बोल्नुहुन्छ हो, अनि किन त्यति सानो बोल्नु भएको होला? एकचोटि फेरि नमस्ते भनेर हाम्रो श्रोता साथीलाई सुनाइदिनुहोस् न त।
1: नमस्ते सबैजनालाई।
0: अनि हजुरको शुभ नाम चाहिँ के हो नि?
1: प्रज्वल ढुङ्गाना।
0: प्रज्वल ढुङ्गाना, अनि प्रज्वलजीको पढाइ चाहिँ कस्तो हुँदैछ?
1: राम्रै
0: राम्रै हुँदैछ है। तपाईँ कुन सेक्सनबाट हुनुहुन्छ नि?
1: सेक्सन
0: ए। एबाट। आज सेक्सन ए को साथीहरू धेरै हुनुहुन्छ कि बी को साथीहरू धेरै हुनुहुन्छ नि? यहाँ दुईटै क्लासबाट बराबर साथी आउनु भएको छ। अनि आज हामीलाई प्रज्वलजीले के सुनाउँदै हुनुहुन्छ नि?
1: कम्प्युटर इन्ट्रेस्टिङ फ्याक्टको बारेमा।
0: कम्प्युटरको चाहिँ इन्ट्रेस्टिङ फ्याक्टहरू के रहेछ त? रेडी हुनुहुन्छ त सुनाउनलाई? ल सुरु गरिदिनुहोस्।
1: कम्प्युटर इन्ट्रेस्टिङ फ्याक्ट, द फर्स्ट कम्प्युटर बग वाज एन एक्चुअल इन्सेक्ट। नम्बर टू, सुपर कम्प्युटर आर इन्सेन्टली फ्याक्ट। नम्बर थ्री, कम्प्युटर अन्ली अन्डरस्ट्यान्ड 1 सेकेन्ड एन्ड 0 सेकेन्ड। नम्बर फोर, द फर्स्ट कम्प्युटर भाइरस वाज क्रिएटेड इन 1986। नम्बर फाइभ, कम्प्युटर क्यान रिकगनाइज फेसेस, वोइसेस एन्ड इभन इमोसन्स।
0: हजुर, कम्प्युटरको इन्ट्रेस्टिङ फ्याक्ट चाहिँ सुनाइरहँदा तपाईँलाई चाहिँ सोधिहालौँ, तपाईँलाई कम्प्युटर सब्जेक्ट, कम्प्युटर युज गर्नु कतिको मनपर्छ?
1: धेरै नै
0: मनपर्छ। अनि मोबाइल र कम्प्युटर चुज गर्नु पर्यो भने चाहिँ तपाईँले हाम्रो प्रज्वलजीले चाहिँ कुन चुज गर्नुहुन्छ होला? गाह्रो पर्यो हो। अब मोबाइल पनि चलाउनु मन लाग्छ है, कम्प्युटर पनि मन लाग्छ। ल, ओन्ली वान भन्यो भने लक्ष्य चुज गर्नुहोस् त, कुन चाहिँ युज गर्नुहुन्छ होला?
1: कम्प्युटर।
0: कम्प्युटर मनमा चाहिँ मोबाइल भइ भइ कम्प्युटर भन्नुभएको त होइन नि?
1: होइन,
0: त्यस्तो चाहिँ होइन है। अनि तपाईँको चाहिँ कम्प्युटर सब्जेक्ट चाहिँ हुन्छ कि हुँदैन?
1: हुन्छ।
0: कसले पढाउनुहुन्छ नि कम्प्युटर?
1: अनिता मिस।
0: तपाईँको कम्प्युटर सब्जेक्ट सँगसँगै तपाईँको फेभरेट सब्जेक्ट चाहिँ कुन हो नि?
1: मेरो
0: इङ्ग्लिस मनपर्छ है। अनि इङ्ग्लिस चाहिँ कसले पढाउनुहुन्छ?
1: सुस्मिता मिस।
0: सुस्मिता मिसले है। अनि तपाईँलाई चाहिँ अब हुन्छ नि, यहाँबाट ट्याक्कै टिचरहरूले सुनिराख्नु भएको छ, तपाईँको रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने के भन्नु मन लागेको छ टिचरलाई?
1: ढिलो भए पनि सबै टिचर्सहरूलाई ह्याप्पी टिचर्स डे।
0: अनि जाँदा जाँदै सुनेर बस्नुहुने श्रोता साथीलाई चाहिँ के भन्न चाहनुहुन्छ?
1: मैले आफ्नो प्रतिभा राखेँ, साथीहरूले पनि आफ्नो ट्यालेन्ट छ भने रेडियो प्रोग्राममा पार्टिसिपेट हुनु होला।
0: हजुर, कुराकानी गरिरहँदा अहिले भने मसँग फेरि पनि अर्को एकजना बहिनी हुनुहुन्छ, उहाँसँगको कुराकानीतर्फबाट हामी प्रोग्रामलाई अगाडि बढाउँदैछौँ। नमस्कार, स्वागत छ यहाँलाई प्रोग्राम स्कुल कलेजमा।
3: नमस्ते, धन्यवाद।
0: अनि हजुरको शुभ नाम चाहिँ के हो नि?
3: सृष्टि अधिकारी।
0: सृष्टि अधिकारी, हजुरको पढाइ चाहिँ कस्तो हुनुहुन्छ सृष्टिजी? राम्रो हुँदैछ। तपाईँलाई चाहिँ अलिअलि डर लागेको जस्तो भएको छ र? छैन है। किन त यति सानो बोल्नु भएको? फर्स्ट टाइम हो तपाईँको? फर्स्ट टाइम भनेर चाहिँ नर्भस भन्नु भएको हो। ल, अब चाहिँ हामी नर्भस नभइकन, नडराइकन तपाईँको प्रतिभा चाहिँ राख्नुपर्छ है। रेडी हुनुहुन्छ? रेडी हुनुहुन्छ। ल, मुन्टो हल्लाएर भने एकचोटि आई एम रेडी भनिदिनुहोस् न त।
3: आई एम रेडी।
0: रेडी है। ल, अनि आज हाम्रो श्रोता साथीलाई चाहिँ के सुनाउँदै हुनुहुन्छ सृष्टिजीले? जीके क्वेशन। अनि कतिवटा जीके क्वेशन लिएर आउनु भएको छ?
3: मैले चाहिँ 10 जीके क्वेशन लिएर आएको छु, जहाँ चाहिँ मैले जीके क्वेशन राख्छु। यता मेरो साथीहरू हुनुहुन्छ, अनि साथीहरूले चाहिँ मेरो जीके क्वेशनको एन्सर दिनुहुन्छ। साथीहरू रेडी हुनुहुन्छ?
0: रेडी हुनुहुन्छ साथीहरू?
3: अब सुरु गर्दैछु, ध्यान दिएर सुन्नु होला। विच सिटी होस्ट द फिफा वर्ल्ड कप 2026? क्यानाडा,
4: मेक्सिको,
3: युनाइटेड स्टेट्स। करेक्ट आन्सर। हाउ मेनी टिम्स पार्टिसिपेट इन द फिफा वर्ल्ड कप 2026? करेक्ट आन्सर। हु वन द गोल्डन बुट at the FIFA World Cup 2026?
5: France.
3: Correct answer. Which country won the FIFA World Cup 2026?
5: Spain.
3: Correct answer. How many men were play in the FIFA World Cup 2026?
5: 104 men.
3: Correct answer. What was special about the FIFA World Cup held
4: every four years?
3: Correct answer. Which country hosts the FIFA World Cup for the third time?
4: Mexico.
3: Correct answer. Which organs pump blood throughout the body?
4: Heart.
3: Correct answer. How many days are there in a leap year?
4: 326 days.
3: Correct answer. What is the national animal of Nepal?
4: Cow.
3: Correct answer. Barkhare maile GK question rakhe katta barkhare FIFA World Cup ko barema raheko thiyo sathiharule sabai GK question ko sahi jawab dinu bhayeko ma dherai dherai badhai cha ani participate hunu bhayeko ma thank you so much garmi ko samaya cha prashasta matra ma pani piyunu hola hai ra afno watavaran safa rakhinu hola thank you.
5: Hello everyone, my name is Anushka Paudel. Today I am going to tell about my favorite season, summer season. My favorite season is summer because we can get long summer vacation. Summer is the hottest season of the year. It is the season of bright sunlight, hot weather and dry air. I play cricket or football with my friends in the morning and evening. I also swim in our swimming pool. During the day, it is hot to go outdoors, so I read storybooks or play games on my computer. I love Beijing. The best part of this season is my favorite season, summer season. My favorite season is summer because we can get long summer vacation. Summer is the hottest season of the year. It is the season of bright sunlight, hot weather,

0: schedule homeworks and exam papers. In summer, I like to have cold drinks, lassi, ice cream and cold drinks. I also go for picnic with my friends. We eat and play the whole day and enjoy ourselves a lot. I really love summer because summer means holidays.
1: अरे फलान सब जाना चक्का नादन जीवा से माथा चक्का ए कड़ेले कड़ेले चश्मा मलाय कड़ेले गोजो मैं
2: हजुर कस्तो मिठो गीत गुनगुनाउँदै हुनुहुन्थ्यो साथीहरू चाहिँ यता एकदमै हाँस्नु भयो किन होला लसेन तपाईँलाई चाहिँ यता साथीहरू हाँस्नु भएको थियो किन होला हाँस्नु लागेको ए यतातिर गीत गुनगुनाउँदै गर्दा चाहिँ उता साथी नाच्नु भएको थियो अरे त्यही भएर हाँस्नु लागेको अरे है ल यो कुराकानी यही राख्दै हामी फेभरेट कुराको चाहिँ कुराकानी गर्दै थियौँ तपाईँको फेभरेट सब्जेक्ट चाहिँ कुन हो नि साइन्स मनपर्छ तपाईँलाई साइन्स चाहिँ कसले पढाउनुहुन्छ सरिता मिसले है अनि साइन्स सब्जेक्ट सँगसँगै तपाईँलाई अरू चाहिँ के कुरा गर्नु मन लाग्छ नि खेल्न पनि मनपर्छ तपाईँको फेभरेट गेम अथवा कुनै केही छ तपाईँलाई एकदमै मनपर्ने स्पिकिङ चाहिँ मनपर्छ है अनि तपाईँलाई चाहिँ घुम्न जानु कतिको मनपर्छ ठिकै मनपर्छ है अनि यो सँगसँगै जाँदा जाँदै हाम्रो श्रोता साथीलाई चाहिँ के भन्न चाहनुहुन्छ
1: तपाईँको ट्यालेन्ट छ भने चाहिँ खुलेर राख्नु होला राम्रोसित पढ्नु होला प्रशस्त मात्रामा पानी पिउनु होला थ्याङ्क यू
3: नमस्कार मेरो नाम हो कृष्णा आले म श्रोता इङ्ग्लिस बोर्डिङ स्कुलमा पढ्छु र म कक्षा 5-6 हो र आज म रेडियो प्रोग्राममा सहभागिता जनाउँदै गर्दा आमाको माया शीर्षकको कथा लिएर आएको छु कस्तो लाग्छ सुनेर साथ दिनु होला है त एक रात म आफ्नो कोठामा सुतिरहेकी थिएँ त्यहाँ अचानक कालो पर्साई देखेर म अचानक भिजे मैले तिमी को हो भनेर सोधे तब त्यो पर्साईले भन्यो म तिमीले आमालाई लिन आएको हो म डराए आतिए आहा भरि आँसु भयो अनि मैले भने एउटा शर्त राखौ न बरु मलाई लैजाऊ तर मेरी आमाको जिन्दगी फिर्ता गरिदेऊ भने तब उसले मुस्कुराउँदै भने भन्यो लिन त म तँलाई नै लिन आएको थिएँ तर तैँले भन्दा पहिले तेरी आमाले शर्त राखिन् त्यसैले आमाको माया धेरै हुन्छ भन्न सकिन्छ धन्यवाद
2: हजुर त्यसैले आमाको माया चाहिँ धेरै हुन्छ भन्न सकिन्छ भनेर आमाको माया कथा चाहिँ हामीलाई प्रिस्माजीले चाहिँ सुनाइसक्नु भएको छ भने साँच्चीकै आमाको माया चाहिँ धेरै हुन्छ भन्न सकिएला त
3: हजुर
2: सकिन्छ है अनि तपाईँलाई आमाको माया चाहिँ कतिको माया लाग्छ
3: धेरै
2: लाग्छ अनि तपाईँको रेडियो प्रोग्राम चाहिँ अब तपाईँको आमाले तपाईँको प्यारेन्ट्सले सुन्दै हुनुहुन्छ भने के भन्न चाहनुहुन्छ
3: आमा बाबाले चाहिँ हामीलाई धेरै सहयोग दिनुहुन्छ त्यसैले हामीले चाहिँ आमा बाबालाई दुःख दिनुहुन्न म यहाँबाट मम बाबालाई धेरै सम्झिएको छु
2: अनि यो सँगसँगै तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ त
3: राम्रो
2: हुँदैछ अनि तपाईँले यो भन्दा अगाडि रेडियो प्रोग्राममा भाग लिनु भएको थियो कि थिएन लिनु भएको थिएन है अनि आज पहिलोचोटि आफ्नो यसरी प्रतिभा राख्दै गर्दा कस्तो फिल भइरहेको छ
3: राम्रै भएको छ
2: अनि सबैभन्दा सुरुमा चाहिँ तपाईँले रेडियो प्रोग्राममा भाग लिँदैछु भनेर चाहिँ कसरी थाहा पाउनु भयो टिचरले चाहिँ भन्नुभएको थियो अनि अब साथीहरूले तपाईँको चाहिँ अब ट्यालेन्ट सुनिराख्नुहुन्छ रेडियो प्रोग्राम बसेर सुनेर बस्नुहुने श्रोता साथीलाई चाहिँ के म्यासेज दिन चाहनुहुन्छ
3: आमा बाबालाई दुःख नदिनुहोस् होला धन्यवाद
2: हजुर फेरि पनि कुराकानीको साथमा मसँग अर्को एकजना बहिनी हुनुहुन्छ र उहाँ पछि चाहिँ अझै आफ्नो प्रतिभा राख्नको लागि हामीसँग तीनजना बहिनी एकजना भाइदेखि लिएर चाहिँ हामीसँग चारजना विद्यार्थीहरू चाहिँ हुनुहुन्छ ढिला नगरी हामी प्रोग्रामलाई चाहिँ अगाडि बढाउँदैछौ नमस्कार स्वागत छ यता बहिनीलाई प्रोग्राम स्कुल कलेजमा
4: नमस्कार धन्यवाद
2: अनि हजुरको शुभ नाम चाहिँ के हो नि
4: मेरो शुभ नाम चाहिँ कृषि अधिकारी हो
2: कृषि अधिकारी हजुरको घर चाहिँ कहाँ हो कृषि
4: मेरो घर चाहिँ लोकेटिटार
2: तपाईँ लोकेटिटारदेखि यहाँसम्म चाहिँ कसरी आउने गर्नुहुन्छ
4: बसमा आउँछु
2: अनि बसमा चाहिँ स्कुलसम्म आउन चाहिँ कति टाइम लाग्छ नि
4: आधा घन्टा
2: अनि अब आधी घन्टा टाइम लागिरहँदा चाहिँ तपाईँ स्कुल आउनको लागि टाइम चाहिँ कसरी म्यानेज गर्नुहुन्छ कति बेला चाहिँ रेडी हुनुहुन्छ तपाईँको घरतिर बस कुन समयमा आउँछ अनि कति बेला जाने गर्नुहुन्छ
4: म चाहिँ रेडी 7:30 हुन्छु गाडी चाहिँ 8:05 दिनभरि मजाले पढ्छु बेलुका चाहिँ

0: साढे पाँच बज्छ।
1: घर पुग्दा चाहिँ साढे पाँचै बज्छ है। अनि तपाईँ घर गइसकेपछि चाहिँ होमवर्क चाहिँ अब बेलुकी नै गर्नुहुन्छ या बिहान गर्नुहुन्छ त?
0: बेलुकै गर्छु।
1: बेलुकै गरेर चाहिँ सक्नुहुन्छ है। अनि बिहान उठेर चाहिँ कतिको पढ्ने गर्नुहुन्छ?
0: पाँच बजेबाट छ बजेसम्म
1: बिहान उठेर पनि पढ्नुहुन्छ है। अनि तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ त?
0: राम्रो
1: राम्रो हुँदैछ। अनि आज तपाईँको पढाइ अब राम्रो सँगसँगै अझै धेरै मेहनत गरेर चाहिँ पढ्नु होला। अनि आज हाम्रो श्रोता साथीलाई चाहिँ के सुनाउँदै हुनुहुन्छ?
0: इम्पोर्टेन्ट पोइन्ट्स टु रिमेम्बर।
1: इम्पोर्टेन्ट पोइन्ट्स टु रिमेम्बर के को बारेमा हो त? हामीले पोइन्टहरू चाहिँ इम्पोर्टेन्ट पोइन्टहरू सम्झने
0: कम्प्युटरको
1: कम्प्युटरको बारेमा अब आफ्नो ट्यालेन्ट राखिदिन रेडी हुनुहुन्छ?
0: A computer is like a super smart helper that follows the instructions to the solve a problem, play games, and write letters, and much more. The old computer is derived from the years old computer with the means of the calculation. Computer is an electronic magic that can perform a different kinds of the tech according to the seat of the instruction. Give to it. The first computer built in the 1940s and 1950s were the very large machines that took up the entire the rooms. The mouse is a plain size input device. थ्याङ्क यू।
1: कम्प्युटरको बारेमा चाहिँ हामीले के कुरा सम्झने भनेर सिकाइसक्नु भएको छ। अनि तपाईँलाई कम्प्युटर सब्जेक्ट कतिको मनपर्छ?
0: धेरै
1: धेरै मनपर्छ है। अनि तपाईँको फेभरेट सब्जेक्ट चाहिँ कुन हो त?
0: साइन्स।
1: साइन्स हो। अनि किन सबै साथीहरूले चाहिँ साइन्स भन्नुभएको छ? साइन्स चाहिँ किन मन पर्यो होला?
0: साइन्स चाहिँ धेरै राम्रो हुन्छ, पढाइ नै राम्रो हुन्छ।
1: पढाइ नै राम्रो हुन्छ, त्यही भएर चाहिँ साइन्स मन पर्यो हो। अनि जाँदा जाँदै हाम्रो साथीहरूलाई चाहिँ के म्यासेज दिन चाहनुहुन्छ नि हजुरले?
0: सबैजना राम्रोसँग पढ्नु होला, मेरो ट्यालेन्ट सुनिदिनु भएकोमा सबै श्रोता साथीहरू धेरै धेरै धन्यवाद।
2: Everyone, I'm Prinsa Thapa from Class 5B. I'm a student of Surdaya English Boarding School. Today I'm going to tell about personal hygiene. Personal hygiene means keeping our body clean to stay healthy and feel good. It is made up of simple daily habits that prevent illness and help you feel fresh and confident. For our best health, combine these clean habits with other healthy choices, eating nutritious food, wearing clean clothes, exercising and getting enough sleep. Here are the key parts of personal hygiene: hand hygiene, washing hand with soap to remove germ, oral hygiene, brushing teeth, cleaning our tongue and rinsing our mouth, respiratory hygiene, covering our mouth and nose when coughing or sneezing, bathing body cleaning, washing our whole body with soap and water, hair and scalp care, washing and combing our hair regularly, clothing hygiene, wearing clean clothes every day.
1: Health is our wealth. स्वास्थ्य नै हाम्रो चाहिँ धन हो कि होइन होला? तपाईँ चाहिँ कतिको हेल्दी हेबिट्स छ त तपाईँको चाहिँ?
0: धेरै नै
1: छ है। अनि साथीहरूलाई ठ्याक्कै एक सेन्टेन्समा चाहिँ हेल्दी हुनुपर्छ भनेर चाहिँ कसरी सम्झाउनुहुन्छ?
0: हामीले चाहिँ सफा कपडा लगाउनु पर्यो, अनि नुहाउनु पर्यो, कपालहरू कोर्नु पर्यो, पालुगा लगाउने, नङहरू काट्नु पर्यो, फोहोर राख्नु भएन, अनि हेल्दी खानेकुरा खानु पर्यो।
1: हस्, कस्तो राम्रो कुराकानी है। अनि यो सँगसँगै तपाईँसँग चाहिँ अरू कुराकानी पनि गरौँ है। स्याटरडेको छुट्टीहरू चाहिँ यहाँले कसरी बिताउनुहुन्छ?
0: मैले पढेर लेखेर
1: बिताउनुहुन्छ। अनि तपाईँ चाहिँ घुम्नको लागि कतिको बाहिर निस्कनुहुन्छ?
0: छुट्टीको बेलामा समय मिल्यो भने प्यारेन्ट्सहरूसँग घुम्न जान्छु।
1: प्यारेन्ट्सहरूसँग घुम्न चाहिँ जानुहुन्छ है। अनि तपाईँको साथीहरूलाई चाहिँ यहाँबाट केही भन्नुपर्ने छ कि छैन? के भन्नु मन लागेको छ साथीहरूलाई?
0: म साथीहरू राम्रोसँग पढ्नु छ है, अब मिल्यो भने मैले जस्तै आफ्नो प्रतिभा राख्नु होला।
1: यो कुराकानी सँगसँगै हाम्रो श्रोता साथीलाई के म्यासेज दिन चाहनुहुन्छ नि?
0: गर्मीको समय छ, अनावश्यक कुरामा बाहिर ननिस्कनु होला, आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला। थ्याङ्क यू सो मच।
3: Hello everyone, I am Shishti Bhandari from Class 5A. Today I am going to tell about the moon. The moon is the only one natural satellite of the Earth. It is seen in the sky at night. It is a non-luminous heavenly body. It shines by reflecting the sunlight. The moon is smaller than the earth. Moon appears bigger than the stars, but it is much smaller than the stars. Moon appears bigger since it is nearer from the earth. Moon has less gravity than the earth. It has no air and water. Thank you.
1: हजुर, द मुन भनेर चाहिँ छोटो मिठो हामीलाई चाहिँ एसे सुनाउनु भएको छ बहिनी सृष्टिजीले. अनि द मुन भने पनि जुन भने पनि चन्द्रमा भनेर पनि चिनिन्छ. तपाईँलाई द मुन चाहिँ कतिको मनपर्छ? अनि अब हामी सानोमा हुँदा पनि कि हामीलाई सिकाउनुहुन्थ्यो, अब मुन देख्यो भने चाहिँ अब नमस्ते गर्थ्यौँ, दर्शन मामा भन्थ्यौँ. तपाईँहरूले चाहिँ त्यस्तो गर्नु भएको छ कि छैन?
3: गरेको छु.
1: गर्नु भएको छ. अहिले रिसेन्टली पनि पछिल्लो समय पनि गर्नुहुन्छ देख्यो भने? गर्नुहुन्छ है. अनि यो रमाइलो कुराकानी गरिराख्दा तपाईँलाई चाहिँ अरू कुराहरू पनि सोधौँ है. सुरुमा चाहिँ सोध्नु मन लाग्यो, तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ? राम्रो हुँदैछ. कि तपाईँलाई चाहिँ सूर्योदय इङ्ग्लिस बोर्डिङमा चाहिँ अब किन पढ्नु मन लागेको होला नि?
3: पढाइ राम्रो
1: भएर है. अनि अब धेरै साथीहरू पनि हुनुहुन्छ, साथीहरूले पनि भन्न सक्नुहुन्छ है, यो सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुलमा चाहिँ के के कुराको फेसिलिटिज छ नि?
3: रेडियो प्रोग्राम, लाइब्रेरी, क्यान्टिन, ड्रइङ कम्पिटिसन, ह्यान्ड राइटिङ कम्पिटिसन, त्यस्तै फेसिलिटिजहरू हुन्छ.
1: अनि त्यो बाहेक अरू साथीहरूलाई पनि भन्नु मन लागेको छ? स्विमिङ, अनि
2: डान्स,
1: अनि यता
2: फुटबल,
4: कम्प्युटर ल्याब,
2: नर्सिङ, साइन्स ल्याब,
1: हजुर. अब साथीहरूले चाहिँ के फेसिलिटी छ भनेर सुनाइसक्नु भयो. अनि हामी सृष्टिजीसँग नै कुराकानी गर्दै थियौँ है. अनि तपाईँलाई रेडियो प्रोग्राममा भाग लिइरहँदा चाहिँ कस्तो फिल भइरहेको छ? राम्रो. अनि तपाईँले योभन्दा अगाडि चाहिँ रेडियो प्रोग्राममा भाग लिनु भएको थियो कि थिएन? लिनु भएको थियो है. अनि आज सेकेन्ड चोटि आफ्नो प्रतिभा राखिरहँदा चाहिँ कस्तो फिल भइरहेको छ? एकदमै एक्साइटेड हो. अनि एक्साइटेड सँगसँगै नेक्स्ट टाइम चाहिँ तपाईँले पार्टिसिपेट हुन पाउनु भयो भने चाहिँ भाग लिने कि नलिने? लिनुहुन्छ है. अनि जाँदा जाँदै अब तपाईँको ट्यालेन्ट सुनेर बस्नुहुने श्रोता साथीलाई चाहिँ के म्यासेज दिन चाहनुहुन्छ सृष्टिले?
3: हजुरहरूले बाटो क्रस गर्दाखेरि जेब्रा क्रसिङको प्रयोग गरेर क्रस गर्नुहोला, यताउता ध्यान दिएर बाटो काट्नुहोला, ट्राफिक नियमको पालना गर्नुहोला.
5: Hello everyone, my name is Pratik Guru. Today I am going to tell about my hobby. My favorite hobby is football. I like football. It is very popular game in world. I play in ground with my friends. Football is the fun and exciting game. In football, two teams play against each other. Each team tries to kick the ball into the goal post. There is one referee in the football. Referee start the game. My favorite football player name is Ronaldo. Playing football keeps my body strong and healthy. I enjoy it very much.
1: हजुर, माई हबी भनेर चाहिँ फुटबल भनेर पनि सुनाइसक्नु भएको छ होइन. अनि फेभरेट प्लेयर नेम इज रोनाल्डो पनि भन्नु भएको छ हो?
5: हजुर.
1: अनि तपाईँलाई चाहिँ सोध्नु मन लागिहाल्यो कि तपाईँले चाहिँ गएको फिफा वर्ल्ड कप हेर्नु भयो त?
5: हेरेन.
1: किन नहेर्नु भएको होला?
5: गेम चाहिँ रातिको समय आउँथ्यो, त्यही भएर टाइम मिलेन.
1: टाइम चाहिँ मिलेन. अनि अघि साथीहरूले पनि जिके क्वेसनमा सोधिराख्नु भएको थियो, गएको फिफा वर्ल्ड कप चाहिँ कसले जित्यो भनेर थाहा छ कि छैन? स्पेनले जित्यो. अनि साथीहरूले अघि स्पेन भन्ने बित्तिकै एउटा प्लेयरको नाम चाहिँ लिइराख्नु भएको थियो कि, कुन प्लेयर होला?
5: लामिन यामाल.
1: लामिन यामाल. फेभरेट हबी फुटबल सँगसँगै तपाईँलाई चाहिँ अरू के कुरा गर्नु मन लाग्छ?
5: पढ्न मन लाग्छ, घुम्न मन पर्छ, ड्रइङ गर्न मन पर्छ, फुटबल खेल्न मन पर्छ.
1: ल, अन्तिममा चाहिँ फेरि फुटबल खेल्न नै मन पर्छ है. अनि तपाईँको फुटबल गेम सँगसँगै तपाईँलाई चाहिँ कुन कुन गेमको नाम थाहा छ ल भनिदिनुहोस् न त?
5: फुटबल, भलिबल, चेस, लुडो, फुटसल, क्रिकेट, बास्केटबल.
1: ल, अब थाहा भएको जति चाहिँ भन्नुभयो है. अनि यता साथीहरूले पनि भनिराख्नु भएको थियो. अझै साथीहरूलाई अरू गेम्सको नाम पनि थाहा छ?
2: लुडो, किपिङ,
4: ब्याडमिन्टन,
2: चुङ्गी,
4: चेस,
2: क्यारम बोर्ड,
4: क्रिकेट,
2: क्यारम बोर्ड.
1: अनि गेम्सहरू सँगसँगै जाँदा जाँदै हाम्रो श्रोता साथीलाई चाहिँ के मेसेज दिन चाहनुहुन्छ?
5: राम्रोसित पढ्नु होला. थ्याङ्क यू सो मच.
6: नमस्कार, मेरो नाम आरुषी सुनार, म कक्षा पाँचमा पढ्ने विद्यार्थी हो. आज म तपाईँहरूलाई गाउँ खाने कथा भन्न गइरहेको छु, ध्यान दिएर सुनिदिनु होला. त्योभन्दा अगाडि मैले रेडियो प्रोग्राममा सहभागिता जनाएको छु र आज पनि यहाँहरू गाउँ खाने कथा ल्याएको छु, ध्यान दिएर सुनिदिनु होला. मुख छ तर बोल्दैन, के हो? सही उत्तर.
7: चल्छ तर खुट्टा छैन। सही जवाब। आफैले खाँदैन तर सबैलाई खुवाउँछ। सही उत्तर। उज्यालोमा सँगै हुन्छ तर अँधेरोमा हराउँछ। सही जवाब। जति सफा गरे उति कालो हुन्छ। सही जवाब। तिर्खा लाग्दा पिउने, भोक लाग्दा खाने के हो? सही जवाब। तीन ओटा राजाको बाह्रवटा सही जवाब। घरतिर जाँदा वनतिर मुख, वनतिर जाँदा घरतिर मुख। सही जवाब। साथीहरूले सही जवाब मिलाउनु भएकोमा धेरै धेरै बधाई छ र ताली बजाएर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। साथीहरू राम्रोसँग पढ्नु होला। मैले आफ्नो प्रतिभा प्रस्तुत गरे, यहाँहरूले पनि रेडियो प्रोग्राममा सहभागिता जनाउनु होला। थ्याङ्क यू।
8: हस्त श्रोताबिन, आजको लागि कार्यक्रम स्कूल कलेजको निर्धारित समय सकिसकेको छ। फेरि पनि अर्को हप्ता हामी यसरी नै विद्यार्थी भाइ बहिनीहरूको प्रतिभा लिएर यहाँहरूमाझ उपस्थित हुन्छौ नै। कस्तो लाग्यो त? पक्कै पनि यहाँहरूलाई मन पर्यो होला। हामीलाई के कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिँदै गर्नु होला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता अनुमल्ल पनि विदा हुन्छु। नमस्कार।
9: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
10: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
9: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
10: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
9: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
10: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
9: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
10: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
9: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
10: बिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
9: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
10: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
10: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
9: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
10: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
9: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
10: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
9: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
10: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712040।
11: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
12: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
11: ए हो र, ल ल ल।
13: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 98560192692।
14: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
15: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
14: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
16: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने पजोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झी।
17: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अन्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
18: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028288810, 98028288811 र 98028288816।
14: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98160-95301।
19: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
20: धोरबाराही हाइलाइट्सको साथमा
21: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461-49304।
22: नमस्कार, साँझ 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी लक्ष्मी सुनारसँगै म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz जन्तर मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। ढोरबाराई हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट।
23: गृहमन्त्री सुदन गुरूङले अब कुनै पनि प्रकारको द्वन्द हुन नहुने र सबै मिलेर बस्नुपर्नेमा जोड़ सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्व राष्ट्रपति भण्डारीको आह्वान।
22: नेपाली कम्युनिष्ट पार्टी एकीकृत समाजवादी शुक्ला गण्डकी नगर कमिटिको बैठक आज सम्पन्न। श्रृंखलाबद्ध लुटपाटमा संलग्न कर्मा समूहका मुख्य नायक सहित 5 जना पक्राउ।
23: कांग्रेसको केन्द्रीय समिति बैठक साउन 24 गते बस्ने। नेकपाका सहसंयोजक माधव कुमार नेपालले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा मुलुकको प्रमुख चुनौती बनेको।
22: इरानी युद्धका बेला अमेरिकी तेल कम्पनीहरू कृत्रिमानी नाफा कमाउँदै जापानी अर्थतन्त्र उकास्न अमेरिकाले अरबौं डलर बराबरको एन खरिद गर्ने।
23: भारतीय बलर बुमरा श्रीलंकासँगको टेस्ट श्रृंखलाबाट बाहिर। काबा च्याम्पियनशीप लीग भलिबल नेपालमा हुने।
22: अब पूरा समाचार सुन्नुहोस्। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाका सहसंयोजक माधव कुमार नेपालले राष्ट्रियता संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा अहिले मुलुकको प्रमुख चुनौती बनेको टिप्पणी गर्नुभएको छ। आज आइतबार आयोजित तुलसीलाल अमात्यको 29औं स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। मुलुकको स्वाभिमान जोगाउने र विदेशीको क्रीडा भूमि बन्नबाट कसरी बचाउने प्रमुख चुनौती मुलुक सामू रहेको सहसंयोजक नेपालको भनाई छ। उहाँले नेपाल कुनै पनि देशको अधीनमा रहन वा कुनै राष्ट्र विरूद्ध उभिन नचाहेको भन्दै सबैसँग मैत्रीपूर्ण सम्बन्ध बनाएर अघि बढ्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले पछिल्लो समय मुलुकमा आपसी समझदारी बढ़ने गरी बाह्य प्रभावमा तान्ने प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहनुपर्ने बताउनु भएको छ। उहाँले संविधान, लोकतन्त्र, गणतन्त्र र संघीय शासन प्रणालीको रक्षा गर्नु अहिलेको अर्को महत्वपूर्ण जिम्मेवारी रहेको पनि बताउनु भएको छ। उहाँले मुलुकमा लोकतन्त्र स्थापनाका लागि तुलसीलाल अमात्यले खेलेको भूमिका स्मरण गर्दै वर्तमान पुस्ताले पनि त्यही प्रतिबद्धताका साथ अगाडि बढ़नुपर्ने आवश्यकता उल्याउनु भएको छ। उहाँले जनताका दैनिक समस्याप्रति राज्य संवेदनशील हुन नसकेको आरोप पनि लगाउनु भएको छ।
23: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानूनी शासन सुदृढ बनाउन सबै पक्षलाई संयमता अप्नाउन आह्वान गर्नुभएको छ। आइतबार तुलसीलाल अमात्यको 29औं स्मृति दिवसको अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो। उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशिष्टयुक्त राष्ट्र भएकाले विविधता बीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव नै राष्ट्रिय एकताको प्रमुख आधार रहेको बताउनुभएको छ। उहाँले संवेदनशील परिस्थितिमा अफवाह, घृणा र विभाजनका प्रयासबाट टाढा रहँदै आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्न समेत सबै पक्षलाई आग्रह गर्नुभएको छ। पूर्व राष्ट्रपति भण्डारीले तुलसीलाल अमात्यले स्थापित गरेको सिद्धान्त, निष्ठ राजनीति, त्याग, इमानदारी र जनसेवाको आदर्श सबै प्रेरणाको स्रोत बनिरहोस् भन्ने चाहना व्यक्त गर्नुभएको छ।
22: प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीलाई लिएर सरकार र सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा भित्रै असन्तुष्टि बढ़न थालेको छ। देशमा बेला बेला निम्तिने संकट र संवेदनशील घटनामा गम्भीरता नदेखाउने स्वभावका कारण उनैलाई संकट निम्तिएको हो। राजनैतिक तथा कूटनीतिक परिपक्वता देखाउन नसक्दा उनले निरन्तर आलोचना खेपिरहेका छन्। यसका कारण उनीमाथि आन्तरिक र बाह्य दबाव बढ़दै गएको छ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पूर्व विवेकशील साझाका नेतादेखि संस्थापक नेताहरूसम्मले प्रधानमन्त्रीको कार्यशैली लिएर सभापति रवि लामिछाने समक्ष गुनासो राखिरहेका छन्। विशेष गरी मधेश र कोशी प्रदेशका केही जिल्लामा आइतबारदेखि भड्किएको धार्मिक तनावका क्रममा प्रधानमन्त्रीको भूमिकालाई लिएर पार्टीभित्रै प्रश्न उठिरहेको छ। पार्टीका एक पदाधिकारीले बालेनले सल्लाहकार पनि अलिपक्व मान्छे राखेर आफूले पनि त्यस्तै व्यवहार देखाएको बताएका छन्।
23: विख्यात पर्वतारोही निर्मल पूर्जा निम्स दाई सहित छजना नेपाली आरोहीको पाकिस्तान स्थित ब्रोड पीक हिमालमा हिम पहिरोमा परि निधन भएको घटनाप्रति नेकपा एमाले गहिरो शोक व्यक्त गरेको छ। एमाले महासचिव शंकर पोखरेलले आइतबार एक शोक वक्तव्य जारी गर्दै यस दुखद खबरले सिंगो पार्टी स्तब्ध र मर्महत भएको जनाएका छन्। छ महिना छ दिनमा विश्वका 8,000 मिटर भन्दा अग्ला 14 हिमाल आरोहण गरी नेपाल र नेपालीको नाम विश्व सामू उच्च राख्न सफल भएको भन्दै एमाले राष्ट्रका लागि उनीहरूले पुर्याएको अद्वितीय योगदानको उच्च मूल्यांकन गरेको विज्ञप्तिमा उल्लेख छ।
22: राष्ट्रिय सेवा दल विधेयक 2083 सत्तारूढ़ दल रासोपाबाट समेत संशोधन प्रस्ताव दर्ता भएको छ। यो विधेयकमाथि 78 संशोधन प्रस्ताव दर्ता भएको छ। 14 जना सांसदले राष्ट्रिय सेवा दल विधेयकमाथि संशोधनको सूचना पेश गरेका हुन्। सरकारी विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्नेमा रासोपाका सांसद 6 जना रहेका छन्। क्रान्ति शिखा धिताल, लिमा अधिकारी आचार्य, रंजु न्यौपाने, सुशील खड्का, नीतिमा भण्डारी कार्की र डाक्टर तोसीमा कार्कीले संशोधन प्रस्ताव दर्ता गराउनु भएको हो। यसबाहेक कांग्रेसका 3 जना नरेन्द्र कुमार केरूङ, रेणुका काउचा र गंगालक्ष्मी आवालको संशोधन प्रस्ताव दर्ता भएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका 2-2 जनाले संशोधन प्रस्ताव दर्ता गरेका छन्, जसमा नेकपा एमालेका कृपा राम राणा र गुरूप्रसाद बराल, नेपाली कम्युनिष्ट पार्टीका गणेश बहादुर विश्वकर्मा र परशुराम तामाङ रहेका छन्। नेपालको संविधानको धारा 51 खण्ड क, राष्ट्रियकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीतिको क्रमशः 6 राष्ट्रिय आवश्यकता अनुरूप नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर र समक्ष बनाउन नीति राज्यले अवलम्बन गर्ने उल्लेख रहेको छ।
23: राष्ट्रिय मुक्ति अभियानका संयोजक तथा अभियन्ता दुर्गा प्रसाईले वर्तमान राजनीतिक व्यवस्था र सरकार विरूद्ध पुनः सशक्त आन्दोलन गर्ने घोषणा गर्नुभएको छ। काठमाण्डमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रसाईले वर्तमान लोकतान्त्रिक भनिने व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोसिएको र विचार मानिने लोकतन्त्रमा नागरिकका आधारभूत अधिकार समेत कुण्ठित गरिएको आरोप लगाउनुभएको छ। उहाँले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको उपदेश स्मरण गर्दै नेपाल सबै जातजाति र वर्गको साझा फूलभारी भएको बताउनुभएको छ। प्रसाईले सरकार र सत्तापक्षीय नेताहरूले आफ्ना मान्छे खड़ा गरेर नक्कली सहमति र प्रपञ्च रचिरहेको आरोप लगाउनुभएको छ। प्रसाईले आफूहरूको आन्दोलन कुनै धर्म वा समुदाय विशेषको विरूद्ध नभई सिंगो व्यवस्था परिवर्तनका लागि भएको प्रश्न पार्नुभएको छ। उहाँले पूर्ववर्ती सरकार र सम्झौताहरूको प्रसंग जोड्दै किरत र बौद्ध धर्म सहितको बौद्धिक सनातन र हिन्दू र अधिराज्य र राजसंस्थाको पुनः बहाली नै आफूहरूको मुख्य एजेण्डा भएको दोहोर्याउनु भएको छ। प्रसाईले संविधान संशोधन गरी उच्च स्तरीय कार्यदल मार्फत आफ्ना मागहरू सम्बोधन नभई व्यवस्था ढाल्ने सम्मको चेतावनी दिनुभएको छ।
22: नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तले अघि बढ़ाएको किसान आन्दोलनको विरासतलाई अघि बढ़ाउन आग्रह गर्नुभएको छ। अमात्य र पन्तको स्मृति दिवसको अवसरमा आज एक श्रद्धांजलि सन्देश जारी गर्दै ओलीले यस्तो आग्रह गर्नुभएको हो। अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट निर्वाचित महासचिव तुलसीलाल अमात्यले नेपालमा किसान आन्दोलनलाई वैचारिक तथा संगठनात्मक रूपमा सुदृढ बनाउन महत्वपूर्ण योगदानको स्मरण गराउनु भएको छ। सामन्तवादी भूस्वामित्वको समयमा अमात्यले जसको जोत उसको पोत भन्ने नारासहित किसानहरूलाई आफ्नो हक र अधिकारका लागि संगठित हुन प्रेरित गरेको ओलीको उल्लेख छ। अमात्यले संघर्ष तथा वामपन्थी आन्दोलनमा निर्वाह गरेको भूमिका नेपाली राजनैतिक इतिहासमा सधैँ स्मरणीय रहने ओलीको भनाइ छ। सन्देशमा अमर शहीद भीमदत्त पन्तलाई सामन्तवादी शोषण विरूद्धको संघर्षका निडर तथा क्रान्तिकारी युद्धका रूपमा स्मरण गरिएको छ। कि त जोत हलो कि त छोड थलो होइन भने अब छैनौ भलो भन्ने नाराका साथ पन्तले सुदूरपश्चिममा हलिया र कमैया प्रथा विरूद्ध उत्पीड़ित किसानहरूको पक्षमा आन्दोलनको नेतृत्व गरेको सन्देशमा उल्लेख गरिएको छ।
23: नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक 24 साउनका लागि बोलाएको छ। केन्द्रीय समिति बैठक साउन 24 आइतबार दिउँसो 1 बजेका लागि बोलाइएको पार्टीका कार्यवाहक प्रमुख सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। बैठक ललितपुरको सानेपा स्थित केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थित हुन भनिएको छ।
22: नेपाली कांग्रेसका नेताहरू नयन सिंह महर र रंजिता कर्णको अगुवाईमा देश र कांग्रेस जोड्ने अभियान शुरू भएको छ। पार्टीभित्र बढ़दो मतभेद, अविश्वास र आन्तरिक किचलोले संगठन कमजोर बनेको निष्कर्ष निकाल्दै अभियानले साउन 20 गते काठमाण्डुमा राष्ट्रिय एकता भेला आयोजना गर्ने घोषणा गरेको हो। आज आयोजित पत्रकार सम्मेलनमा नेता महरले पार्टी विभाजनको संघारमा पुगेको र आन्तरिक किचलोका कारण नागरिकका मुद्दा ओझेलमा परेको उल्लेख गर्दै पार्टीलाई एकजुट बनाउन दबावमूलक कार्यक्रम शुरू गरिएको बताउनु भएको छ। देश विषम परिस्थितिबाट गुज्रिरहेका बेला प्रमुख प्रतिपक्षी दल आफैभित्र अल्झिनु दुर्भाग्यपूर्ण रहेको उहाँको भनाइ छ। महरका अनुसार यही साउन 20 गते बिहान 11 बजे सुकेधारामा रहेको मिराकल पार्टी प्यालेसमा देशभरका 753 पालिका 330 प्रदेश सभा निर्वाचन क्षेत्र र 165 प्रतिनिधि सभा निर्वाचन क्षेत्रका प्रतिनिधिको सहभागितामा विशेष खेल आयोजना गरिनेछ। कांग्रेसको संस्थापन मित्र पक्षले साउन 29 गतेदेखि 31 गतेसम्म छुट्टै राष्ट्रिय भेला आह्वान गरेपछि देश र कांग्रेस जोड्ने अभियान सक्रिय बनेको हो।
23: नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी शुक्लागण्डकी नगर कमिटिको बैठक आज सम्पन्न भएको छ। बैठकबाट शुक्लागण्डकी नगर कमिटिको इन्चार्जमा थमन आर्य र सह इन्चार्जमा जौमाया बराल सुनार चयन हुनुभएको छ। बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज आशा कोइराला, जिल्ला अध्यक्ष काजीमान श्रेष्ठ, नगर कमिटिका इन्चार्ज थमन आर्य र सह इन्चार्ज जौमाया बराल सुनारले पार्टी संगठनलाई थप सुदृढ बनाउन जनताको बीचमा पुग्नुको विकल्प नरहेको बताउनु भएको छ। उहाँहरूले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका नीति कार्यक्रम र एजेण्डालाई जनता माझ स्पष्ट रूपमा पुर्याउनु पर्नेमा जोड़ दिनुभएको थियो। बैठक नगर कमिटिका संयोजक शरण शाहको अध्यक्षतामा सम्पन्न भएको थियो।
22: तपाईं दिवेला साँझ 7 बजेको ढोरबाराई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
0: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए योर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट, ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9814153305।
4: मम्मी भोक लाग्यो, खाजा खाऊ न?
2: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
4: हस् मम्मी।
24: मैले सुने छोरी, ल जाम हिँड।
2: सुन्नुहोस् न, खाजा खान त बिजी मम हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
24: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
2: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
24: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
25: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
26: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
2: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
0: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
26: ए हो र, हस् दाई म आजै जान्छु।
24: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
5: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
22: निर्वाचन क्षेत्र नम्बर 2 बाट निर्वाचित सभा नगरपालिकाको वडा नम्बर 3-4 पाटनमा आयोजित कार्यक्रममा सांसद नेउपानेले नागरिकसँग प्रत्यक्ष संवाद गर्दै स्थानीय विकास पूर्वाधार निर्माण तथा जनसरोकारका विषयमा छलफल गर्नुभयो। कार्यक्रममा बोल्दै सांसद नेउपानेले तनहुँ क्षेत्र नम्बर 2 लामो समयदेखि अल्पत्र परेका दुई महत्वपूर्ण सड़क आयोजना दुलेगौडा हर्कपुर मोटर मार्ग र श्रृंगा पद निर्माणलाई अघि बढ़ाउन आवश्यक कानूनी आधार तयार पार्न पहल भइरहेको बताउनु भएको छ। उहाँले आफ्नै पहलमा पूर्वाधार अदालत गठन सम्बन्धी कानून तथा व्यवस्थित सार्वजनिक खरिद ऐन निर्माणका लागि प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभएको छ। उहाँका अनुसार यी कानून निर्माण भएपछि पूर्वाधार आयोजनामा देखिएका कानूनी तथा प्रक्रियागत जटिलता समाधान हुने र दुलेगौडा हर्कपुर मोटर मार्ग तथा श्रृंगा पथ निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभएको छ। सांसद नेउपानेले आफू निर्वाचित भएदेखि नै सांसद जनसंवाद कार्यक्रमलाई निरन्तरता दिँदै विभिन्न स्थानमा पुगेर नागरिकका गुनासो सुझाव र आवश्यकतालाई प्रत्यक्ष रूपमा संकलन गर्दै आएको बताउनु भएको छ। ती सुझावलाई नीति निर्माण र विकास योजनामा समेट्दै लैजाने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।
10: गएको वैशाख 1 गतेदेखि आजसम्म देशका विभिन्न ठाउँमा भएका विपदका घटनामा परेर 196 जनाको ज्यान गएको छ। यी घटनामा परेर 4 अझै बेपत्ता छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा 4053 विपदका घटना दर्ता भएका छन्, जसबाट 5188 परिवार प्रभावित भएका छन् भने 1218 जना घाइते भएका छन्। वैशाखपछिको समय सर्पडंश विपदको मुख्य घातक कारण बनेको छ। सर्पडंशका 16 घटनामा 54 जनाको ज्यान गएको छ भने 668 जना घाइते भएका छन्। यस्तै चट्याङबाट 25 लेक लागेर 22 पहिरो र आगलागीबाट 20 जना, जनावरको आक्रमणबाट 18, बाढ़ीबाट 14 तथा हुवाबुहुरीबाट 13 जनाको ज्यान गएको छ। अत्यधिक वर्षा, ढुंगा पल्टिएर वन डढ़ेलो, हिउँ पहिरो र विस्फोट लगायतका घटनाबाट 9 जनाले ज्यान गुमाएका छन्। यसैबीच आज बिहान 10 बजेसम्मको पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 विपदका घटना भएका छन्। यी घटनामा परेर सर्पदंशबाट 1 ज्यान गएको छ भने 20 घाइते भएका छन्।
22: काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा श्रृंखलाबद्ध लुटपाट गर्ने कर्मा समूहका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिलीप घिमिरेका अनुसार पक्राउ पर्नेहरूमा समूहका मुख्य नाइके सिन्धुपाल्चोकका 34 वर्षीय कर्मा तामाङ सहित काभ्रेका प्रतिमान गोले, पासङ घिसिङ मनोज तामाङ र कास्कीका आले गुरूङ रहेका छन्। कर्मालाई पक्राउ गर्न प्रहरीले गोली चलाउनु परेको थियो। बुढानीलकण्ठको भैरव रोड क्षेत्रमा पुगेको प्रहरी टोलीमाथि कर्माले खुकुरी प्रहार गर्ने प्रयास गरेपछि दुई राउण्ड हवाई फायर र एक राउण्ड गोली चलाएर पक्राउ गरेको एसएसपी घिमिरेले बताउनु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका कर्माको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। कर्मा समूहले विशेष गरी बिहान र बेलुकाको समयमा एक्लै हिँडिरहेका महिला तथा वृद्ध वृद्धालाई लक्षित गरेर सुनको सिखरी लुट्ने गरेका थिए। उनीहरूले शुरूमा बाटो सोध्ने बहानामा कुराकानी गर्ने र त्यसको लगत्तै मोटरसाइकलबाट आएर लछार पछार गर्दै घाटीमा लगाएका सुनका सिक्री तथा पैसा लुट्ने शैली अप्नाएको अनुसन्धानबाट खुलेको छ।
11: धर्म, जाति वा समुदायका नाममा समाजलाई विभाजन होइन, एकता, सहिष्णुता र आपसी सम्मान आवश्यक रहेको सन्देश दिँदै तनहुँको देवघाट धाममा वैदिक शान्ति पाठ गरिएको छ। देवघाट क्षेत्र विकास समितिको आयोजनामा शुक्रबार देवघाट स्थित गलेश्वर मन्दिर परिसरमा आयोजित कार्यक्रममा गलेश्वर आश्रमद्वारा संचालित वेदाङ क्याम्पसका करिब देशमा शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता। यही दिन अघि संसारीमा दुई धार्मिक समुदाय बीच भएको झडप, देशका विभिन्न स्थानमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव बारे चासो बढ़िरहेका बेला आयोजित सो कार्यक्रममा धार्मिक विविधता भित्रको जोड़ दिएको थियो। कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भवानी प्रसाद तिमन सिन्हाले धार्मिक आस्थाका नाममा द्वेष र विभाजन फैलाउने प्रयास समाज र राष्ट्र दुवैलाई कमजोर बनाउने बताउनु भएको छ। उहाँले सबै नेपालीले सहिष्णुता, पारस्परिक विश्वास र सम्मानलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औराउनु भएको छ।
22: बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय तनहुले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन शुरू गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, एकीकृत कार्यालय तथा सम्बन्धित निकायका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले दुई दिन अघिदेखि नै जिल्लामा अनुगमन शुरू गरेको छ। यस क्रममा दमौली स्थित ग्यास डिलर तथा सप्लायर्सको अनुगमन गरिएको हो। बजारमा एलपी ग्यास सहज रूपमा उपलब्ध नभएको भन्ने उपभोक्ताको गुनासो आएपछि अनुगमन गरिएको प्रशासनले जनाएको छ। अनुगमनका क्रममा अधिकांश डिलरमा उद्योगबाट नियमित रूपमा एलपी ग्यास आपूर्ति भइरहेको पाइए पनि वितरण प्रक्रियामा थप पारदर्शिता आवश्यक रहेको टोलीले जनाएको छ। टोलीले ग्यासको मौजदात, आयात तथा वितरण सम्बन्धी अभिलेख समेत परीक्षण गरेको थियो। अनुगमनपछि सबै डिलर तथा सप्लायर्सलाई ग्यासको आयात मौजदात र वितरणको स्पष्ट अभिलेख राख्न तथा उपभोक्तालाई सहज र पारदर्शी रूपमा ग्यास उपलब्ध गराउन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभएको छ। बजारमा कृत्रिम अभाव सिर्जना हुने कुनै पनि गतिविधि सही नहुने बताउनु भएको छ। उहाँले उद्योगबाट आपूर्ति भइरहेको ग्यास अनावश्यक रूपमा मौजदात राख्ने, वितरणमा विभेद गर्ने वा कृत्रिम अभाव सृजना गर्ने कार्य भेटिए प्रचलित कानून बमोजिम कार्यवाही गरिने चेतावनी दिनुभएको छ।
11: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीचको 6 महिना लामो द्वन्दले विश्वव्यापी इन्धन आपूर्तिमा दबाव सिर्जना गरेको छ र ऊर्जाको मूल्य बढ़ाएको छ। तैपनि अमेरिकाका ठूला तेल कम्पनीहरूका लागि भने यही अवरोध असाधारण आमदानीको स्रोत बनेको इण्डियाना एक्सप्रेसले लेखेको छ। यस अवरोधको केन्द्रबिन्दुमा स्ट्रेट अफ हर्मुज जलमार्ग रहेको छ। अमेरिका इरान द्वन्दका कारण यस मार्ग भएर हुने धेरैजसो आवाजावत ठप्प भएपछि विश्वव्यापी आपूर्तिमा तीव्र संकुचन आएको हो। द्वन्दका कारण कच्चा तेल ब्रेन्ट क्रूडको मूल्य मार्च, अप्रेल र मे महिनाको अवधिमा प्रति ब्यारेल झण्डै $70 बढ़ेर $100 भन्दा माथि पुगेको छ। $100 त कच्चा तेलको भाव प्रति ब्यारेल $126 पनि पुगेको थियो। यही द्वन्दका बीच डिजेलको कीर्तिमानी उत्पादनका कारण एक्सन मोबिलको दोस्रो त्रैमासिक नाफा दोब्बर भएर $14.53 करोड़ अमेरिकी डलर पुगेको छ।
22: जापानको अर्थतन्त्र उकास्न अमेरिकाले अरबौं डलर बराबरका ऐन खरिद गर्ने भएको छ। चार दशक यताकै न्यून बिन्दुमा पुगेको ऐनलाई उकास्न जापान र अमेरिकाले संयुक्त प्रयास गर्ने समाचार संस्था रोयटर्सले जनाएको छ। यसबारे जापानी अर्थमन्त्री सात्सुकी कातायामाले सोमबार औपचारिक घोषणा गर्नेछन्। अमेरिकाले 5-10 अर्ब डलर बराबरको ऐन खरिद गर्ने तयारी गरेको बुझिएको छ। मेरील्याण्ड राज्यको क्याम्प डेभिडमा अमेरिकी अर्थमन्त्री स्कट वेसेन्टको नोटप्याडमा गर्नुपर्ने काममा 5-10 अर्ब डलर बराबरको ऐन खरिद गर्ने उल्लेख रहेको छ। यसअघि गत बिहिबार जापान सरकारले न्यूयोर्कको वित्तीय बजारमा अमेरिकी डलरमा ऐन खरिद गरेको थियो। रोयटर्सका अनुसार जापानको केन्द्रीय बैंकले पनि ऐनलाई उकास्न 58.98 अर्ब डलर बिक्री गरेको थियो। गत शुक्रबार बैंक अफ जापानले मौद्रिक नीतिलाई निरन्तरता दिँदै चाँडै ब्याजदर बढ़ाउने संकेत गरेको थियो।
23: अब अन्तिम खेल समाचार। भारतका तीव्र गतिका बल्लर जसप्रति बुमराह श्रीलंकासँगको दुई खेलको टेस्ट श्रृंखलाबाट बाहिरिएका छन्। देब्रे घोडामा हजुर समस्या देखिएपछि 32 वर्षीय बलरले श्रीलंकासँगको टेस्ट श्रृंखला गुमाउने भएका हुन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको सेन्टर अफ एक्सिलेन्सको मेडिकल टोलीले उहाँलाई आराम गर्न सुझाव दिएको भारतीय संचार माध्यमले जनाएका छन्। बुमराह इंग्ल्याण्ड संघको 3 खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाका क्रममा घाइते हुनुभएको थियो। चोटका कारण उहाँले एक दिवसीय श्रृंखलाको अन्तिम खेल खेल्नु भएको थिएन। यसअघि अफगानिस्तानसँगको एक दिवसीय श्रृंखला र एक मात्र टेस्टका लागि बुमराहलाई आराम दिएको थियो अनि आयरल्याण्ड र इंग्ल्याण्डसँगको टेस्ट श्रृंखलामा पनि टोलीमा रहनु भएको थिएन। घरेलु टोली श्रृंखला र भारत बीचको टेस्ट श्रृंखलाको पहिलो खेल यही अगस्त 15 गलेमा शुरू हुनेछ। यस्तै दोस्रो टेस्ट अगस्त 23 कोलम्बोमा शुरू हुनेछ। यसपछि यी दुई टोलीबीच 3 खेलको एक दिवसीय श्रृंखला हुनेछ।
22: कावा च्याम्पियन्स लीग भलिबल महिला नेपालमै हुने भएको छ। आगामी कार्तिक 15-21 नोभेम्बर 1-7 नेपालमै आयोजना हुने भएको हो। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले उक्त निर्णय गरेको संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले अनलाइन खबर चन्दले बताउनु भएको छ। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले काभा च्याम्पियन्स लीग आयोजना सहित अन्य विभिन्न निर्णयहरू गरेको छ। नेपाल भलिबल संघको 2083-84 वार्षिक कार्यक्रम पारित गर्दै त्यस्ता सार्वजनिक गर्ने निर्णय समेत गरेको छ। साथै महासचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गरी त्यसलाई अनुमोदन पनि गरिएको छ। यस्तै नेपाल भलिबल संघ स्थापना भएको 50 वर्ष पुगेको अवसरमा यस वर्षलाई विशेष उत्साहका साथ गोल्डेन जुबलीका रूपमा भव्यताका साथ मनाउने निर्णय पनि गरिएको अध्यक्ष चन्दले जानकारी दिनुभएको छ।
23: यिनै खबरसँगै हामी ढोरबारे हाइलाइट्सको अन्त्यमा रहेको छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
22: अब कुनै पनि प्रकारको द्वन्द हुन नहुने गृहमन्त्री सुदन गुरूङको स्पष्टोक्ति र सबै मिलेर बस्नुपर्नेमा उहाँको जोड़। सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्व राष्ट्रपति भण्डारीको आह्वान।
23: नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी शुक्लगण्डकी नगर कमिटिको बैठक सम्पन्न। श्रृंखलाबद्ध लुटपाटमा संलग्न कर्म समूहका मुख्य नायकी सहित 5 पक्राउ।
22: कांग्रेसको केन्द्रीय समिति बैठक साउन 24 बस्ने नेकपाका सहसंयोजक माधव कुमार नेपालले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा मुलुकको प्रमुख चुनौती बनेको टिप्पणी।
23: इरान युद्धका बेला अमेरिकी तेल कम्पनीहरू कीर्तिमानी नाफा कमाउँदै जापानी अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौं डलर बराबरको ऐन खरिद गर्ने।
22: र भारतीय बलर बुमराह श्रृंखलाको टेस्ट श्रृंखलाबाट बाहिर र कावा च्याम्पियन्स लीग भलिबल नेपालमा हुने।
23: अवस्था नै खबरसँगै 7 ढरबारा हाइलाइट सकिएको छ। राति 10 थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट सहकर्मी सृष्टि खत्रीसँगै म लक्ष्मी सुनार पनि विदा हुने आज्ञा चाहन्छौ। नमस्कार।
12: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
13: This is Radio Dhor Barahi, 103.8 MHz.
14: सुवर्ण अवसर
24: अब दुले गौड़ा स्थित महर्षि आयुर्वेद फर्मा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
14: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
24: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
14: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
24: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
14: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
24: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
14: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड़ कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
24: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
14: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
24: हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
15: सिधै मयाम चिसापानीबाट काठमाडौँबाट
16: मयाम चिसापानी अनि बीचमा नझर्ने
15: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
16: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
24: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526663।
17: कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
18: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
27: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658590065 मोबाइल 9816634372। आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
12: हजुर, घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
27: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
28: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
0: ए तिमी पो बस्दै गरे म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
0: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम
0: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9846061268 र 9560602068।
19: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
20: स्तुरेगौडा पोलिक्लिनिकमा यही साउन 23 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9460

0: করেন।
1: বরিষ্ঠ পেট, ছাতি, মুটু, সুগার র প্রেসার রোগ বিশেষজ্ঞ ডাক্তার হরিকৃষ্ণ ভণ্ডারী
0: র ভিডিও এক্সরে বিশেষজ্ঞ ডাক্তার সুরেন্দ্র আচার্য বিরামীহরুকো স্বাস্থ্য পরীক্ষণকা লাগি আউদে হুনুহুন্ছ।
2: সময়মাই স্বাস্থ্য উপচার র পরামর্শ লি স্বাস্থ্য লাভ লিনুহুন হার্দিক অনুরোধ গর্দছৌ।
0: এস দুলেগৌড়া পোলি ক্লিনিকমা নাক কান র ঘাটিকো বিশেষজ্ঞ সেবা, সুগার, প্রেসার, থাইরয়েড, পাইলস, ফিস্টুলা র ফিসারকা সাথেই হাইড্রোসিল, হার্নিয়া র পিসাব সম্বন্ধী সমস্যাকো দৈনিক বিশেষজ্ঞহরুবাট উপচার গরিন্ছ।
2: সাথেই কিশোর কিশোরীহরুলাই পরিবার যোজনা সম্বন্ধী নিঃশুল্ক পরামর্শ সমেত দিইন্ছ।
3: থপ জানকারীকো লাগি সম্পর্ক দুলেগৌড়া পোলি ক্লিনিক প্রালি, ফোন 0 65 414 129 র 98 560 31 053।
4: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो उपचारको लागि भने
5: मैले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
4: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
0: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
0: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
0: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0 65 590 369।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
0: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा, मोबाइल 98 560 23 420, 98 041 54 674 र 98 460 23 420।
7: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
8: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
9: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
7: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
8: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 98 560 57 731, 98 066 57 731।
10: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
11: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के, खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
10: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
11: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
12: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड

0: पनि पाइन्छ।
1: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9850683507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817।
2: १०३ थोप्लो ८ अन्तर्मनको आवाज।

0: अफिसबाट अमित सरको फोन।
1: हस् म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
2: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
3: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
4: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560220279।
5: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
6: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
7: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
8: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
7: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
9: सधैँ झैं यही आउँदो साउन 23 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
9: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
11: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
10: र 98678187।
12: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
13: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
12: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
14: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुना।
8: मोबाइल 9800585537 र 9800615899।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुमाया पुन,
8: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
8: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
8: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
8: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु। गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
8: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
0: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
15: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 रोड फोन 061-590-162-590-163।
5: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
16: कता हिँड्नु नि, मिल्कु जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
16: त्यसो भए कहाँ जाने त कान्छा?
5: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
16: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
17: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्याप्सिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
7: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
18: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855-11445 र 9855-20445।
19: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
20: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
19: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
21: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोपाइटर रमेश भुजेल। फोन 9855-32475 र 9801-32475।
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
22: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके, ल डन।
22: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
22: प्रोपाइटर गोविन्द सिग्देल। फोन 9855-28543 र 9847-00787।
23: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816-95301।

0: आहा, घर त साह्रै चित्त बुझ्दो भएन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
1: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141435622।
4: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठीक पारिपट्टि।
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560-62029।
9: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
9: ओके, ल डन।
11: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
9: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98560-28543 र 98417-00787।
12: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
13: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
12: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
13: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
12: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
13: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
12: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
13: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
12: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
13: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
12: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
13: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0 65 5 71 240। BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
12: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
13: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
12: छुटका दायराहरू:
13: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
12: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
13: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
12: थप जानकारीका लागि सम्पर्क 0 65 5 71 479, मोबाइल 98 5 60 62 65 र 98 4 68 64 145।
14: काइनी दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
15: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
16: खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
17: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
14: ए हो र, हस् दाई म आजै जान्छु।
13: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
18: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98 5 60 62 891।
19: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
20: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
19: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
21: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
22: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
18: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0 65 5 90 0 65, मोबाइल 98 1 66 34 372।

0: सुन्दौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
2: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
3: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
6: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83507, कविता श्रेष्ठ, सम्पर्क 0564-14-055 र 98-466-18-817।
5: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
5: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
5: फ्युजन, सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
5: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
5: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
9: मैडम, धुम्रपान भनेको के हो?
8: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउली, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? छन् मैडम?
8: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
9: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
8: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
9: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
10: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
11: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1 लाख सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
10: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
11: सेवा लिने क्रममा चाहिने जानकारी:
10: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
11: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
10: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
11: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा, फोन 061-552-493, 552-494, 582-778

0: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
1: अनि बीचमा नझर्ने।
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363।
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइफोर्ड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063 13195 र 98467 15368।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
5: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
1: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 98568738302 र 98468738302।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
8: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465010950।
9: अन्तर्मनको आवाज
10: स्टुडियो टाइम,
11: अहिले रातिको 9 बज्यो।
3: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल, दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165531।

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635 90 369।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
0: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
0: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 0160 590 162 590 163।
6: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी दुई काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
9: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
10: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
9: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
10: हुमनाथ अधिकारी, ढोरफिर्दी गणेश टोल, रु 10,155,
9: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
10: शिव अधिकारी ढोरफिर्दी ठोलढुङ्गा टोल, रु 25,000,
9: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
10: रसमाया गुरुङ दिलेगौड़ा, रु 55,555,
9: दलबहादुर छेत्री मिनाम खामी, रु 11,115,
10: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
9: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल, रु 21,000,
10: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
9: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
10: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा, रु 1,01,111,
9: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
10: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
9: कृष्ण राज घिमिरे दुलेगौड़ा, रु 55,555।
6: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
11: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
6: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यारलिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
6: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
12: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: ल नहोस् छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
1: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्थ पोस्ट चोक,
4: प्रोपाइटर कृष्णराज पण्डित, फोन 065414008।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
5: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
5: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
6: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
5: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
6: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
5: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
6: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
5: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 065571240। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
7: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
6: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
7: छुटका दायराहरू,
6: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट,
7: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
6: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
5: थप जानकारीका लागि सम्पर्क 065571479, मोबाइल 9850602065 र 9848614145।
8: ए सबिना, यसको हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त, यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल, हो त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचादी पसल, धुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजी बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9860-78528 र 9800-28-16142।
11: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
12: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ। अब फोन बजार
11: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
13: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
11: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
13: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
11: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
12: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
14: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9840-56-99 छ।
15: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
16: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
15: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
16: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
17: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
18: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
12: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
17: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
12: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841-61-62-220।
15: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
8: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
15: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
13: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860-73-73-10 र 9921-53-507।
19: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
12: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
19: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
10: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर भूज बहादुर सुनार।
16: मोबाइल 9008-55537 र 9008-65-15-899।
20: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
2: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
3: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
3: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
4: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि,
5: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामान।
1: 87।
2: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
3: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सप नोकिया सर्भिस सेन्टर।

0: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
1: यस्तै यसको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
2: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
3: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
3: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेकौडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेकौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 98171-16069, राजु विश्वकर्मा 98087-169।
5: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
6: मैडम, धुम्रपान भनेको के हो?
5: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
6: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
5: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
5: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
8: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
9: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
9: छुटका दायराहरू:
8: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
9: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
8: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
9: थप जानकारीका लागि सम्पर्क 0625-71479, मोबाइल 98560-62265 र 98468-64145।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल, शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
9: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 23 गते 14 शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
7: वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
9: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
7: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
10: समयमै स्वास्थ्य उपचार र परामर्श स्वास्थ्य लाभ लिनुहुन हार्दिक

0: अनुरोध गर्दछौ।
1: यस दुलीगौड़ा पोली क्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोली क्लिनिक प्राली, फोन 065414129 र 98560131053।
1: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एण्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौड़ामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
3: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98416-96769 र 98416-15644।
3: बीपी फिजियोथेरापी एण्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौड़ा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
4: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल,
6: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा, बिपी चोक,
7: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
8: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
3: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचादी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुना।
6: मोबाइल 9800585537 र 9800615899।
7: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
0: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 9811756606।
8: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
9: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
8: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा। फोन 0654142036, मोबाइल 9556783302 र 9946078302।
10: फुक्कै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै।
11: यो हो बोनस चाउचाउ।

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9855202779।
2: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिज पाइँदैन भन्या सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्धी।
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
1: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9808-28810, 9808-28811 र 9808-28816।
4: भर्ना खुल्यो।
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
5: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
4: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
5: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
4: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
5: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
4: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0635712440।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
2: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
0: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
4: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
2: धोरबाराही हाइलाइट्सको साथमा
5: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौंडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
6: राति 10 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराई हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। सरकारले मात्र सबै कुरा जान्दछ भन्ने मानसिकता त्याग्नुपर्ने कांग्रेस सभापति गगन थापाको सुझाव। निजी क्षेत्रको विज्ञता र बजारको गतिशीलतालाई स्वीकार गर्न आग्रह गर्नुभएको छ। सरकारको विधेयकमा राष्ट्रपतिबाटै संशोधन प्रस्ताव दर्ता, विद्यालयमा विद्यार्थीलाई अनुशासित बनाउने र राष्ट्र सेवामा खटाउन सक्ने कानूनी व्यवस्थाका लागि सरकारले यो विधेयक संसद प्रस्तुत गरेको हो। मनसून जन्य विपदका कारण पछिल्लो 24 घण्टामा 1 जनाको मृत्यु हुनका साथै 20 संसदले प्रस्तुत गर्नुभएको हो। मनसून जन्य विपदका कारण पछिल्लो 24 घण्टामा 1 जनाको मृत्यु हुनुका साथै 20 जना घाइते भइसक। 1 गतेदेखि हालसम्म 4053 वटा विपदका घटनामा 196 जनाको मृत्यु र 5

0: सुकलंगनी नगरपालिका बारा फिरफिरेका युवाहरूले तनहुँ निर्वाचन क्षेत्र नम्बर दुईका प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेलाई ध्यानाकर्षण पत्र बुझाउँदै निर्वाचनका क्रममा व्यक्त गरिएका विकास सम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ। उक्त पत्रमा 2082 सालको प्रतिनिधिसभा निर्वाचनका बेला गरिएको विकास पूर्वाधार कृषि पर्यटन शिक्षा तथा रोजगारी सम्बन्धी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरे क्षेत्रका दीर्घकालीन विकासका लागि स्पष्ट योजना र प्रभावकारी पहल गर्न माग गरिएको छ। ध्यानाकर्षण पत्रमा सड़क पूर्वाधारलाई प्राथमिकता राख्दै तनहुँ स्वाङझा जोड्ने बाढखोला मोटरमार्गको स्तरोन्नति तथा जसपुर अर्स्याङ्गी मोटरमार्ग सहित भित्री सड़कहरूको कालोपत्रे र स्तरोन्नतिका लागि स्पष्ट योजना सार्वजनिक गर्न आग्रह गरिएको छ। त्यसै गरी जसपुर लामगाउँ यता क्षेत्र लिफ्टिङ खानेपानी सञ्चालनमा रहे पनि विद्युत आपूर्ति र मुहानको समस्याका कारण दीर्घकालीन खानेपानी संकट समाधानका लागि ठोस नीति र योजना आवश्यक रहेको उल्लेख गरिएको छ। पर्यटन मिलेनियम ट्रेक अन्तर्गत पर्ने लाकुरी बोट तमु हिल पार्क लामागाउँ तथा घरेडीको मिलेनियम गुफालाई समेटेर आगामी 5 वर्षभित्र स्तरीय पर्यटन सर्किट निर्माण आवश्यक पूर्वाधार विकास र प्रभावकारी प्रचार प्रसारको योजना सार्वजनिक गर्न माग गरिएको छ। यसैबीच तनहुँ निर्वाचन क्षेत्र नम्बर दुईबाट निर्वाचित प्रतिनिधि सभा सदस्य श्रीराम न्यापानेले आइतबार शुक्रगण नगरपालिकाको दुईवटामा सांसद जनसंघले कार्यक्रम सम्पन्न गर्नुभएको छ। नगरपालिकाको वडा नम्बर 3 टार र वडा नम्बर 4 को पाटनमा आयोजित कार्यक्रममा सांसद न्यापानेले नागरिकसँग प्रत्यक्ष संवाद गर्दै स्थानीय विकास पूर्वाधार निर्माण तथा जनसरकारका विषयमा छलफल गर्नुभएको हो। कार्यक्रममा बोल्दै सांसद न्यापानेले तनहुँ क्षेत्र नम्बर दुईमा लामो समयदेखि अलपत्र परेका दुई महत्वपूर्ण सड़क आयोजना दुलेगौड़ा अर्कापुर मोटरमार्ग र श्रृंगार पथ निर्माणलाई अघि बढ़ाउन आवश्यक कानूनी आधार तयार पार्न पहल भइरहेको बताउनु भएको छ। उहाँले आफ्नै पहलमा पूर्वाधार अदालत गठन सम्बन्धी कानून तथा व्यवस्थित सार्वजनिक खरिद ऐन निर्माणका लागि प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभएको छ। उहाँका अनुसार यी कानून निर्माण भएपछि पूर्वाधार आयोजनामा देखिएका कानूनी तथा प्रक्रियागत जटिलता समाधान हुने र दुलेगौड़ा अर्कापुर मोटरमार्ग तथा श्रृंगार पथ निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभएको छ। सांसद न्यौपानेले आफू निर्वाचित भएदेखि नै सांसद जनसंवाद कार्यक्रमलाई निरन्तरता दिँदै विभिन्न स्थानमा पुगेर नागरिकका गुनासो सुझाव र आवश्यकतालाई प्रत्यक्ष रूपमा संकलन गर्दै आएको पनि बताउनु भएको छ। ती सुझावलाई नीति निर्माण र विकास योजनामा समेट्दै लैजाने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ। मानव नगरपालिकाले संगठन तथा व्यवस्थापन ओएनएम अनुसार स्वीकृत दरबन्दी भन्दा बाहिर 93 जना करार कर्मचारी नियुक्त गरी तलब भत्ता बापत रू 3,74,68,808 खर्च गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन अनुसार स्थानीय सरकार सञ्चालन एन 2074 को दफा 83(8)ले नगर प्रहरी सवारी चालक सहयस कार्यालय सहयोगी प्लम्बर इलेक्ट्रिसियन चौकीदार माली बगैंचा लगायतका पदमा मात्र करार सेवाबाट पद पूर्ति गर्न सकिने व्यवस्था गरेको छ। प्रतिवेदनमा भानु नगरपालिकाले संगठन तथा व्यवस्थापन ओएनएम अनुसारको दरबन्दीमा 93 जना करार कर्मचारी नियुक्त गरी तलब भत्तामा रू 3,74,75,808 खर्च गरेको उल्लेख गरिएको छ। महालेखा परीक्षकले करार कर्मचारी नियुक्त गर्दा स्थानीय सरकार सञ्चालन एन 2074 को व्यवस्था तथा पालिकाले बनाएको आन्तरिक कार्यविधिको पालना गरी कानूनी व्यवस्था अनुरूप मात्र कर्मचारी नियुक्त गर्नुपर्ने उल्लेख गर्दै यसतर्फ नगरपालिकाको ध्यान आकर्षण गराइएको छ। ब्रोडफिक हिमाल आरोहणका क्रममा हिम पहिरोमा परि निधन भएका कीर्तिमानी नेपाली पर्वतरोही निर्मल पूर्जा निम्स दाई लगायत 10 जनाको सम्बन्धमा लायन्स क्लब अफ तनहु दमौलीले आइतबार दमौलीमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ। क्लबका पूर्व अध्यक्ष सरोज भण्डारीले निर्मल पूर्जा जस्ता साहसी नेपालीको असामयिक निधनले राष्ट्रलाई अपूर्णीय क्षति पुगेको बताउनु भएको छ। उहाँले निम्स दाईले विश्व सामु नेपाली पर्वतरोहणको गौरवलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्दै उहाँको योगदान सदैव स्मरणीय रहने धारणा व्यक्त गर्नुभएको छ। दीप प्रज्वलन मार्फत सहभागीहरूले दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो संवेदना व्यक्त गर्नुभएको थियो। धर्म जाति वा समुदायका नाममा समाजलाई विभाजन होइन एकता सहिष्णुता र आपसी सम्मान आवश्यक रहेको सन्देश दिँदै तनहुँको देवघाट धाममा वैदिक शान्ति पाठ गरिएको छ। देवघाट क्षेत्र विकास समितिको आयोजनामा शुक्रबार देवघाट स्थित गलेश्वर मन्दिर परिसरमा आयोजित कार्यक्रममा गलेश्वर आश्रमद्वारा संचालित वेदवेदाङ क्याम्पसका करिब 300 बटुकले सामूहिक रूपमा वैदिक शान्ति पाठ गर्दै देशमा शान्ति सामाजिक सद्भाव धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम रहोस् भन्ने कामना गरेका हुन्। केही दिन अघि सुनसरीमा दुई धार्मिक समुदाय बीच भएको झडपपछि देशका विभिन्न स्थानमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव बारे चासो बढ़िरहेका बेला आयोजित सो कार्यक्रममा धार्मिक विविधता भित्रको एकतालाई सुदृढ बनाउनु पर्नेमा जोड़ दिइएको थियो। तनहुँको विमानस्थित श्री जनज्योति आधारभूत विद्यालयका 11 जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोषक वितरण गरिएको छ। हेल्पिङ ह्याण्ड भीमातको सहयोगमा शुक्रबार आयोजित कार्यक्रममा कक्षा 1-7 अध्ययनरत 11 जना विद्यार्थीलाई विद्यालय पोषक हस्तान्तरण गरिएको हो। विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज बनाउने र शिक्षा प्रतिको उत्साह अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयका शिक्षक हेल्पिङ ह्याण्ड भीमातका प्रतिनिधि तथा दाताहरूको सहभागिता रहेको थियो। पोषक वितरणपछि विद्यालय परिवारले यस्ता सहयोगले विद्यार्थीहरूको आत्मविश्वास बढ़ाउनको साथै उनीहरूको उज्जवल भविष्य निर्माणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ। विद्यालयले सहयोगी संस्था हेल्पिङ ह्याण्ड भीमत तथा कार्यक्रम सहभागी सम्पूर्ण दाताप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने अपेक्षा गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी शुक्लगण्डकी नगर कमिटिको बैठक आज सम्पन्न भएको छ। बैठकले पार्टीको सदस्यता नवीकरण तथा विस्तार अभियानको शुभारम्भ गरेको छ। बैठकबाट शुक्लगण्डकी नगर कमिटिको इन्चार्जमा थमन आर्य र सह इन्चार्जमा जौमाया बराल सुनार चयन हुनुभएको छ। बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज आशा कोइराला जिल्ला अध्यक्ष काजीमान श्रेष्ठ नगर कमिटिका इन्चार्ज थमन आर्य र सह इन्चार्ज जौमाया बराल सुनारले पार्टी संगठनलाई थप सुदृढ बनाउन जनताको बीचमा पुग्नुको विकल्प नरहेको बताउनु भएको छ। उहाँहरूले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका नीति कार्यक्रम र एजेण्डालाई जनता माझ स्पष्ट रूपमा पुर्याउनु पर्नेमा जोड़ दिनुभएको थियो। बैठक नगर कमिटिका संयोजक शरण शाहको अध्यक्षतामा सम्पन्न भएको थियो। गलकुट नगरपालिकाका सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको गलकुटले सामुदायिक विद्यालयको पठन पाठन स्तरीय बनाउन स्मार्ट बोर्ड हस्तान्तरण गरेको हो। संघीय सरकारको विशेष अनुदानबाट प्राप्त बजेटबाट विद्यालयहरूमा स्मार्ट बोर्ड जडान गरिएको हो। शैक्षिक अभिवृद्धिका लागि नगरपालिकाले प्रस्ताव पेश गरेपछि 1,08,10,000 बजेट प्राप्त भए पनि टेण्डर मार्फत 87,00,000 स्मार्ट बोर्ड खरिद गरिएको हो। सशर्त अनुदानबाट केही विद्यालयमा स्मार्ट बोर्ड थप्ने नगरपालिकाको योजना रहेको छ। बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय तनहुँली ग्यास डिलर तथा सप्लायर्सको अनुगमन शुरू गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय एकीकृत कार्यालय तथा सम्बन्धित निकायका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले 2 दिन अघिदेखि नै जिल्लामा अनुगमन शुरू गरेको छ। यस क्रममा दमोलीस्थित ग्यास डिलर तथा सप्लायर्सको अनुगमन गरेको हो। बजारमा एलपी ग्यास सहज रूपमा उपलब्ध नभएको भन्ने उपभोक्ताको गुनासो पछि अनुगमन गरिएको प्रशासनले जनाएको छ। अनुगमनका क्रममा अधिकांश डिलरमा उद्योगबाट नियमित रूपमा एलपी ग्यास आपूर्ति भइरहेको पाइए पनि वितरण प्रक्रियामा थप पारदर्शिता आवश्यक रहेको टोलीले जनाएको छ। टोलीले ग्यासको मौजदाता आयात तथा वितरण सम्बन्धी अभिलेख समेत परीक्षण गरेको थियो। अनुगमनपछि सबै डिलर तथा सप्लायर्सलाई ग्यासको आयात मौजदाता र वितरणको स्पष्ट अभिलेख राख्न तथा उपभोक्तालाई सहज र पारदर्शी रूपमा ग्यास उपलब्ध गराउन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी चेतावनी दिनुभएको छ। रेग्मीले जानकारी दिनुभएको छ। बजारमा कृत्रिम अभाव सिर्जना हुने कुनै पनि गतिविधि सही नहुने बताउनु भएको छ। उहाँले उद्योगबाट आपूर्ति भइरहेको ग्यास अनावश्यक रूपमा मौजदाता राख्ने वितरणमा विभेद गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने कार्य भेटिए प्रचलित कानून बमोजिम कार्यवाही गरिने चेतावनी दिनुभएको छ। सुब्रमण्य नगरपालिका चार दुलेगौड़ाका युवा प्रकाश थापा पछिल्ला वर्षहरूमा सामाजिक अभियान व्यावसायिक नेतृत्व र राजनीतिक सक्रियताका कारण स्थानीय स्तरमा चर्चा रहनुभएको छ। समाजका विविध क्षेत्रमा निरन्तर सक्रियता देखिएका थापालाई नयाँ पुस्ताका सम्भावनायुक्त नेतृत्वका रूपमा धेरैले हेर्न थालेका छन्। नेपाली कांग्रेस निकट तरूण दल शुक्रगण्डकीका अध्यक्ष रहेका थापाले देशमा सुशासन पारदर्शिता र विकासको अपेक्षा सहित राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा रोज्नु भएको थियो। रासोपामा अबद्ध भएपछि उहाँ महाधिवेशन प्रतिनिधि बने भनी केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिएर सम्मानजनक मत प्राप्त गर्न सफल हुनुभएको थियो। राजनीतिसँगै उहाँले सुब्रमण्य नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत हुनुहुन्छ। स्थानीय व्यवसायका हक हित बजार व्यवस्थापन उद्यमशीलताको प्रवर्धन तथा नगरको आर्थिक गतिविधिलाई चलायमान बनाउन उहाँले खेलेको भूमिकालाई व्यावसायिक क्षेत्रले सकारात्मक रूपमा लिएको बताइन्छ। मेची जिल्ला प्रशासन कार्यालयले भारी वर्षाको सम्भावनालाई ध्यान दिँदै जिल्लाका दुईवटा मुख्य सड़क खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। बेनी जोमसुम र बेनी दरबाङ सड़क खण्डमा साउन 17 गते बेलुका 7 बजेदेखि साउन 18 गते बिहान 5 बजेसम्म गाड़ी चलाउन पाइने छैन। सम्भावित विपदलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको हो। काठमाडौँ स्थित राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको थियो। सोही सूचनाका आधारमा मेग्दीमा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताउनुभएको छ। उहाँले जारी गरेको सूचनामा सड़कमा हुन सक्ने जोखिम कम गर्न रातको समयमा आवागमन बन्द गरिएको उल्लेख छ। प्राधिकरणले म्याग्दी सहित विभिन्न जिल्लालाई उच्च जोखिमको सूचीमा राखेको छ। भारीदेखि धेरै भारी वर्षा हुने भएकाले उच्च सतर्कता अप्नाउन र परिस्थिति अनुसार सवारी आवागमन बन्द गर्न प्राधिकरणले पहिले नै सुझाएको थियो। जोखिमयुक्त स्थानमा बसोबास गर्ने परिवारलाई विपद प्रकृति कार्य गर्नु अघि नै सुरक्षित स्थानमा सर्न पनि अनुरोध गरिएको हो। खबरहरूसँगै राति 10 बजेको ढरबार हाइलाइट सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो टाइम
2: अहिले बिहानको 5 बज्यो
1: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935001

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोरबेट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
6: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
5: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
7: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
8: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
7: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
8: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
7: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
8: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपत्री। फोन 0665939369।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
11: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो उसमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई म आजै जान्छु।
13: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
14: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560062891।
15: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
11: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
15: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
16: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
17: अनि बीचमा नझर्ने।
16: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
17: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
8: हजुर, माइक्रो को सुविधा का लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानी का लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
18: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Katsi, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
19: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
20: ढोरबाराही हाइलाइट्स को साथमा
21: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304।
22: नमस्कार सँगसँगै फेसबुक पेज वेबसाइट र हाम्रो नेपाली पात्रो मार्फत एकसाथ प्रसारण भइरहेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। आज मिति 2083 साल श्रावण महिनाको 18 गते आज सोमबार, तदनुसार सन् 2026 अगस्त महिनाको 3 तारिक, नेपाल सम्बत 1146 असार शुक्ल पक्षको आज पञ्चमी तिथि। राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय समाचार मार्फत सुसूचित बनाउने हाम्रो प्रयास ढोरबाराही हाइलाइट्समा सुन्नुहोस् मुख्य समाचारहरू। नेपाली भूमि संस्थाभित्र पसेर भारतीय एसएसबीको दादागिरी, अस्थायी बाँध भत्काएपछि स्थानीय संघ विवाद, स्थानीयले रोक्ने प्रयास गरे पनि हतियार सहित आएकाले रोक्न नसकेको नेपाली पक्षको गुनासो। कुवेतमा इरानबाट भएको ड्रोन आक्रमणमा मोरङका 44 वर्षका सोमकुमार तामाङको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली समुदाय त्रसित, सुरक्षा जोखिम बढेपछि कुवेत सरकारद्वारा दीर्घ रात्रिकालीन बत्ती नियन्त्रण, सार्वजनिक क्षेत्रमा कडाई र वर्क फ्रम होमको व्यवस्था लागू। लघु वित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन, काठमाडौँको माइतीघर मण्डलामा फेरि प्रदर्शन, आफ्नो हकित र न्यायको माग गर्दै लघु वित्त संस्थाबाट पीड़ित बनेका सर्वसाधारण विगत लामो समयदेखि संघर्षमा। सुनसरी सहितका पूर्वी तराईका जिल्लामा देखिएको साम्प्रदायिक तनावप्रति पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गम्भीर चिन्ता व्यक्त, राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानूनी शासन सुदृढ बनाउन सबै पक्षलाई संयमता अपनाउन आग्रह। पेट्रोलियम पदार्थको मूल्य बढ़ाउने नेपाल आयल निगमको निर्णय, पेट्रोलियम पदार्थको मूल्यमा 2 रूपियाँ र डिजलको मूल्यमा 3 रूपियाँ मूल्य बढ़्यो। हिन्दू राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलन चर्काउने घोषणा गरेका अभियन्ता दुर्गा प्रसाई पक्राउ, सामाजिक सद्भाव भड्काएको आरोप। राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यकर्ताहरू हिन्दूवादी अभियन्ता हुन पाउने सांसद मनिष झाको भनाई, हिन्दू सम्राट सेनामा रासोपाको कार्यकर्ता पनि भएको स्वीकार, हिंसात्मक आन्दोलन रोकेर वार्ताको माध्यमबाट माग सम्बोधन गराउन पहल गर्नु उचित भएको जिकिर। राष्ट्रियता संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा मुलुकको प्रमुख चुनौती बनेको पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको भनाई, देशलाई विदेशीको क्रीडा स्थल बन्नबाट जोगाउन र सबैसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्न आवश्यक रहेको उल्लेख। इतर समूहले छुट्टै राष्ट्रिय भेला आयोजना गरेपछि कांग्रेसभित्रको कलह वार्की पार हुने अवस्थामा आफ्नो पद र सरकार जोगाउन कांग्रेस संस्थापन पक्षको सम्बन्ध सुधार गर्दै सदस्यता अध्यावधि गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेको निर्णय, मन्त्री जीतराज शेरचन्द र पूर्व मन्त्री दिपेन्द्र बहादुर थापा लगायतका केही नेताहरू भने अझै पनि पार्टीको सदस्यता अध्यावधि गर्न अस्वीकार गरेको खुलासा। प्रदेश सरकारको नेतृत्व हातमा आउँदा एमाले भित्र लडाको मच्चिँदै शीर्ष नेताहरूले आफ्नो निकटस्थलाई मुख्यमन्त्री बनाउन खोज्दा पार्टीभित्र विवाद बढ्दो। पर्वतारोही निर्मल पूर्जाको शव पाकिस्तानको ब्रोडपिक हिमालको 5,700 मिटर उचाइमा फेला, हिम पहिरोमा ज्यान गुमाएका मध्ये अन्य 3 जनाको शव पहिचान हुन बाँकी। ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा र गुणस्तरमा आएका गुनासाहरू अध्ययन गर्न छुट्टा छुट्टै 2 समिति गठन, ग्राहक र सेवा ग्राहीको गुनासो सुन्न 1151 को हटलाइन सेवा शुरू। सरकारले मात्रै सबै कुरा जान्दछ भन्ने मानसिकता त्याग्नुपर्ने कांग्रेस सभापति गगन थापाको सुझाव, निजी क्षेत्रको विज्ञता र बजारको गतिशीलतालाई स्वीकार गर्न सरकारलाई आग्रह। सरकारी विधेयकमा रासोपाबाट नै संशोधन प्रस्ताव दर्ता, विद्यालयमा विद्यार्थीलाई अनुशासित बनाउने र राष्ट्र सेवामा खटाउन सक्ने कानूनी व्यवस्थाका लागि सरकारले यो विधेयक संसदमा प्रस्तुत। मनसूनजन्य विपदका कारण पछिल्लो 24 घण्टामा 1 जनाको मृत्यु हुनका साथै 20 जना घाइते, गत वैशाखको 1 गतेदेखि हालसम्म 4,053 वटा विपदको घटनामा 156 जनाको मृत्यु, 5,188 घर परिवार प्रभावित। हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह, नियम उल्लंघन गर्नेलाई प्रचलित कानून अनुसार कार्यवाही गर्ने चेतावनी। स्याङ्जाको पुतली बजारमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको लागि सन्देश दिन र्याली प्रदर्शन, हिंसा र हिमालमा ज्यान गुमाएको स्मृतिमा पोखरामा दीप प्रज्वलन, निम्स दाई सहित 10 जनाको सम्झनामा दमौलीमा पनि दीप प्रज्वलन। कास्कीको अन्नपूर्ण गाउँपालिकाको संरचना र सिमाना हेरफेरबारे सर्वदलीय छलफल, विश्व प्रसिद्ध हिमाल आरोही निर्मल पूर्जाको जन्म गाउँ रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आज शोक विदा। नेपाली कम्युनिष्ट पार्टी शुक्ला गण्डकी नगर समितिको बैठक, सदस्यता नवीकरण तथा विस्तार गर्ने निर्णय सहित आइतबार दुलेगौंडामा सम्पन्न। राष्ट्रिय स्वतन्त्र पार्टी शुक्ला गण्डकी नगर समितिको कार्यालय दुलेगौंडामा उद्घाटन, शुक्ला गण्डकीका 2 वटा स्थानमा सांसद श्रीराम न्यौपानेको जनसंवाद कार्यक्रम सम्पन्न, वर्षौंदेखि अल्पत्र परेका सड़क योजना बनाउन पहल गरेको दावी। स्याङ्जाको वालिङमा मगर भाषाको अक्खा लिपिमा आधारित पुस्तक सार्वजनिक, पुस्तकले मगर भाषा र साहित्यको इतिहासमा विशेष महत्व राख्ने विश्वास। तनहुको भीमा नगरपालिका 1 मा रहेको लिङ्कोट ढोक्का डाँडा पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित बन्दै त्यहाँ पुग्ने पर्यटकको संख्या दिनानुदिन वृद्धि हुँदै, हेल्पिङ ह्याण्ड भीमातको सहयोगमा जनज्योति आधारभूत विद्यालयका 11 विद्यार्थीलाई विद्यालय पोशाक वितरण, फिरफिरेका युवाहरूद्वारा सांसद श्रीराम न्यौपानेलाई सार्वजनिक ध्यानाकर्षण पत्र हस्तान्तरण, विकासको प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह। म्याग्दीको बेनी दरवाङ र बेनी जोमसोम सड़क हिजो र आज साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी आवागमन बन्द गर्ने। नेपाल सहित 50 देशका नागरिकले अमेरिकी भिजाका लागि 30 लाखसम्म धरौटी राख्नुपर्ने, नेपालको विरोधकै बीचमा लिपुलेखबाट भारत र चीन सीमा फेरि व्यापार शुरू। अत्याधिक गर्मीका कारण हंगेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने इरान युद्धका बेलामा अमेरिकी तेल कम्पनीहरू कृतिमानी नाफा कमाउन सफल आफ्नो प्रतियोगिताहरूमा आंशिक रूपमा निजी लगानी भित्र्याउने विवादित प्रस्ताव अगाडि सारेपछि विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको पद संकटमा यूएफए इन्फान्टिनोलाई पदबाट हटाउने अन्तिम मौकाको पर्खाईमा अवस्था यिनै खबरहरू सँगसँगै आजका लागि ढोरबारा ही हाइलाइट सकिएका छन् मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईंलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला सात बजेको विस्तृत समाचारहरू सहित उपस्थित हुनेछौ समाचार कक्षका सम्पूर्ण सहकर्मीहरू सहित अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु रेडियो ढोरबारा ही 103.8 MHz सुन्दै गर्नुहोला नमस्कार
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस् हामी समाचारको रूपमा प्रसारण गर्नेछौ खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस् हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्
1: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
3: कता हिँड्नु नि मिल्को जालेर फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
1: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
3: त्यसो भए कहाँ जाने त कान्छा
1: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
3: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
23: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर चाप कटर मोटरहरू बेरिङ बेल्ट क्याप्सिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
3: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा
24: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9856411445 र 9856420445
25: हजुर दान गरौ
24: शुक्ला हिलेटा क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
3: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
25: दान गरौं सकेको गरौं सबैले गरौं
24: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तनहुँ
3: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
26: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पुन
26: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
26: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर
2: प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थायराइड सर्जन, सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
18: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
6: फुटै खाए साह्रै मिठो पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै।
7: यो हो बोनस चाउचाउ।

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779। आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
3: सधैँ झैं यही आउँदो साउन 23 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिना बढी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौड़ा, सम्पर्क 0564142333
4: र 9678168।

0: connect your dream, connect your future, STEAL, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बीपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9460026925।
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
6: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
5: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
6: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
9: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
10: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
11: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
10: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
11: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
12: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
13: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस,
14: दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा,
13: प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507,
14: कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
15: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
16: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
15: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
16: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
15: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868083522।
17: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
11: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
12: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
14: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142034 र 9811756606।
18: X103.8 अन्तर्मनको आवाज। दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको 8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री र यो कार्यक्रम जय शिव सुन चाँदी पसलद्वारा प्रायोजित रहेको सम्पूर्णमा जानकारी गराउँदै सुन र चाँदीका आकर्षण गरगहना बनाउनु परेमा दुलेगौड़ा रेडियो ढोरबाराही रहेको भवनभन्दा केही खर्तल रहेको यही पसलबाट कारोबार गर्न हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। आज मिति 2083 साल साउन 18 गते सोमबार साउन कृष्ण पक्षको पञ्चमी तिथि सन् 2026 अगस्त 3 तारिक पञ्चमी तिथि भन्ने बित्तिकै चाहिँ साउन शुक्ल पक्षको पञ्चमी तिथि हिन्दू धर्ममा शुभ र पवित्र मानिन्छ। यस दिन भगवान नाग देवता र भगवान शिवको पूजा आराधना गर्ने परम्परा पनि रहेको छ। विशेष गरी साउन महिनामा शिव पूजाको विशेष महत्व भएकाले आजको दिन व्रत पूजा जप र दान पुण्य गर्नु शुभ मानिन्छ। यस्तै सुख शान्ति समृद्धि तथा परिवारको कल्याण हुने धार्मिक विश्वास पनि रहेको छ। आजको दिन क्रोध असत्य र अनावश्यक विवादबाट टाढा रही सत्कर्म गर्न धार्मिक रूपमा प्रेरणा